0: सोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सोलू एफएम स्टूडियो टाइम
2: पैंतालीस दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ्ने
3: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो ठूला व्यवसायीसँगको प्रतिस्पर्धाले साना व्यापारी मर्कानमा
4: ठूला ठूला रिटेलरहरूसँग एउटा सानो एउटा कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ
2: दस वर्ष भन्दा कम उमेरमा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव स्वस्थ खानपान शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुन्छ
3: र विश्वकप लीग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमानी एलाई दुई विकेटले हरायो एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग
5: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3% एसी 8 साल डबल डोर फ्री 3 डक्सन चुलो राइस कुकर वाल ट्रक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टू युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि

39 वर्षदेखि सञ्चालन गर्छ। नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिमपाट काठमाडौँ। सुन त, मेरो कपडा प्याकिङ गरिदिउँ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जान्छ।

0: घाटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजी सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: फोन 0756-4493-33, 4395-555।
3: काया कैरनमा अब खबरको सिलसिला। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम नामावली अनुसार सभापतिमा थापा र खड्की बीच प्रतिस्पर्धा हुने भएको हो। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला तर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ। चार उपसभापति मध्ये 2 खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको एक उपसभापतिका लागि जीवन परियार, फर्मुल्ला मनसुर, विनु चौधरी, रंजित कण र सीता गुरूङ गरी 5 प्रतिस्पर्धामा छन्। 3 महामन्त्री मध्ये 2 खुला पदका लागि अमर सिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयन सिंह मर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको एक पदका लागि दिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल प्रतिस्पर्धामा छन्। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान गर्ने भएका छन्। मतदान आज बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म हुनेछ। मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागिरी र खुला मञ्चमा तोकिएको छ। कांग्रेसको नेतृत्व तहमा आरक्षणबाट महिला आउने सुनिश्चित भए पनि खुला प्रतिस्पर्धाबाट अघि सर्ने महिलाको संख्या अत्यन्तै न्यून छ। पदाधिकारीमा आरक्षित महिला र समावेशी बाहेकका पदमा महिलाको उम्मेद्वारी परेको छैन। केन्द्रीय कार्यसमिति सदस्यमा भने महिलाका लागि आरक्षित बाहेकका पदमा 12 मात्र उम्मेद्वारी दिएका छन्। 15 महाधिवेशनले सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा 231 निर्वाचित गर्दैछ। महिलाका लागि उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यमा गरी 69 सीट सुरक्षित गरिएको छ। आरक्षणले सुरक्षित गरेका पद बाहेक खुला र अरू समावेशी क्लस्टरमा महिला उम्मेद्वारको संख्या करिब 7% मात्र छ। महिलाका लागि आरक्षित पदमा भने तोकिए भन्दा दोब्बर तेब्बर संख्यामा महिलाको उम्मेद्वारी परेको छ।
4: सरकारले बाढ़ी पहिरो सहितका विपदमा बेपत्ता भएकालाई 45 दिनभित्र मृत्यु सरह घोषणा गरी मृत्यु दर्ता बनाउन मिल्ने गरी कानून संशोधनका लागि अध्यादेश सिफारिश गरेको छ। हालको कानून अनुसार यसका लागि 3 वर्ष कुर्नुपर्ने बाध्यता छ। मन्त्री परिषदको बुधबारको बैठकले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश सहित 3 अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेल समक्षमा सिफारिश गर्ने निर्णय गरेको छ। राष्ट्रपतिबाट जारी भएपछि राजपत्रमा प्रकाशित भई कानून कार्यान्वयनमा आउनेछ। विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक हाल अध्यादेशको प्रक्रियामा संलग्न। सरकारी अधिकारीहरूका अनुसार विपदमा बेपत्ता भएकालाई संघ सरकारको मन्त्री परिषदको बैठकले मृत्यु सरह घोषणा गरेपछि मृत्यु दर्ता बनाउन मिल्ने प्रावधान अध्यादेशमा गराउनुपर्ने व्यवस्था रहेकोमा अब खोज तथा उद्धार समाप्त भएपछि वा घटनाको 45 दिनपछि मृत्यु सरह घोषणाको प्रक्रिया अघि बढ़ने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने बताउनुभयो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 र विपद पीड़ित उद्धार तथा राहत मापदण्ड अनुसार बेपत्ताका परिवारले जनही 2,00,000 राहत पाउनेछन्। त्यसअघि मृतक सरह घोषणाको प्रक्रिया अगाडि बढ़ाइनेछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको 14 असोजको बैठकले भोटेकोशी बाढ़ीमा बेपत्ता भएकाहरूको मृत्यु सरह घोषणाको प्रक्रियाका लागि विवरण यकिन गर्ने निर्णय गरिसकेको छ। सरकारले बुधबार नै भूमि सम्बन्धी केही नेपाल ऐन र वन सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न 2 अध्यादेश पनि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेको छ। यी 2 अध्यादेश भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन परियोजनाका लागि भए पनि प्रावधानबारे स्पष्ट खुलिसकेको छैन। भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई 2 वर्षभित्र जग्गा उपलब्ध गराइसक्ने लक्ष्यका साथ कानूनी प्रावधान सुधार गर्न लागि बताउनुभयो।

0: पत्रिकामा खबर छ।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व न्यायाधीश सोलेन्द्र शमशेर जबराका भाई प्रभु शमशेर जबरा सहित निकटस्थहरूका घरमा छापा मारेको छ। विभागबाट खटिएको टोलीले हिजो जबरा सहित पूर्व न्यायाधीश नवराज थपलिया, दीपक तिमिल सिन्हा र नवीनराज बस्नेतको घरमा छापा मारेको हो। विभागका एक उच्च अधिकारीका अनुसार सोलेन्द्रका भाई प्रभु र नवीनराज बस्नेतमाथि केही महिना अघिदेखि नै सम्पत्ति शुद्धिकरण कसुरमा अनुसन्धान भइरहेको थियो भने पूर्व न्यायाधीश थपलिया र तिमिल बारे पछिल्लो पत्र अनुसन्धान थालिएको हो। विशेष गरी पूर्व प्रधान न्यायाधीश जबरासँग सम्पर्कमा रहेर न्यायिक मामिलामा हुने चलखेलमा सहभागी भएको आरोपमा पक्राउ परेका बिचौलिया इनम सापकोटामाथि अनुसन्धान थालिएपछि थपलिया र तिमिल सिन्हा पनि छानबिनको दायरामा आएका हुन्। थपलिया र तिमिल सिन्हाको घरमा पुगेको विभाग टोलीले केही विद्युतीय उपकरण हेरेको छ भने केही कागजात समेत ल्याएको अनुसन्धान अधिकृतहरूले बताएका खबर आजको कान्तिपुरले लेखेको छ।
0: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा र वरिष्ठ न्यायाधीश हरिप्रसाद भुयाल बीच अनेकौं पटक इजलासमा सहकार्य हुँदै आएको छ, तर हिजो सर्वोच्च अदालतको च्याम्बरमा फरक दृश्य देखियो। प्रधान न्यायाधीश डाक्टर शर्मासँग संवैधानिक इजलासमा सहकार्य गर्न न्यायाधीश भुयालले चाहेनन्। संवैधानिक इजलासमा 16 मुद्दाको पेशी चढे पनि सुनवाई हुन सकेन। इजलासमा तोकिएका न्यायाधीशकै कारण संवैधानिक बेन्च बस्न नसकेको पहिलो पटक हो। संविधान र कानूनको अन्तिम व्याख्या गर्ने जिम्मेवारी पाएको संवैधानिक बेन्च बस्न नसक्दा न्यायका उपभोक्ताहरू समयमै न्याय पाउनबाट वञ्चित भएका छन्। प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीश भुयाल बीचको असमझदारीले बेन्च बस्न नसकेको न्यायाधीशहरू बताउँछन्। यद्यपि यसबारे सर्वोच्च अदालतका प्रवक्ता डाक्टर अशोक कुमार छेत्री र सूचना अधिकारी घनश्याम सुवेदी सम्पर्कविहीन हुनुहुन्छ। संवैधानिक इजलास गठनमा वरिष्ठतालाई प्राथमिकता दिने परम्परा क्रम भंग भएपछि प्रधान न्यायाधीश डाक्टर शर्मा र न्यायाधीशहरू बीच दूरी बढ़ेको हो। आफूभन्दा वरिष्ठतम न्यायाधीशलाई पाखा लगाउँदै डाक्टर शर्मा प्रधान न्यायाधीश नियुक्त भएपछि संवैधानिक इजलास गठनमा क्रमभंगता हुँदै आएको छ। पछिल्लो 5 महिना यता डाक्टर शर्माले वरिष्ठतामा क्रमभंग गरी इजलास गठन गर्दै आउनुभएको छ। वरिष्ठतामा सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि भुयाल वरिष्ठ हुनुहुन्छ, तर इजलासमा अन्य न्यायाधीश डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, सारंगा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगानालाई सम्मिलित गराइएपछि वरिष्ठ न्यायाधीशहरू असन्तुष्ट देखिन्छन्। स्रोतका अनुसार प्रधान न्यायाधीश डाक्टर शर्माले आफ्नो हिसाबले इजलास गठन गर्ने अडान राखेपछि हिजो संवैधानिक इजलास बस्न सकेन। आजको अन्नपूर्ण दैनिकमा खबर छ।
1: कैरनमा खाद्य वस्तुको मूल्य वृद्धि र यसको असर बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही ताङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 대신호가 자항자 쿠시구바스 이슈베스웨어 갓 자항자 쿠시구바스
1: पूरे वचन धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाउ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा किनकि तपाईँको सपनाले महत्व राख्दछ
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ
2: विशेषताहरू
3: ट्युसन शुल्कको 100% कर्जा प्रवाह
2: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिबेर हामीले कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव सभापतिमा गगन र श्यामकृष्ण बीच प्रतिस्पर्धा विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश पूर्व प्रधान न्यायाधीश चोलेन्द्रका भाइ र निकटस्थका घरमा छापा प्रधान न्यायाधीशले स्वेच्छाचारिता गरेको भन्दै सर्वोच्च विद्रोह लगायतका खबर प्रस्तुत गर्यौं
6: अब बाँकी प्रसंग दशैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै बजारमा खाद्यान्न लत्ता कपड़ा घरायसी सामग्री तथा दैनिक उपभोग्य वस्तुको माग बढ़ने गर्छ माग बढ़ेसँगै व्यापारिक गतिविधि पनि चलायमान हुने अपेक्षा गरिन्छ तर यसपटक चाडपर्वको समयमा बजारमा अपेक्षित व्यापारिक उत्साह देखिन नसकेको व्यवसायीहरू बताउँछन् उपभोक्ताहरूको क्रय शक्ति कमजोर हुनु महँगी बढ़दै जानु तथा आमदानीको तुलनामा दैनिक खर्च बढ़नुले खुद्रा व्यापारमा अपेक्षित सुधार आउन नसकेको देखिन्छ थप जानकारी सहित साथी हृदय
7: चामलको मूल्य वृद्धि भयो तेलको मूल्य वृद्धि भयो चिनीकै मूल्य वृद्धि भयो होइन दालहरूको केराको दालको पनि मूल्य वृद्धि भएको छ तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौँ ती सबै सबैमा पनि मूल्य वृद्धि भएको छ तर त्यति चासो दिएको छैन दैनिक उपभोग गर्नुपर्ने भएर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ तत्काल थाहा पाइहाल्ने कुरा भएर यसपालि पनि विगतमा जस्तै केही मूल्य वृद्धि चाहिँ भएकै छ
6: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य चाडपर्वका बेला बजारमा माग परे पनि त्यसको अनुपातमा व्यापार बढ़न नसक्नुले खुद्रा व्यवसायलाई थप दबावमा पारेको छ त्यसमाथि ठूला व्यापारिक संस्था सुपर मार्केट र अनलाइन बजारले विभिन्न छूट तथा अफर ल्याउँदा साना तथा खुद्रा व्यवसायीलाई प्रतिस्पर्धा गर्न थप कठिन भइरहेको व्यवसायहरूको भनाइ छ
7: जो बलिया छन् बलियाको लागि त जस्तो सुकै सरकार आए पनि जस्तो सुकै वातावरणमा पनि उनीहरू त नजाँदै अगाडि बढ़िहाल्छ होइन उनीहरू सक्षम छन् सबै गर्छन् ठूला ठूला बागमती जस्तो बिग मार्टहरू जस्तो होइन धेरैहरू पनि माटो ठुल्ठुलो खोलिया छन् होइन जसको धेरैवटा आउटलेट छन् ती ठूला ठूला रिटेलरहरूसँग एउटा सानो एउटा रोलिङ सटरमा पसल राख्ने पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो एकदम पालमानसँग एकजना बच्चा फाइट गर्ने जस्तो अब त्यो कति पनि व्यवहारिक हुन्छ होइन त्यस्तो परिस्थिति चाहिँ मार्केटमा छ सरकार भनेको कमजोरको लागि हो नि त बलियाको लागि त उनीहरूको झलबुल भरि छ नि त होइन सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ
6: दशैं तिहार जस्ता ठूला चाडपर्वमा व्यवसायले पनि उचित नाफा राख्छ वस्तु बिक्री गर्ने उपभोक्तालाई ठगी हुन नदिने व्यावसायिक आचरण कायम गर्न आवश्यक देखिन्छ फेरि एकपटक नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य
7: दशैं तिहारमा खाद्यान्नको चाहिँ हाफल बिराने काममा भूमिका खेलिदिन म आग्रह गर्न चाहन्छु ताकि कुनै पनि उपभोक्ताले न फलाना रिटेलरले त निम्बरी गरे नहबरी खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्नु नपरोस्
5: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ नजिकैले गरेको दशैं तिहारलाई लक्षित गरेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ चाडपर्वका बेला बजारमा हुन सक्ने अस्वाभाविक मूल्य वृद्धि कालो बजारी गुणस्तरहीन सामानको बिक्री र कृत्रिम अभाव नियन्त्रणका लागि बजार अनुगमन लाई विभागले तीव्रता बना दिएको हो। विभागका महानिर्देशक रितेश साक्यका अनुसार नियमित अनुगमन टोलीका अतिरिक्त मन्त्रालय तथा मातहतका अरू निकायहरूबाट थप 32 जना कर्मचारी माग गरी बजारमा अनुगमनमा खटाइएको छ। खुला बजार अर्थतन्त्रको मर्मलाई कायम राख्दै कृत्रिम मूल्य वृद्धि, कालो बजारी र गुणस्तरहीन वस्तुको बिक्री वितरण विरूद्ध शून्य सहनशीलताको नीति लिएर काम गर्ने उहाँले बताउनु भएको छ। महानिर्देशक साक्यका अनुसार खुला बजार अर्थतन्त्रको भावनालाई नमर्ने गरी उपभोक्तालाई कृत्रिम मूल्य वृद्धि र ठगीबाट जोगाउन विभागले दोहोरो रणनीति लिएको छ। आजको कारोबार दैनिकमा खबर छ।
6: गण्डकी प्रदेश सरकारले वैधानिकतालाई लिएर तेस्रो पटक विवाद भएको छ। गण्डकी सरकार विरूद्ध उत्पीड़नको माग गर्दै एमाले दर्ता गरेको रिट निवेदनमा हिजो सर्वोच्च अदालतले दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय नगर्ने आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले निवेदकको माग अनुसार हिजो अन्तरिम आदेश जारी गर्दै रिटको अन्तिम टुंगो नलागेसम्म दीर्घकालीन महत्वका विषयमा कुनै पनि निर्णय काम कार्यवाही नगर्नु नगराउनु भनी विपक्षको नाममा आदेश जारी गरेको हो। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक महिनासम्म पनि प्रदेश सभामा विश्वासको मत नलिएको भन्दै सरकारको वैधानिकतालाई लिएर एमाले सर्वोच्चमा रिट निवेदन हालेको थियो। संविधानको धारा 188 को उपधारा 2 मा भएको व्यवस्था अनुसार मुख्यमन्त्रीले विश्वासको मत नलिएको भन्दै एमाले गण्डकी संसदीय दलका उपनेता लीलबहादुर थापाले गत मंगलबार 3 जनालाई विपक्षी बनाउँदै उत्पीड़नको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो। निवेदनमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री र सभामुखलाई विपक्षी बनाइएको छ। न्यायालय र नेपाल बार एसोसिएशन बीच फेरि पनि दूरी बढ़ेको छ। बार एसोसिएशनले न्यायालयको पछिल्ला काम कार्यवाही प्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्ने चेतावनी दिएको छ। आजको नयाँ पत्रिकामा खबर छ।
5: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौं।
9: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँस पात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने, चुस्ने र बाँध्ने नगरौ। बिरामीलाई उपचार हुन्छ, आफ्नो हुँदैमा भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौ। धामी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याऊ।
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपाल जापान सेवा सेन्टरले
1: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44282042 44282042 कम ऑन यू सोची विल बी बेनिफिटेड।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। गाउँको परम्परागत जीवनशैलीसँग जोडिएका भैंसे आहाल बस्ने पोखरी पछिल्लो समय हराउँदै जान थालेका छन्। पशुपालनमा कमी आउनु, विकास निर्माणका क्रममा पोखरी पूरिनु, अतिक्रमण र संरक्षण अभावका कारण यस्ता पोखरीको संख्या घट्दै गएको जनप्रतिनिधि तथा जानकारले बताउने गरेका छन्। पहिले गाउँघरमा भैंसी पाल्ने परिवार धेरै हुने भएकाले चरणबाट फर्किएपछि भैंसीलाई पोखरीमा आहाल बनाउने चलन थियो। भैंसी आहाल बस्ने पोखरी किसानको दैनिक जीवनसँग समेत जोडिएको हुन्थ्यो। प्युठानको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर राणा पोखरी आसपासका चौतारीमा किसानहरू बसेर कुराकानी गर्ने र गाउँका गतिविधिबारे छलफल गर्ने गरेको सम्झिनुहुन्छ। उहाँले भन्नुभयो, पहिले भैंसी चराएर पोखरीमा ल्याउने र आहाल बसाल्ने चलन थियो, किसानहरू पनि त्यही बसेर कुराकानी गर्थे। अहिले पशुपालन घटेसँगै पोखरी पनि हराउँदै गएका छन्। पोखरी हराउँदै जानुमा पशुपालनको स्वरूपमा आएको परिवर्तन पनि प्रमुख कारणका रूपमा देखिएको छ। गाउँका धेरै परिवार रोजगारी तथा अध्ययनका लागि बाहिर जान थालेपछि परम्परागत रूपमा गरिँदै आएको भैंसी पालन घटेको स्थानीय जनप्रतिनिधिको भनाइ छ। भैंसी पाल्ने परिवारको संख्या घटेपछि आहालका लागि प्रयोग हुने पोखरीको उपयोगमा पनि कमी हुन थाल्यो। नेपालगंज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद रिजालले सार्वजनिक जग्गा रहेका पुराना ताल तलैया तथा पोखरी संरक्षणको प्रयास भइरहेको बताउनुभयो। आजको गोर्खापत्रमा खबर छ।
3: अब विदेशको खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 10 वर्षभन्दा कम उमेरका बढ़ी तौल भएका बाल बालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव दिएको छ। निर्देशिका सार्वजनिक गर्दै डब्ल्यूएचओले स्वस्थ खानपान, नियमित शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तनमा आधारित उपचारलाई प्राथमिकता दिन सिफारिश गरेको हो। 10 देखि 19 वर्ष उमेर समूहका किशोर किशोरीमा भने चिकित्सकीय निगरानीमा सञ्चालन हुने बहुआयामिक जीवनशैली कार्यक्रमबाट अपेक्षित सुधार नआएमा मात्रै स्वीकृत औषधिको प्रयोगबारे विचार गर्न सकिने डब्ल्यूएचओको भनाइ छ। विशेष गरी टाइप 2 मधुमेह वा उच्च रक्तचाप जस्ता स्वास्थ्य समस्या देखिएका र खानपान तथा जीवनशैलीमा सुधारबाट पर्याप्त लाभ नपाएका अवस्थामा यस्तो विकल्प विचार गर्न सकिने डब्ल्यूएचओले जनाएको छ।
4: अब खेल खबर। आईसीसी विश्वकप लीग 2 को तैयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा ओमान एलाई 2 विकेटले पराजित गरेको छ। ओमान क्रिकेट एकाडेमीमा हिजो भएको अभ्यास खेलमा ओमान एले नेपाललाई जितका लागि 161 रनको लक्ष्य दिएको थियो। नेपालले लक्ष्य 8 विकेट गुमाएर पूरा गरेको हो। नेपालका लागि ईशान पाण्डेले सर्वाधिक 72 रन बनाए। आसिफ शेखले 37, देव खनालले 37, गुलशन कुमार झाले 30 तथा दिपेन्द्र सिंह ऐरीले 19 रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमान एले 39 ओभर 5 बलमा सबै विकेट गुमाएर 160 रन बनाएको थियो। ओमान एका कप्तान अहमद मिर्जाले सर्वाधिक 54 रन बनाए। जिक्रिया इस्लामले 35 तथा संजू सजीवले 34 रन जोड़े। नेपालका लागि बलिङतर्फ नन्दन यादवले 3 विकेट लिए। करण केसी र सन्दीप लामिछाने 2-2 तथा गुलशन कुमार झा, ललित नारायण राजवंशी र शहाब आलमले 1-1 विकेट लिए। नेपाल, ओमान र क्यानाडा सम्मिलित टोलीले यसै हप्ता ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत एक दिवसीय श्रृंखला खेल्दैछ। यस्तै फिफाबाट निलम्बित अखिल नेपाल फुटबल संघ एन्फाको कार्य समितिको बैठक बोलाउन 11 जना सदस्यले लिखित माग गरेका छन्। एन्फाको वर्तमान अवस्था, निकासका लागि सरकारी निकायसँग समन्वय तथा आगामी निर्वाचनका विषयमा छलफल गर्न बैठक बोलाउन माग गरिएको हो। वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्का सहित 11 जना सदस्यले एन्फा विधानको धारा 31 को उपधारा 2 बमोजिम बैठक बोलाउन माग गरेका हुन्। बैठकका प्रस्तावित एजेण्डामा एन्फाको वर्तमान अवस्थाबारे छलफल, समस्या समाधानका लागि नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदसँग आवश्यक पहल तथा समन्वय गर्ने विषय छन्। यस्तै एन्फाको निर्वाचन, एन्फाका सदस्य स्वर्गीय दिपेन हिमालको निधनप्रति शोक प्रस्ताव तथा विविध विषय पनि बैठकको एजेण्डामा राखिएको छ। एन्फाको कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डे केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका क्रममा पक्राउ परेपछि संस्थाको पछिल्लो अवस्थाबारे थप प्रश्न उठिरहेका बेला 11 सदस्यले बैठकको माग गरेका हुन्। बैठकमा एन्फाको वर्तमान अवस्था, निर्वाचन प्रक्रिया र संस्थालाई अघि बढ़ाउने आगामी कार्य दिशाबारे छलफल गर्नुपर्ने सदस्यहरूको माग छ।
3: आया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि पहाड़ र तराईका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
4: भारतले करियर कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा प्रस्ताव गरेको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल गत साता पूरा भएपछि भारतले दलेलाको नाम प्रस्ताव गरेको हो।
3: विश्वव्यापी आर्थिक स्वतन्त्रताको वरीयतामा नेपाल एक स्थान तल झरेको छ। क्यानाडाको फ्रेजर इन्स्टिच्यूटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले हिजो सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता 2026 सम्बन्धी प्रतिवेदन अनुसार 6.59 अंक प्राप्त गर्दै नेपाल 165 देशमध्ये 90 स्थानमा रहेको छ।
4: आफूसँग भएका जहाज समेत पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको नेपाल वायुसेवा निगमले फेरि लीजमा जहाज थप्ने प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। निगमका पाँच चिनिया जहाज वर्षौंदेखि व्यावसायिक उडानमा छैनन्। एउटा ट्विन एटर लामो समयदेखि ग्राउण्डेड छ भने अन्तर्राष्ट्रिय उडानका चार मध्ये एउटा व्हाइट बडी इटालीमा मरमतका क्रममा लामो समयदेखि उतै छ।
3: सरकारले निजी तथा सार्वजनिक प्रतिष्ठानले ऊर्जा खपतको पनि लेखाजोखा तथा परीक्षण गराउनुपर्ने व्यवस्था गर्न लागेको छ। औद्योगिक आवासीय तथा व्यावसायिक प्रतिष्ठानमा भइरहेको ऊर्जा खपतलाई थप उत्पादनमूलक बनाउने तथा खेर जाने गरी भइरहेको ऊर्जा प्रयोग रोक्न यस्तो व्यवस्था गर्न लागि हो।
4: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी कृषि उपजको बजार सुनिश्चित गर्न उत्पादन याममा कृषि जन्य वस्तुको आयात नियन्त्रण गर्नुपर्ने बताउनु भएको छ।
3: काया कैरनमा अब पालो उखानको। घुम्नु राम्रो तर गुम्नु नराम्रो। उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: कांग्रेसको नयाँ नेतृत्वका लागि आज चुनाव। सभापतिमा गगन र श्याम कृष्णबीच प्रतिस्पर्धा। खुल्ला प्रतिस्पर्धामा महिला कम।
3: विपदमा बेपत्ता भएकालाई 45 दिनमै मृत घोषणा गर्न मिल्ने गरी अध्यादेश सिफारिश। कानूनी बाटो खुलेपछि बेपत्ताका परिवारलाई राहत वितरणको प्रक्रिया अघि बढ़ने।
4: अत्यावश्यक वस्तुको मूल्य वृद्धिले दशैं बजार महँगो। ठूला व्यवसाय संघको प्रतिस्पर्धाले साना व्यापारी मर्कामा।
3: 10 वर्षभन्दा कम उमेरकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया प्रयोग नगर्न सुझाव। स्वस्थ खानपान, शारीरिक गतिविधि र दीर्घकालीन व्यवहार परिवर्तन गर्नु लाभदायक हुने।
4: र विश्वकप लीग टूको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ओमान एयरलाई 2 विकेटले हरायो। एन्फाका 11 सदस्यद्वारा कार्य समिति बैठक बोलाउन माग।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले अविनले बनाउनु भएको पुरानो कार्टुन लिएका छौं। तरकारीको भाउ अचाधी महँगो भएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ तरकारी बजारभित्र किनबेच गर्नेको घुइँचो छ। एकजना मान्छे रित्तो झोला बोकेर हाँस्दै हाँस्दै बजारभित्र पस्दैछन् अनि अर्का चाहिँ लगाएको लुगा र जुत्ता समेत भित्रै छोडेर अर्ध नग्न भएर झोलामा तरकारी बोकेर बाहिर निस्कँदैछन्। तरकारी बोकेर निस्केका ती अर्धनग्न मान्छे रित्तो झोला बोकेर हाँस्दै तरकारी बजारभित्र पस्न लागेका मान्छेसँग भन्दैछन्, त्यस्तै हाँस्नु पर्दैन, मनी छिर्दा तपाईँ जस्तै थिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: Sakura Prashna Vichar Jano Radio Network
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

Samsung Space, serial number 5 3727 SMS.

सदूर अखबर पाखबर सदूर अखबर लिख बेसी।

0: को मौका छ हर एक दिन उपहार छ
1: हरमा घर स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि रकेटमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर 5 गरी 37272 मा एसएमएस गर्नुहोस्

0: सड़कमा जोडिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
0: प्रविधिको विकाससँगै गाडी पनि जोडिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

も暗号を解いてください。

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेखन 102.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sulekhan.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सुलुकुमा अन्तर्विद्यालय सेवेन ए साइड फुटबल प्रतियोगिता शुरू। दिवक सेवा गर्ने शिक्षक कर्मचारी सम्मानित। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिमा सुलुकुमका 6 नेताको उम्मेद्वारी। खुक्ला खोलाको निर्मित 306 मिटर लामो झुलुङ्गे पुलको उद्घाटन। 30 मिनटको जोखिमपूर्ण यात्रा अन्त्य। सुलुकुम्बु कांग्रेस अधिवेशन भाँदाली पूर्ण भएको नेता कार्कीको आरोप। ओखलढुङ्गामा नक्कली नोट 200 जना पक्राउ। बाल श्रम निवारण गर्न कोशी निष्का पालिकालाई 5 लाख अनुदान। देशका पश्चिमी क्षेत्रमा हावाहुरी। 80 ना स्रोत पानी पर्ने क्रम भोलिसम्म रहने। र सन् 2036 को ओलम्पिक आयोजनाका लागि भारत सहित 7 वटा देशको दावी। अब समाचार विस्तारमा। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सोलुखुम्बुका 6 जना नेताहरूले केन्द्रीय तहका विभिन्न पदहरूमा आफ्नो मनोनयन दर्ता गराएका छन्। समावेशी नेतृत्व, पार्टी सुदृढीकरण र समुदायको आवाजलाई प्रवर्धन गर्ने उद्देश्यसहित उनीहरू चुनावी मैदानमा उत्रिएका हुन्। मनोनयन दर्ता गराउनेमा सोलुखुम्बुका प्रतिनिधि सभा सदस्य प्रकाश सिंह कार्कीले खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदमा मनोनयन दर्ता गराउनु भएको छ। यसै गरी सहमहामन्त्री पदका लागि शिवराम बस्नेतले खसारे तर्फबाट र अल्पसंख्यक सहमहामन्त्री पदतर्फ आंजलो शेर्पाले आफ्नो उम्मेद्वारी दर्ता गराउनु भएको छ। यसै केन्द्रीय सदस्य पदका लागि सुलुखुम्बुका अन्य नेतामा खसारे तर्फबाट विनोद कुमार बस्नेत, आदिवासी जनजाति महिला तर्फबाट छिन्दीनामो शेर्पा थापा मगर, वृन्द पीड़ित परिवारको तर्फबाट केन्द्रीय सदस्य पदमा प्रेमबहादुर थापा मगरले मनोनयन दर्ता गराउनु भएको छ। मनोनयन दर्तासँग उम्मेद्वारले सुलुखुम्बु जिल्लाको पहिचान, लोकतन्त्रको रक्षा र समृद्धिको संकल्प व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मतको अपेक्षा गरेको उल्लेख गरेका छन्। माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूल र सबै विद्यालयको पूर्व विद्यार्थी संगठनको संयुक्त आयोजनामा प्रथम माउन्ट एभरेस्ट अल्पाइन कप इन्टर स्कूल 7A साइड फुटबल प्रतियोगिता शुरू भएको छ। प्रतियोगितामा माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूल जनजागृति माध्यमिक विद्यालय

0: सैन विद्यालयमा 20 वर्षसम्म निरन्तर सेवा गर्नुभएकी शान्ति तामाङ सेर्दा भाइस प्रिन्सिपल शुभम छेत्री दीपशिका राई र पवन राईलाई प्रशंसा पत्र तथा नगद सहित सम्मान गरिएको छ। खुम्बु बासङ लामो गाउँपालिका चार स्थित थुक्ला खोलामा निर्माण गरेको झुलुङ्गे पुलको उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष मिङमा छिरे शेर्पाले मंगलबार उक्त पुलको उद्घाटन गर्नुभएको हो। तीनजना लामा गुरूहरूद्वारा मन्त्र उच्चारण तथा विधिपूर्वक पूजाआजा गरेपछि पुल औपचारिक रूपमा संचालनमा आएको गाउँपालिकाले सुनाएको छ। सगरमाथा आधार शिविर जाने प्रमुख पर्यटकीय पदमार्ग अन्तर्गत 4620 मिटर उचाइमा निर्माण गरिएको उक्त पुल 206 मिटर लामो रहेको छ। पुल निर्माणमा गाउँपालिकाको कुल 5,95,795,769 रूपियाँ 85 पैसा खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभएको छ। पुल निर्माणको जिम्मेवारी बीएलटी कन्स्ट्रक्सन प्रालीले लिएको थियो। पुल निर्माण सम्पन्न भएसँगै थुक्ला क्षेत्रमा आउट गर्ने पर्यटक तथा स्थानीय बासिन्दालाई सहज हुने भएको छ। यसअघि थुक्ला खोला पार गर्न पर्यटक स्थानीयले जोखिमपूर्ण बाटो हुँदै करिब 30 मिनट हिँड्नुपर्ने बाध्यता रहेको थियो। नयाँ पुल संचालनमा आएपछि उक्त जोखिमपूर्ण पैदल यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो। पुलको निर्माण कार्य बीएलटी कन्स्ट्रक्सन प्रालीले आर्थिक वर्ष 2080-81 शुरू गरेको थियो। गाउँपालिकाले पुल निर्माण तथा संचालनमा सहयोग गर्ने निर्माण व्यवसायी बीएलटी कन्स्ट्रक्सन प्राली लगायत सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ। नेपाली कांग्रेस सोलुखुम्बुका नेता भोजराज कार्कीले भर्खरै सम्पन्न पार्टीको 15 जिल्ला अधिवेशन धाँधली पूर्ण र अविवेकपूर्ण तरिकाले सम्पन्न भएको गम्भीर आरोप लगाउनु भएको छ। 10 महाधिवेशनबाट निरन्तर पार्टी संगठनमा क्रियाशील रहँदै सचिवको जिम्मेवारी सम्हालिसक्नुभएका कार्कीले लोकतान्त्रिक पद्धति र मर्यादातालाई दाउमा राखेर चुनाव गराइएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो। अन्तर्वार्ताका क्रममा नेता कार्कीले मौसमको खराबी झरी बादल र यातायातको असुविधाका कारण तल्लो सोलो क्षेत्रका धेरै प्रतिनिधि उपस्थित हुन नसकेको स्थितिमा पनि मताधिकारको चरम दुरूपयोग गरिएको बताउनु भएको छ। 1300 मत मध्ये सोलो क्षेत्रबाट झण्डै 1,059 मत खस्ने र अनुपस्थिति प्रतिनिधिको समेत फर्जी मतदान हुनुले निर्वाचन प्रक्रिया निष्पक्ष नभएको उहाँले बताउनु भएको छ। निर्वाचन गराउन कटेका मतदान अधिकृतको स्वास्थ्य र मानसिक अवस्था असमर्थ रहेको र उनीप्रति तीव्र दबाव सिर्जना गरी चुनाव गराइएकाले यस अधिवेशनले पार्टी संगठनलाई सुदृढ बनाउन नसक्ने समेत उहाँले बताउनु भएको छ। हार जीतलाई स्वाभाविक रूपमा लिँदै उहाँले आगामी दिनमा यस्ता धाँधली र प्रलोभनमा नपर्न सम्पूर्ण क्षेत्र प्रतिनिधि तथा जिल्लावासीलाई समेत आग्रह गर्नु भएको छ।
1: पद्धति ठिक भएन भन्ने कुरा मात्रै हो। अब अधिवेशन जिल्लाको अधिवेशन धाँधली पूर्ण विवेकहीन तरिकाले राजनीतिलाई डाउन पेजमा राखेर जुन अधिवेशन भयो त्यो अधिवेशन गलत हो भन्ने मेरो बुझाइ। मैले बुझेको चाहिँ म 10 अधिवेशनदेखि त्यो जिल्लाको सदस्यदेखि महा समितिदेखि लिएर म पार्टी सचिव हुँदै अहिलेसम्म पनि म निरन्तर छु। अब त्यो निरन्तर म अधिवेशनमा हुँदै गर्दा मैले आज 15 अधिवेशन जसले डेमोक्रेसीलाई शुद्धता गर्ने यस फ्याक्टरलाई इज्जत दिने बुढाहरूले काम गरेर भनेर अहिले जुन नयाँ पद्धतिमा सोलुखुम्बुमा गरियो त्यो निर्वाचन गर्दै सबैभन्दा धाँधलीपूर्ण अधिवेशन यसपटक जिल्लामा भएको छ। दुइटै धाँधली नै धाँधली सही छ रहित होइन सही छ। एउटा कुरा के हो भने जिल्लाको हाम्रो खुकु एरियाको साथीहरू आउनुभयो कि छैन। हाम्रो तल्लो क्षेत्र तल्लो सोलु खुम्बु र सोलु दुई भागमा छ तपाईँलाई जानकारी छ। तल्लो साथीहरू पनि जनप्रतिनिधि साथीहरू झरी बादल खराब मौसम यातायातको असुविधाको कारणले साथीहरू उपस्थित हुन सक्नु भएको थिएन। धेरै अहिले पनि दुवै क्षेत्रका साथीहरूको मत तपाईँले हेर्नुभयो भने 1300 मतमा 1054 मत खसाइयो। अब त्यो मत कसरी खस्यो भन्ने विषयमा तपाईँहरू पनि सायद केही सेरो फेरो हुनुहुन्थ्यो होला। अब हामीलाई पुरा जानकारी छ कि हामी सुरुदेखि नै यो मत गलत मत प्रयोग हुँदैछ भन्यो। अब मतदान नभाग

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर पाँच समितिको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सहेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या?
3: धत बहन, तिमी पनि कस्तो समानामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ?
2: म त खोज्दा खोज्दा थाकिसके हो।
3: नसुनु बहिनी, सुरु दुखुम्बा नगरपालिका ओडामिनो 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक फ्रिज वाइरिङका सामान जे खोज्यो त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: म त घुम्न खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुम्ब नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गराउनु त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के।
0: नेपाल सरकार विज्ञापन।

0: بابا من از اسکوزانی منزینم از زنی نمیایی؟
1: من چی بودی؟ چی بودی؟ چون چی بودی؟
0: نای نا ایتی که زنی من نگینم
1: ایتی که بودی اونسا؟
0: مال ساینس کو خوان چه گرن ساکینو سالی کنی اونسا
1: کورا تشتی خو؟ نایی ما پنی کنسان نیزن چون नमस्ते नानी म रीना बोलिरहेको
2: छु नमस्ते कति काम निकाल्नु भयो
1: आज रीनाले स्कुल जान्न भन्यो साइन्स को कन्ठ गर्न सकिन रे सरले पिट्नु छ भन्दैछि
2: ओहो हो र हजुर आरी राम्रो गर्नुभयो विद्यार्थीलाई खोज्न तर्साउन कुन टाइम छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्स को सरलाई सम्झाउँछु रीना तिमी क्लासमा जाऊ त सरले के गर्नुहुन्न
0: मिस म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेरौ नि के खतरा समाचार आइसक्यो भोलि ट्रेन अब चाहिँ के हुनु
5: कसै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्याले भ्रामक सूचना हुनसक्छ यसो नआत्तिन यसो त जल्ले नि लगिहाल्छ नि
4: मिथ्या भ्रामक हुन्छ के हुनुको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाउनु जिम्मेवार नागरिक बनाउनु
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउनु

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्नुहोस् हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र मिलिँदा त्यस्तो त
2: सोइता तिमीहरूको के खास कुस कुरा हुँदैछ के भयो भन त
1: के होइन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
1: नमस्ते डाक्टर सर
5: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
5: तोलेर अनि खाना कति हो खान्छौ
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
5: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
5: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
5: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Sophie Marie.
1: नेपाल सरकार विज्ञापन बोर्ड.
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुपाउँदै पनि जानु भएको छ. पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न. नै पहिला त त्यस्तो मान्छे हुन के भएछ त? दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो. अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन. सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ. घरबारै बिग्रिने जस्तो पो भइसक्यो. लौना दिदी सम्झाइदिनु पर्यो. यो त लागौसो कलकत्तामा देखिने जस्तो लक्ष्य त कतै लागौसो त भाइ के भएको तिमीलाई? दाइती भन त.
3: खै दिदी के भन्नु? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने. त्यसपछि बिस्तारै बानी हुँदै गयो. अहिले त लड लागेछ, छाड्नै सकिनँ. अहिले पनि गाह्रो भइरहेको छ.
2: गाह्रो साह्रो मलाई केही थाहा छैन. अब खुरको हिसाब त छाड्नुपर्छ. तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ. यसको संरक्षण तिमीलाई त हो.
3: हुन्छ दिदी, धन्यवाद. अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु. मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु. मेरो सबै ठिक परिवार हो. मलाई माफ गर.
2: भारतमा म सृजना गरी भविष्यति तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो. विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ. यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ. त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो. लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जीवन रूपमा जारी सकोस्.

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार मुख्य मन्त्री।
0: खै जन्मदाता दिनुहोस् त।
5: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
5: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन हो।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिनँ।
5: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य श्वासमै समस्या देखियो।
5: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के भयो, के को हल्ला खल्ला हो यो?
12: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए, के सकिनु नि। गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
11: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
12: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
13: हामीले त ध्यानै नदिएको,
12: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश नियन्त्रण। नेपाल सरकार विज्ञापन बोर्ड।
14: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोला खाँदा
15: यहाँ साउजीको हुनुहुन्छ, यता बोलाउनु
16: भएको होला। हजुर,
2: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि तिमीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
10: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगर्नु न हजुर।
15: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
16: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुमको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र 163 कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात 85-19 गतिसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजात साथमा कार्यालयमा चालु समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै हित नपुगेका वा म्याद नाघी आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार छाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। उत्पादन क्षेत्रमा सरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफुल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावमा व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-0-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 लेखको नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको पेन वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता,
17: निवेदक को नागरिकता वा परिचय कुनै प्रमाण पत्र सभा तथा सहकारी को हकमा कार्यक्रम मार्फत बैठक को निर्णय को प्रतिनिधि आवेदक ने दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्र को प्रतिनिधि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वीकृत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत तीन आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5,00,000 वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385131 र 98 69 5745 76 सम्पर्क गर्न सक्नुहुन्छ। रविशुल समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
18: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
19: हुन्छ हुन्छ पहुँच है। ए ए नानी छोरी
20: हजुर
19: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
20: हेलो नमस्ते।
18: हेलो हजुर त्यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु।
20: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले। मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु।
19: ए नानी के भने
20: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
19: ल ल ल किन दिन्थे।
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
21: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
21: अनलाइन ठगी बारे सचेत बनौ। यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा यसो कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेट नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 को अनुसूचित 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित
0: खाताको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 को कर सूचना प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835130 र 9869585476 मा सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु प्रतियोगिता कृषि संस्करण संचालन हुने सम्बन्धी सूचना यस नाते दिपोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट ब्लू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 50 वर्षको भन्दा माथिको उमेर समूह महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 को साथमा मेडल र

व्यस्त रहन्छन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्लातर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 80,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र कार्यालयमा उपस्थित भए अथवा एड्रेस ब्लू ट्रेल रेसको आधिकारिक वेबसाइट एड्रेस ब्लू ट्रेल रेस दर्शनमा अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयुक्त सम्पर्क नम्बर 98,42,54,40 सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,33,40 उपस्थित विश्वको पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला र शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60 अनुराज बस्नेत 98,51,17,24,19 विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57 एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर प्रति गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे विश्वसी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास काफ सुन्दु।

Radio Solutions. यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार, कार्यक्रम बदलो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। दशैं तिहार जस्ता चाडपर्वसँगै बजारमा किनमेलको चहल बढ्ने, व्यापार व्यवसाय चलामान हुने र आर्थिक गतिविधि बढ़ने अपेक्षा गरिन्छ। तर यस वर्षको चाडपर्वको बजार भने विगतका वर्ष जस्तो सहज र उत्साहपूर्ण हुन नसकेको व्यवसायहरूले बताउँदै आएका छन्। एकातिर बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदका कारण सड़क तथा व्यापारिक मार्ग प्रभावित भएका छन्। अर्कोतिर विभिन्न नाकाबाट हुने सामानको आयात र आपूर्तिमा अवरोध देखिएको छ। सड़क अवरूद्ध हुँदा ढुवानी महँगिएको छ, सामान समयमै बजारमा आउन सकेको छैन र त्यसको असर व्यापारसँगै उपभोक्ताको मूल्यमा पनि परेको छ। विशेष गरी साना तथा खुद्रा व्यवसायका लागि अवस्था अझै चुनौतीपूर्ण छ। सीमित पूँजीमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीले महँगोमा सामान खरिद गर्नुपर्ने, पसलको भाड़ा, कर्मचारी खर्च, बैंकको ब्याज, कर तथा अन्य सञ्चालन खर्च बिहोर्नुपर्ने अवस्था छ। तर अर्कोतर्फ उपभोक्ताको क्रय शक्ति कमजोर हुँदा महँगो मूल्यमा सामान बिक्री गर्न पनि कठिन भइरहेको छ। वस्तुको मूल्य बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तालाई पर्छ, तर मूल्य बढ़नुको सम्पूर्ण दोष खुद्रा व्यापारीलाई मात्रै दिने कि उत्पादनदेखि आयात, वितरण, थोक हुँदै खुद्रा बजारसम्मको सम्पूर्ण आपूर्ति श्रृंखलालाई हेर्ने भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। चाडपर्वका बेला बजारमा माग बढ़ने भएकाले कतिपय वस्तुको मूल्य बढ़ने गरेको छ। तर प्राकृतिक विपद, सड़क अवरोध र आपूर्ति प्रणालीमा आएको समस्यालाई आधार बनाएर कृत्रिम अभाव सृजना गर्ने, अस्वाभाविक मूल्य बढ़ाउने वा उपभोक्तालाई ठगी गर्ने प्रवृत्तिलाई भने कसरी नियन्त्रण गर्ने भन्ने चुनौती पनि सरकार सामु छ। बजार अनुगमनका नाममा खुद्रा पसलमा मात्रै पुगेर मूल्य जाँच गर्ने कि उत्पादक, आयातकर्ता, वितरक, थोक व्यापारी र खुद्रा व्यापारी समूहको सम्पूर्ण आपूर्ति श्रृंखलाको अध्ययन गर्ने भन्ने बहस पनि आवश्यक छ। आज हामी कार्यक्रम बदलिँदै नेपालमा चाडपर्वको समयमा चाहिने अत्यावश्यक खाद्य सामग्री, यसको बजार माग, मूल्य र साना व्यवसायका समस्याका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य।
1: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा।
0: धन्यवाद छ।
1: चाडपर्वको मुखमा समग्र बजारको गतिविधि, विशेष गरी आम उपभोक्तासँग प्रत्यक्ष सरकार राख्ने यो खुद्रा व्यापारका विषयमा कुराकानी गर्छौं। दशैं तिहार जस्तो चाडपर्व नजिकै गर्दा बजारको अवस्थालाई कसरी लिनु भएको छ?
2: दशैं तिहार आउँदैछ होइन, यही बेला फेरि विपदका घटनाहरू पनि घटे। यस्तो घटना नघट्दाखेरि पनि दशैं तिहार आउनु थाल्यो भनेपछि यो खाद्यान्नको चाहिँ मूल्य वृद्धि हुने चलन छ होइन। खास गरेर यस्तो बेला डिमान्ड बढी हुन्छ, डिमान्ड बढी भएपछि सप्लायरहरूले चाहिँ उहाँले मौकाको फाइदा उठाउने जस्तो गरेर भाउ बढाइदिने चलन छ। अहिले पनि त्यस्तै भइरहेको छ होइन, चामलको मूल्य वृद्धि भयो, तेलको मूल्य वृद्धि भयो, चिनीकै मूल्य वृद्धि भयो होइन, त्यस्तै अरू दालहरूको, गेडागुडीहरूको पनि मूल्य वृद्धि भएको छ। यो त एकदम देखिने, सबैले तत्कालै अनुभव गर्न सक्ने कुराहरू भयो। तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौँ ती सबै सबैमा पनि मूल्य वृद्धि भएको छ। तर त्यता त्यति चासो दिएको छैन, दैनिक उपभोग गर्नुपर्ने भनेर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ केही भयो कि तत्काल थाहा पाइहाल्ने कुरा भयो। यसपालि पनि विगतमा जस्तै अत्यावश्यक वस्तुहरूमा चाहिँ केही मूल्य वृद्धिहरू चाहिँ भएकै छ।
1: पछिल्लो समय चिनीको विषय धेरै विवादित भयो, बजारमा चाहिँ अचानक मूल्य वृद्धि भयो भन्ने थियो, यो कारण के हो? आपूर्तिको सन्दर्भलाई लिएर हो अथवा चाहिँ बजारमा त्यस्तो कुनै शंकास्पद कालोबजारीको पनि कुराहरू कतिपय ठाउँमा उठे?
2: सबैले थाहा भएकै कुरा हो कि यो

0: हाम्रो सप्लाईको बीचमा होइन जहाँ बिन्दु मिट हुन्छ त्यहाँको प्राइस हुन्छ भन्छ। तर यहाँको सवालमा चाहिँ अहिले त्यस्तो भएन कि त, जुन बेला डिमान्ड चाहिँ बढी हुन्छ सप्लाई नगरेको चाहिँ होइन, होइन सप्लाई चाहिँ पर्याप्त छ तर चाहिँ अब सर्टेज भनेर चाहिँ हल्ला फैलाइदिन्छ होइन। अनि त्यो हल्ला हल्लाकै भरमा अब उपभोक्ताहरूलाई पनि अब दसैँ तिहार जस्तो बेला पनि चिनी नपाउनु भन्ने डर हुन्छ अनि उनीहरूले महँगै भए पनि चिनी किन्ने गर्दछ। त्यसैले फाइदा चाहिँ ठुला व्यवसायहरूले चाहिँ पाइरहेको चाहिँ छ।
1: खुद्रा व्यवसायीले अहिले भोगिरहेको सबैभन्दा ठूलो समस्या भनेर केलाई बुझ्ने, चलायमान भएन बजार भन्ने खालको पनि गुनासो आउँछ।
0: निश्चित रूपमा जो साना छन् होइन उनीहरू समस्या बढी भोग्ने भनेको स्वाभाविकै हो। जो बलिया छन् बलियाको लागि त जस्तो सुकै सरकार आए पनि जस्तो सुकै वातावरणमा पनि उनीहरू त नजाले अगाडि बढिहाल्छ होइन, उनीहरू सक्षम छन् सबै गर्छन्। बजारमा ठूला ठूला होइन जायन्ट रिटेलर भन्छ नि त होइन, भाटभटिनी जस्तो बिग मार्टहरू जस्तो होइन धेरै अरू पनि मार्टहरू ठुल्ठुलो खोलेका छन् होइन, ती ठुला ठुला रिटेलरहरूसँग एउटा सानो एउटा रोलिङ सटरमा पसल राख्ने पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो। त्यस्तो परिस्थिति चाहिँ मार्केटमा छ। अब यस्तो बेला गभर्मेन्टले सम्बन्धमा फोकस गर्नुपर्ने, संरक्षण गर्नु भनेको त सानो रिटेलर हो नि त। यदि ती साना रिटेलरहरू जसको लागि सरकारले केही एक पैसा लगानी गरेका छैन केही गरेका छैन होइन, उनीहरूलाई रोजगार पनि दिनु परेका छैन सरकारले, ती साना व्यवसायहरूले आफ्नो घर खेतीतो राखेर भए पनि उनीहरूले काम गरेर आफ्नो परिवार पालेर बसेका छन्, कमाएकोमा केही कर पनि तिरेछन् होइन, भन्दाखेरि यस्तो व्यवसायहरूलाई चाहिँ होइन त्यहाँ ठूला व्यवसायहरूसँग कम्पिटिसन गर्नु पर्दाखेरि त बिस्तारै बिस्तारै बजारबाट चाहिँ ती साना व्यवसायहरू विस्थापित भएर गयो नि त हो। अनि अर्को समस्या चाहिँ के त भन्दाखेरि एकजना कन्ज्युमरले पनि के बुझेन भन्दाखेरि भात बदिनमा किने पनि त्यही प्राइस हो, एउटा सानो रिटेलर काम किने पनि त्यही प्राइस हो। अहिले यो किन पनि भन्दाखेरि अहिले सबै प्रडक्टहरूबाट एमआरपी प्रिन्ट गरेका हुन्छन्, एमआरपी भन्दा महँगो मात्रै कसैले पनि देख्दैन होइन। कतिपय समयमा मैले पनि कहिलेकाहीँ चाहिँ डिगमार्ट वा भातभटिनीमा यसो पस्छु म, त्यहाँ के गरिरहेको छ त मैले भनेर जाँदाखेरि कति सामान त हाम्रो पसलमा भन्दा पनि महँगो त त्यहाँ भातभटिनीमा डिगमार्टमा भइरहेको छ नि त त्यही सामान होइन। अब त्यो कुरा चाहिँ कन्ज्युमरहरूले पनि बुझेको छैन र खास गरेर अलिकति आर्थिक रूपले सम्पन्न मानिसहरू भयो भने प्रेस्टिजको लागि पनि उनीहरू चाहिँ त्यस्तो ठाउँमा किन्न जाने गर्छ जुन कुरा आफ्नो टोल छेउमै पाइरहेको हुन्छ, तर चाहिँ उनीहरू भातभटिमा जाँदाखेरि आफ्नो चाहिँ होइन स्ट्यान्डर्ड बढेको चाहिँ अनुभव गरेको रहेछ। क्यास तिरेर किन्नु पर्यो भने बिगमा भातभटिमा जाने, अब जो आर्थिक रूप अलिक कमजोर छन् होइन महिनाको तलब नआएकन पैसा तिर्न सक्दैनन् त्यस्ता त्यस्ता खालका ग्राहकहरू कहाँ जाने भन्दाखेरि त्यो खुद्रा पसलमा जाने गाह्रो भयो। कतिपय त्यसरी क्रेडिटमा लाने मानिसहरू होइन समस्या भएरै क्रेडिटमा लान्छन् र उनीहरू पनि फेरि चाहिँ होइन गाह्रो भयो भने त्यहाँबाट चाहिँ फेरि सर्दिन्छन् होइन डेरा सर्छन् के गर्छन् त्यो पैसा पनि गुण त्यस्तो समस्या पनि धेरै छन् होइन। एकजना व्यवसायी भनौँ न एकजना सानो होइन आर्थिक रूपले चाहिँ अब कमजोर खालकै मान्छेले चाहिँ खुद्रा पसल राख्ने हो नि त होइन, अब उसले एउटा पसल खोल्दाखेरि उसले के गर्नुपर्छ पनि थाहा हुँदैन कि होइन, कहाँ कहाँ दर्ता गर्नुपर्छ के गर्नुपर्छ थाहा भइराखेको हुँदैन। तर उनीहरूलाई चाहिँ सिकाइदिने चाहिँ कुनै सरकारी निकाय चाहिँ छैन। तर के भने उनीहरूबाट केही अनि कमजोरी भयो यताउति भयो भने कारवाही गर्नलाई चाहिँ फेरि यो त्यस्त सरकारी निकायहरू चाहिँ छन् होइन। अब कसैलाई चाहिँ सक्षम बनाउनलाई चाहिँ कुनै निकाय छैन सरकारको, तर कमजोर उनीहरू चाहिँ उनीहरू केही मिस्टेक भयो भने उनीहरूलाई कारवाही गर्नलाई भने कहिले वाणिज्यले कारवाही गर्छ कि महानगरपालिकाले कारवाही गर्छ होइन सिडिओ कार्यालयले कारवाही गर्छ आन्तरिक राष्ट्र विभागले कारवाही गर्छ कति कति त्यस्तो त होइन। यस्तो खालको भयो कारणले गर्दाखेरि पनि अहिले आएर चाहिँ धेरै साना व्यवसायहरू स्थापित भइरहेको चाहिँ मैले चाहिँ पाएको छु। यो बिचमा फेरि अब कतिपय चाहिँ अब विदेशमा रोजगारीमा गएका मानिसहरू फर्किए उनीहरू यतै रोजगारी गर्छ भनेर आउँदाखेरि उनीहरूले पनि अब मोडर्न ट्रेड भन्ने चाहिँ अब मार्टहरू खोल्न थालेको पनि हामीले देख्छौँ। अब टोल टोलमै त्यस्तो आउन थालेपछि अनि चाहिँ त्यहाँ चाहिँ साना रिटेलरले मर्न पर्ने स्वाभाविक भयो। र यही बिचमा फेरि अर्को एउटा समस्या पनि फेरि के आएको छ भन्दाखेरि ठुलो लगानी गर्ने होइन व्यवसायहरू पनि टोल टोलमा जो होलसेल गर्छन् उनीहरूले चाहिँ अब खुद्रा सामान पनि उनीहरूले आफ्नो पसलमा पनि बिक्री गरिदिने गर्दो रहेछ होइन। अनि त होलसेल भनेपछि वा डिलर भनेपछि यिनीहरूले त त्यही अनुसार मात्रै बिक्री गर्नु पर्थ्यो, आफ्नो नर्म्सभित्र बसेर गर्नु पर्थ्यो। एक प्याकेट बिस्कुट चाहिँ भनौँ न एकजना रिटेलरले किन्दाखेरि उसको आफ्नै चाहिँ 9 रुपियाँ पर्छ भने

0: Norbanın kimliğini basmayın desin. Hatta hani kan kimliği var yani Norbanın kimliğini basmayın desin yani. Yok orçalı kan kimliği var yani. Orçalı ezan olarak talep edin. Norbanın dediğin sen. Hani Avrupa Norbanın ki dek sorunayı kendi yakın ritüelinde bari pasal diye yazısı dekini var yani. Yok orçalı te ritüelin aynı. Tebrik karni karaki test sorunayı eti paysa pasal bunu kurasın var yani. Hali katlı pe ritüel ağırlayı sen. समस्या भने कस्तो कारण पनि छ होलसेलले नै अब होलसेल भावमै खुद्रा पनि बिक्री गरिदिने यो कुराले गर्दाखेरि पत्रकारलाई पनि थाहा हुँदैन रहेछ अनि पत्रकारहरूले आएर पनि मलाई सोधिरहन्छ नि अब एउटै सामान होइन एउटै टोलमा पनि दुईवटा पसलमा दुईवटा भाउ छ किन हुन्छ होइन अति हुनुको स्वाभाविक भएन र फेरि अर्को एउटा कुरा के त भन्दाखेरि हरेक वस्तुमा अब एमआरपी प्रिन्ट लिएर आउँछन् त्यही अनुसार होलसेलरले हामीले सामान दिन्छ अब यो हप्तामा आएको सामान कुनै चिज सेल गर्न आएको छ भने नेक्स्ट विकमा आउँदाखेरि त्यही भाउ वा अर्को महिनामा आउँदाखेरि त्यही सामान चाहिँ 110 भएर आइदिन्छ अनि के हुन्छ भन्दाखेरि जसमा चाहिँ पुरानो स्टक बाँकी हुन्छ उसले 100 रुपियाँ पनि बुझा हुन्छ होइन अब नयाँ सामान उठाएर ल्याउने उसले 110 बेच्नुपर्ने हुन्छ अनि कम्पनीलाई चाहिँ त्यसको पसलमा किन्दाखेरि त्यही सामान 100 पायो अर्को पसलमा आउँदाखेरि 110 पऱ्यो हुन्छ तर किन पऱ्यो त्यो सबै कन्ज्युमरलाई थाहा हुँदैन यो पनि पत्रकारहरूलाई त थाहा छैन होइन उनीहरूले कति लेख्छन् होइन बजारमा चाहिँ जथाभावमा लिएर राखेको हुन्छ नि तर त्यसमा एमआरपी पनि त्यसरी भइरहेछ हुन्छ नि त त्यही कारणले गर्दाखेरि कन्ज्युमरमा पनि अलिक अन्यल पनि पर्ने होइन त्यो भएर पनि अनि त्योहरूलाई चाहिँ अलिक नराम्रो दृष्टिकोणले हेर्ने बानी बस्यो नि त
1: नियमनकारी निकायले पनि यस्ता विषयहरू जस्तो मूल्यका कुराहरूमा उपभोक्तालाई बुझाउने कुराहरूमा राज्य कति सक्षम छ
0: अब गर्नुपर्ने हामीले त बरोबर कुरा उठाउँछौँ यसपालि पनि मैले कुरा उठाएँ वाणिज्यको दिदीसँग होइन उहाँले चाहिँ बाबाबानी टेलरहरूलाई पनि ट्रेनिङ गर्ने खालका कामको लागि हामी पनि बजेट छुट्याउँछौँ हामी पनि केही कार्यक्रम राख्छौँ भनेर भन्नुभयो भनेको अर्को हप्तामै उहाँ सर्व आउनुभयो अब त्यो हुने नहुने थाहा छैन होइन तर कन्ज्युमर एवेरनेसको लागि भनेर पनि उहाँले त होइन बजेट त छुट्याएको हुँदो रहेछ कति धेरैवटा चाहिँ उपभोक्ताबारी संस्थाहरू पनि छन् उनीहरूबाट पनि कार्यक्रम त हुन्छन् भन्छन् तर त्यो चाहिँ त्यति देखिने गरेर चाहिँ भइरहेको चाहिँ पाउँदिन अब सीमित मानिसहरूको विषयमा मात्रै त्यसो कार्यक्रम भयो कि भन्ने चाहिँ हामीलाई लाग्छ होइन त्यो एक्चुली साँच्चै ग्रासरुट लेभलमै गएर उपभोक्ताहरू कहाँ पुग्ने गरेर त्यसो खालको चाहिँ प्रचार प्रसारका कामहरू गरिदिएको भए यस्तै कुरा पनि बुझाउने काम गरिदिएको भए त कन्ज्युमरहरू त्यो अवेरनेस डेभलप हुन्थ्यो नि त र त्यस्तै रुचिहरूमा पनि होइन एउटा पसल खोल्नलाई के आवश्यक छ कहाँ कहाँ दर्ता गर्नुपर्छ होइन कति इन्कम गर्यो भने कति कर तिर्नुपर्छ यो जम्मै कुराको जानकारी दिने कोही निकालो छैन नि त हामी कहाँ होइन त्यो भन्दाखेरि चाहिँ यस्तो खालको ट्रेनिङहरू गर्न पाएको भए उनीहरूले पनि ढोकासँग व्यापार व्यवसाय गर्न सक्थ्यो होइन भने त किन कहिले के कारणले चाहिँ उनीहरूलाई कार्य हुन्छ भन्ने कुरा चाहिँ थाहै हुँदैन होइन अनि अर्को एउटा थियो अर्को एउटा ठुलो समस्या के छ भन्दाखेरि बिन बिजकको कुरा होइन आजकल त धेरै कुरा उठ्छ नि त छ यसपालि त सरकारले होइन पुरस्कारै घोषणा गरिदिया छ त्यो कारणले गर्दाखेरि प्रत्येक रिटेलर कहाँ चाहिँ कन्ज्युमरले बिल माग्छ अब त्यो बिल दिने दिने अब कानुनमा त लेखेको छ होइन त्यो लिनु राम्रो कुरा पनि हो तर हाम्रो जस्तो ठाउँमा त्यो कतिको व्यवहारिक हुन्छ त्यो कुरालाई चाहिँ ध्यान दिएको चाहिँ पाएन अब एउटा मास्क चाहियो हुन्छ 5 रुपियाँ जाने मास्क अब त्यसको पनि बिल चाहिँ दिनु कि नदिने त हामीले त्यो बिल एउटाकै 5 रुपियाँभन्दा बढी पर्छ नि त होइन पानी बोतल किन्छ 20 रुपियाँको त्यसमा चाहिँ अब क्युआरबाट पेमेन्ट गरिदिन्छ अब क्युआरबाट पेमेन्ट भएर सबैको बिल बन्नै पर्छ भन्छ यसले के हो त भन्दाखेरि एकजना रिटेलरलाई धेरै नै बोझ भयो यति धेरै बिल काट्नु परिरहेछ कि अहिले होइन सबै कायल भएका छन् होइन कमसे कम पनि यति आमाभन्दा माथिको चाहिँ कम्पलसरी बिल काट्नु भनिदिएको भए अलि राहत हुन्थ्यो अब खाजानाको खुद्रा पसलहरूमा तपाईँ हामी सबैलाई थाहा छ बिहान कति भिड हुन्छ होला होइन तुरन्त चिनी चाहियो होइन त्यहाँ पानी तताएर आएको छ
1: फेरि
0: चाहिँ स्टोभमा बालेर आएको छ मलाई चिनी तुरन्त चाहियो कति कराउँछ होइन चिनी दिने कि बिल काटेर बस्ने होइन पसलबाट खाँदैन पसलबाट बिहान एकचोटि बिल हुन्छ नि अब त्यस्तो बेलामा पनि बिल काटेन भनेर भोलि कारवाही गर्न थाल्यो भने त त्यो त व्यवहारिक हुँदैन भनेको होइन यो धेरै त्यस्ता समस्या छन् कुनै पनि ऐन नियमहरू लागू गर्दाखेरि त्यो ऐन पालना गर्नुपर्ने त्यो नियम पालना गर्नुपर्ने वर्ग को हो उनीहरूसँग बसेर छलफल गरेर अनि नियमहरू बनाइदिएको भए होइन सिस्टम बनाइदिएको भए त्यो चाहिँ व्यवहारिक हुन्थ्यो होइन अब त्यो बनेको ऐन कार्यान्वयन गर्नुपर्ने पालना गर्नुपर्ने रिटेलरहरू तर ऐन बनाइदिन्छ उपभोक्ताले वा कुनै प्रशासकले बनाइदिन्छ कोही लिडरले बनाइदिन्छ जसलाई त्यो व्यापार व्यवसायको विषयमा केही थाहै छैन
1: होइन बजारको अवस्थै बुझ्दैन
0: अनि यसले गर्दाखेरि ऐन पनि सही ढङ्गबाट लागू हुन सकेन र त्यो ऐनको कारणले गर्दाखेरि व्यवसायहरू पनि दराई दराई काम गर्नु पर्यो अनि ठूला ठूला व्यवसाय होइन जसलाई चाहिँ जसले झन् बढी चाहिँ बदमासी गरेको हुन सक्छ यताउति हुन सक्छ ऐनले चाहिँ जरिमाना तोकिया गरिन्छ भन्दाखेरि म्याक्सिममै 3 लाख छ अब करोडौँको करोडको कारवाही गर्नेहरूलाई होइन अरबौँको कारोबार गर्नेहरूलाई त्यो 3 लाख जरिमाना भनेको के मतलबको कुरा हो र होइन अनि एकजना रिटेलर जसको लगानी चाहिँ 1-2 लाख लगानी गरेर काम गरे हुन्छ अनि उसलाई चाहिँ भोलि 3 लाख जरिमाना गरिदियो भने के अन्त पसल ससै छोडेर निस्कनु पर्ने चित्त आउँछ भन्दाखेरि यो जुन उपभोक्ता ऐन बनिएको छ त्यो ऐन आफैमा पनि व्यवहारिक छैन त्यो त जसले बदमासी जति गर्छ त्यो अनुरूपको जरिमाना हुनु पर्थ्यो वा कारवाही हुनु पर्थ्यो नि त भन्छ नि बिगोको मस्जिदको सजाय हुन्छ नि त
1: हो
0: लास्ट टाइमै हामीले आफैले देख्यौँ 9 करोड चान्सुनको चाहिँ एक्सपायर भएको सामानमा चाहिँ डेट मेटेर अर्को डेट प्रिन्ट गरिराखेकै बेलामा समाथ्यो तर उनीहरूलाई जरिमाना कति गरे त भन्दाखेरि 3 लाख जरिमाना अब 9 करोडको सामान चाहिँ अखाद्य वस्तुलाई डेट मेटेर नयाँ डेट राखेर प्रिन्ट गरेर फेरि कन्ज्युमरलाई बेच्ने व्यापारीलाई 3 लाख जरिमाना भनेको उसको लागि त के त केही मतलबकै कुराहरू भएन नि त त्यसो त 10 रुपियाँ जरिमाना गरेर पनि तिर्छ नि त उनीहरूले 9 करोडलाई ग्यास गर्न पाएको भए त तर के हो भन्दाखेरि एउटा खुला पसलमा एक्सपायर सामान देख्यो भने उसलाई 3 लाख जरिमाना पसलै सिल गरिदिने होइन त्यस्तो गरिदिँदाखेरि चाहिँ कतिपय व्यवसायहरू त डिप्रेसनमा गएर मृत्यु सुधा भएको चाहिँ हामीसँग रेकर्ड छ होइन त्यो सही भएन भने के त्यो अब ऐनमा चाहिँ त्यस्तो अधिकार छ भन्दैमा त्यो अधिकारलाई प्रयोग गर्नेहरूले पनि सदुपयोग गरेन कि ऐनको दुरुपयोग गरेको जस्तो देखियो नि त त्यस्तो पनि समस्या छ त्यही कारण एकजना रिटेलर जसलाई चाहिँ सबभन्दा सरकारको चाहिँ साथको चाहिँ जरुरी छ नि सरकार भनेको त कमजोरको लागि हो नि त बलियाको लागि त उनीहरू त झन् पनि बलियै छ नि त होइन भन्दाखेरि सरकार चाहिँ सधैँ जे ऐन नियम बनाउनु परे पनि जे गर्नु परे पनि बजेट बनाउनु परे पनि उद्योग बाँच्ने च्यामा होइन सिएमआईसँग सल्लाह गरेर गर्छन् तर साँच्चै उसले सल्लाह गर्नुपर्ने त्यो साना व्यवसायहरू हो नि त होइन यहाँ त लाखौँ चाहिँ रिटेलरहरू छ नि त लाखौँ रिटेलरहरूको चाहिँ फ्लेभर सरकारले काम गर्ने कि सीमित अब 1000-2000 संख्यामा भएका ठुला व्यवसायहरूको लागि काम गर्ने हो त्यो त एकदमै सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ होइन भने चाहिँ के भन्छ अब रिटेलरहरू बिस्तारै होइन कमजोर हुँदै जान्छन्
1: एमआरपी भन्ने कुरा अलिकति शिक्षित मान्छेले बुझ्ने कुरा हेर्ने कुरा त्यसको मिति उत्पादन मिति म्याच सकिने मिति तर ज्येष्ठ नागरिकहरू सामान्य स्तरको मान्छेले निरक्षर मान्छेले पनि त्यो व्यवसाय सञ्चालन गरिहाल्छ उहाँहरूलाई त्यो सामान एक्सपायर भयो भएन अथवा त्यो अवस्था के हो भन्ने बुझ्ने पनि त समस्या होला यो पनि एउटा छ त्यसमा चाहिँ त्यो कुरा सरकारले विचारै नगरी नियमन मात्रै गर्ने कारवाही गर्ने कुराहरू पनि एउटा चुनौती छ
0: यही हो कि मैले भन्न खोजेको कन्ज्युमरले त्यो थाहा हुने नहुने एक ठाउँमा छ होइन बुढाबुढीहरू किन आउँछ जसले पढ्नै जाने यहाँ हुँदैनन् होइन त्यसमा चाहिँ एमआरपी कति छ थाहा हुने कुरा पनि भएन त्यसको चाहिँ उत्पादन मिति कहिले एक्सपायर मिति कहिले भने थाहा नहुने त्यो स्वाभाविक छ अहिले आएर अलिअलि मान्छेलाई थाहा हुन थालिएको छ हामी कहाँ किन्न आउँदाखेरि बुढाबुढी मानिसहरूले पनि यसको म्याद बाँकी छ कि छैन हेरिदिनुहोस् भनेर हामीसँग भन्ने गर्छ र हामीले म्याच बाँकी छ भने यति छ भनेर भनिदिन्छौँ होइन
1: बेच्ने पनि कुरा
0: बेच्ने अब यो खरिद गर्ने जुन व्यवसायहरू छ नि कतिपय व्यवसायहरू होइन गाउँघरबाट बल्ल सहरमा आएर चाहिँ काम गरेका हुन्छन् होइन उनीहरू आफै थाहा छैन उनीहरूले सप्लायरबाट लिएको सामान त म्याद भएको आयो कि आएरै थाहा हुँदैन सामान कुरोको ल्याएर राखिदिएपछि त्यो चाहिँ होइन नयाँ आएको भने हिसाबले चाहिँ होइन उनीहरू चाहिँ सोध्छन् र यसले गर्दाखेरि कहिले काहीँ त्यो रिटेलरहरू जसले सामान किन्छन् उनीहरू आफै पनि समस्यामा परेको चाहिँ धेरै पाएको छ होइन म आफै पनि व्यवसाय गरेर बस्दाखेरि मेरै पसलमा पनि सामान आउँदाखेरि त्यस्तो म्यादै गुज्रिसकेको सामान पनि यहाँ पनि आएको छ सप्लायरबाट आएकै म्याद गुज्रेको सामान आएको छ नि त्यस्तो चाहिँ घटना छ र खास गरेर सहर बजारमा जहाँ अलिकति मानिसहरू चाहिँ सचेत छन् त्यहाँ त जे भएकै सामान पठाउँछन् तर गाउँ घरतिर जान थाले भने त जो जो एक्सपायर भएको सामान छ त्यो त गाउँतिर चाहिँ पठाउने चलन चाहिँ चलिसकेको छ होइन एक्चुअली उद्योग वाणिज्य संघकै एकजना उपाध्यक्षले मलाई भनेको थियो जिल्ला जिल्लामा भ्रमण गर्ने सवालमा जाँदाखेरि त्यहाँ चाहिँ एकजना बसले कहाँ गयौँ त्यहाँ चाहिँ चिया खानलाई चाहिँ होइन रिक्वेस्ट गर्यो चियासँगै बिस्कुट ल्याइदियो बिस्कुट हेर्दाखेरि त एक्सपायर हिजो मात्रै आएको भन्थ्यो तर चाहिँ एक्सपायर सामान पर्यो भन्छ नि त भन्दाखेरि सप्लायरले नै एक्सपायर सामान पनि रिटेलरलाई चाहिँ दिने गर्दो रहेछ भन्ने कुरा भयो नि त त्यही यी कुराहरू रिटेलरहरूलाई पनि होइन हामीले चाहिँ ट्रेनिङ दिने खालको कामहरू भइदिएको भए यो घटना घट्दैन थियो नि त होइन मैले आफैले वाणिज्यको डिजीलाई भने तपाईँले सोच्नुपर्ने कुरा त यो हो नि त एकजना रिटेलर सचेत भइदिएको भए उसको ग्राहकहरू सबैलाई सही सामान पुग्थ्यो नि त एकजना ग्राहक सचेत भयो भने उसको परिवारलाई राम्रो हुन्छ तर एकजना रिटेलर सचेत भयो भने त सही ग्राहकहरूलाई राम्रो हुन्छ नि त भन्दाखेरि फोकस कहाँ गर्ने त सरकारले रिटेलरलाई गर्नु राम्रो हुन्थ्यो नि त होइन यतातिर तपाईँले ध्यान दिनुपर्छ भनेर मैले भनेको छु तर खोइ कहाँसम्म हुने हो थाहा छैन होइन हामीलाई लागेको सही कुरा भनेर चाहिँ हामीले सरकारलाई त सुझाव दिउँ त्यो सुझाव लागू गरेको भए सरकारलाई पनि राम्रो हुन्थ्यो र उपभोक्ताहरूले पनि राम्रो हुन्थ्यो नि त
1: मूल्यकै सन्दर्भमा यो खुद्रा व्यवसायहरूले अझ खेप्नुपर्ने विषय पनि जोड्न चाहे मैले अलिकति जस्तो होलसेल व्यवसायहरूले प्रत्यक्ष उपभोक्तासँग सरकार उहाँहरूको हुँदैन सामान कमै मात्रामा अब त्यो मार्टहरू ठुल्ठुलो यहाँले भने जस्तो सुपर मार्केटहरूमा कुनै ठाउँमा जोडिए पनि त्यही होलसेलबाट ल्याएर यदि कसैले रिटेलमा सामान बेचिरहेको छ भने सानो व्यवसायले चाहिँ मूल्य वृद्धि चाहिँ तपाईँहरूले बढाउनु भन्ने खालको अझ खेप्नुपर्ने अवस्था देखिन्छ
0: निश्चित रूपमा यो कुरा मैले सधैँ भनिगर्छु होइन एकजना खुद्रा व्यापारी भनेको उपभोक्ताहरूसँग होइन नजिकमा बसेर काम गर्नुपर्ने भयो कुनै पनि सामानको मूल्य वृद्धि भयो भन्ने कुरा एकजना उपभोक्ताहरू खुद्रा पसलमा किन्नु गएपछि मात्रै थाहा हुन्छ तर यथार्थमा के हुन्छ भन्दाखेरि खुद्रा पसलमा मूल्य वृद्धि हुनुभन्दा हप्ता दिन दस दिन पन्ध्र दिन अगाडि नै थोकमा मूल्य वृद्धि भइसकेको हुन्छ तर खुद्रा पसलसँग चाहिँ आफूसँग भएको पुरानो स्टकको सामान उसले पुरानै रेटमा बिक्री गरिएको हुन्छ होइन त्यो हुँदाखेरि एकजना रिटेलरले चाहिँ महँगोमा किनिसकेपछि मात्रै उपभोक्ताले पनि महँगोमा चाहिँ पाउने भयो होइन त्यो कुरा रिटेलरलाई कन्ज्युमरलाई त थाहा हुँदैन यसले गर्दाखेरि के भयो त भन्दाखेरि बजार मूल्य वृद्धि भयो कि दोष पाउने कोटा भन्दाखेरि खुद्रा व्यवसाय भयो होइन अनि अहिले भनौँ न अहिले पनि ठुलो एक्जाम्पल भनेको त अहिले बजारमा चिनीको सर्टेज भयो भनेर चिनीको मूल्य वृद्धि गरिदियो धेरै अब एकजना खुद्रा व्यवसायले आफूले किन्ने नै 130-35-40 किन्नु पर्यो 140 किन्नु पर्यो त्यो भन्दाखेरि 140 किन्नेले 150 बेच्नुभयो 130 किन्नेले 140 बेच्नु भयो अनि हामीले यही कुरा चाहिँ सरकारले दबाब दिए पनि सरकारले चाहिँ रिटेलर्स एसोसिएसनले तपाईँ खुद्रा व्यापार सङ्घबाट हामीले सपोर्ट गर्नु पर्यो तपाईँहरूले चाहिँ हामी चाहिँ 105 चिनी उपलब्ध गराउँछु तपाईँहरूले 110 बेच्नु पर्यो भने हामीले भन्यो के भन्यो किन भन्दाखेरि उपभोक्ताहरूसँग नजिक बसेर काम गर्नुपर्ने भएपछि उपभोक्तालाई राम्रो हुने काम गर्नु त हामी सधैँ तयार छौँ नि त अब 105 हामी चिनी किनेर 110 बेच्दा पनि हामीलाई केही नाफा हुँदैन 105 त आफ्नो परेकै छ होइन त्यसमा जना राख्यो यताउति गर्दाखेरि त 110 त हामीले परिसकेका हुन्छ त्यही पनि उपभोक्ताहरूको हितका लागि भनेर हामीले 110 बेच्दियो तर यसो गरिरहँदाखेरि पनि ती ठुला व्यवसायहरूले साना व्यवसायहरूलाई हामी चाहिँ होइन सहजनबाट चिनी उपलब्ध गराउँछौँ तपाईँहरूको पसल पसल पनि पुर्याइदिन्छौँ होइन ल हामी ब्याग बिल पनि दिन्छौँ हामी चाहिँ तपाईँलाई 130 दिन्छौँ 125 दिन्छौँ भनेर भनिरहेको हुन्छ अब खुद्रा व्यापारसँग चिनी लिएर हामीले चाहिँ 110 बेच्नुपर्छ भन्दाखेरि केही नाफा नपाउने भयो अनि त्यो ठुला व्यवसायहरूले उक्साएर नाफा लिनु मिल्ने गरेर भनेर उनीहरूले गरिदिँदाखेरि कतिपय रिटेलरहरू पनि अनि 110 चिनी नबिजिकन अहिले पनि 130-140 चिनी त बिग्रिरहेको छ होइन कतिपय आफ्नो कस्ट बढी परेको छ नि त त्यो कारणले गर्दाखेरि बजारमा यस्तो स्थिति हुन्छ अनि कन्ज्युमरले खालि रिटेलरलाई मात्रै आधार लगाउने गर्छ होइन अहिले भर्खरै मेरै पसलको पनि त घटना भएको थियो नि त होइन 125 किनेकै चिनी त्यहाँ बाँकी छ अब त्यो चाहिँ 110 बेच्नु भनेको त किलोमा 15 घाटा खाएर बेच्नु हो नि त होइन
2: ग्राहकको लागि त एउटै चिनी हुँदैन
0: ग्राहकलाई चिनी हो यो खालको परिस्थिति चाहिँ मार्केटमा छ तर अहिलेसम्मको हाम्रो अनुभवमा के भनिएको छ भन्दाखेरि रिटेलरहरु यति धेरै छन् उनीहरु आफै आफै बीच कम्पिटिसन छ त्यही कारणले गर्दा कि कुनै पनि रिटेलरले मोनोपोली गरेर बढी पैसा लिएर बेच्ने वातावरण चाहिँ बन्न सक्दैन अहिले तर ठूला सप्लायरहरु भने सीमित हुन्छन् उनीहरुमा पनि फेरि उनीहरूले कार्टेलिङ गरिदिन्छन् त्यो भनेको जस्तो कि अब क्युटेल उद्योग सङ्घ भन्छन् क्युटेलमा जति पनि कामहरू हुन्छ अब आठ दसवटा कम्पनी मिलेपछि त उसले बढाए पनि भयो घटाए पनि भयो जे गरे पनि भयो सर्टेन छ भनिदिए पनि भयो होइन जे पनि जे पनि गर्न सक्ने भयो दाल चामल उद्योग सङ्घ हुन्छन् उनीहरू मिलेर होइन सर्टेन क्रिएट गरिदिन्छन् सबै गरिदिन्छन् अनि भन्ने कुरा त सरकारले थाहा हुनुपर्ने भने के सर्वसाधारण मान्छेलाई थाहा हुँदैन जो सरकार होइन मन्त्रालय छन् त्यही हेर्ने मन्त्रालयहरू छन् होइन भन्दाखेरि उनीहरूले यो विषयमा बढी जानकारी राख्नुपर्छ तर त्यस्तो परिस्थितिमा मैले चाहिँ देखिएको छैन अनि सरकारमा पनि छिनछिनमा कर्मचारी फेरिरहने होइन विगतमा भन्ने हो भने त मन्त्री नै छिनछिनमा फेरेर बस्ने भन्दाखेरि कसैले मार्केट के छ भनेर बुझ्नै पाएको हुँदैन मन्त्री फेरिसकेका हुन्छन् सरकार फेरिसकेका हुन्छन् कर्मचारीहरू सर्वसकेका हुन्छन् यसले गर्दाखेरि पनि बजारलाई सही ढङ्गबाट सरकारले चाहिँ ध्यान पुर्याउन सकिरहेको छ मैले चाहिँ देखिरहेको छैन
3: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदली नेपाल सुनिरहनु भएको छ आज हामी कार्यक्रममा नजिकै गरेको चाडपर्व बजारमा अत्यावश्यक सामग्रीको मूल्यमा आएको वृद्धि खुद्रा व्यापारको अवस्था लगायतका विषयमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा किनकि तपाईँको सपनाले महत्व राख्दछ
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ
4: विशेषताहरू
5: ट्युसन शुल्कको 100% कर्जा प्रवाह
4: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: ne Sakura?
1: Başlayacağız. Jio Radio Network.
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा आम उपभोक्तासँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुमा हुने गरेको मूल्य असमानता, व्यवसायका समस्या, चाडपर्वको समयमा व्यापारको अवस्था, साना व्यवसायका लागि राज्यले गर्नुपर्ने काम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य।
3: विगतका सरकारहरू पुराना दलहरूबाट बन्ने सरकारहरू अस्थिर बने, निजी क्षेत्रलाई बुझ्न सकेन, आफैमा पनि उहाँहरूको कमजोरी भयो भनेर यो आम राजनीतिक परिवर्तन सहित अघिल्लो वर्ष भदौ 23-24 घटना पछाडि नयाँ खालको वातावरण बन्यो। अहिले सरकारको 6 महिना पनि पूरा भयो। अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सरकारबाट ठूलो अपेक्षा थियो। यसलाई कसरी लिन्छ, यहाँले सरकारको मूल्याङ्कन कसरी गर्ने, यो बीचमा विश्लेषण गरेको सम्बन्ध के छ?
4: जति पनि हामीले समाचारमा हेर्छौं होइन, समाचार सुन्छौं पढ्छौं, त्यहाँ त हरेक पटक व्यवसायहरूकै पक्षमा सरकारले बोलिरहेको छ, मैले जहीँ देख्छु होइन। तर कुन लेभलको व्यवसाय भन्दाखेरि उद्योग विभागी सङ्घ, चम्बा, सिएमआईका ठूला ठूला व्यवसायहरूको हातमा त्यस्तो कुरा गरिरहेको पाउँछौ। तर सरकारले यो रुचिरहरूसँग त भेट्नु कहिले चाहिँ होइन प्रयास गरेकै छैन। हामी आफैले प्रयास गर्दाखेरि पनि उहाँहरूले समय दिइराख्नु भएको चाहिँ छैन। भन्दाखेरि अब कुन तहको व्यापारीहरूको पक्षमा सरकारले काम गर्न खोजेको छ भनेर चाहिँ अब हामीले बुझ्न सकेका चाहिँ छैन होइन। अब यसरी भइरहँदाखेरि पनि फेरि ठुला व्यवसायहरूले फेरि गुनासो त गरिरहेकै छ फेरि होइन, सरकारले चाहिँ व्यवसायहरूको पक्षमा काम गरेको छैन भनेर पनि आएको छ होइन। भन्दाखेरि अब के हो, हामीले चाहिँ बुझ्न सकिरहेको चाहिँ छैन। अब हाम्रो हिसाबले सानो व्यवसायहरूलाई सरकारले अलिकति होइन सपोर्ट गर्नु पर्थ्यो भन्ने चाहिँ लाग्छ हामीलाई। हामीसँग बनाएर हामीसँग कुरा गर्नु पर्थ्यो, हामीले भेट्न चाहँदाखेरि पनि सरकारले समय नदिनु भनेको त उनीहरूले महत्त्व नदिएको जस्तो देखियो। साँच्चै यदि यो रिटेलहरू जम्मै खत्तम भएको भए के हुन्थ्यो त, तन्त्रमा सबै भएको भए पहिले पहिले हामीले सुन्थ्यौँ नि रुसमा चाहिँ कहीँ मान्छे लाइन बसेको देख्यो भने त्यहाँ के बेचेको थाहै हुँदैन, त्यहाँ गएर लाइन पनि पहिले बसिहाल भन्छ। किन भन्दाखेरि आउटलेट थोरै छ, त्यहाँ जे बेचेको भए पनि किनिहाल्नुपर्छ हुन्छ नि त। अनि भोलि चाहिँ सानो व्यवसायहरू जम्मै खत्तम भएर जाने भयो भने बाद भट्टि नि एक मात्रै सबै कन्ज्युमरलाई दिन सक्छ त, अनि त्यो बेला उनीहरूले मोनोपोली प्राइस राखे पनि नकिनिकन साध्य हुन्छ त, उनीहरूको त मोनोपोली हुन्छ होइन। त्यो कुरालाई त सरकारले ध्यान दिनुपर्छ भनेको, जति पनि आउटलेटहरू साना साना खुलिया छन् त्यो भनेको त जति डिस्ट्रिब्युसन सेन्टर धेरै हुन्छ कन्ज्युमरलाई त त्यति नै सजिलो हुने हो नि त। अहिले त्यहाँबाट भनौँ न, अब खाद्य संस्थानले होइन ठाउँ ठाउँमा चाहिँ भनेर दसैँ तिहार लक्षित भनेर आउटलेट खोलेको छ। अब त्यहाँ गएर चिनी किन्न गयो भने अब 100 रुपियाँ नै चिनी दिन्छ होला होइन, 1 किलोमा हामीले बेचेको भने 10 रुपियाँ सस्तो पायो अरे। अब खाद्य संस्थामा किन्नलाई स्वयंको मान्छे त्यहाँसम्म किन्न जान सक्छ त, 5 किलो चिनी किन्दाखेरि 50 रुपियाँ सस्तो हुन्छ होला, अनि त्यहाँ आवाजाउ गर्न होइन उसको चाहिँ 50 रुपियाँभन्दा बढी जान्छ नि त, ट्रान्सपोर्टेसन हुँदैन।
5: यो बीचमै सरकारले यो ग्यास वितरणमै अन्नता सृजना भयो, एकदमै फिर्ता लिने अवस्था आयो, उदाहरणै चाहिन्छ।
4: त्यही कारण चाहिँ के त भन्दाखेरि यो रिटेलरहरूसँग जुन भयो त्यसमा कामहरू बसेको रिटेलरहरूसँग बजारको विषयमा जति आइडिया छ नि, अनुभव छ, त्यो कुनै कर्मचारीसँग पनि छैन, कोही नेताहरूसँग पनि छैन होइन। भन्दाखेरि त्यो वर्गसँग बसेर सरसल्लाह गरेर मार्केटमा चाहिँ आपूर्तिका व्यवस्थाहरू गरेको भए, यताउति गरेको भए आनन्द त सरकारलाई नै हुन्थ्यो नि त होइन। आफ्नो मन्त्रालय छ जसको काम त बजारमा हरेक चिज होइन सस्तोमा सहज ढङ्गबाट उपलब्ध गराउने उसको जिम्मेवारी हो नि त। तर आपूर्ति मन्त्रालयको नाम कहिले सुन्छौँ भनेको जसले समस्या हुन्छ नि त बजारमा भयो भने त्यही बेला मात्रै हामीले चाहिँ आपूर्ति मन्त्रालय भन्नुपर्ने परिस्थिति आउँछ नि त होइन। उसले समयमै त्यो जम्मै कुरालाई ध्यान दिएको भए यस्तो हुँदैन थियो होइन। ग्यासकै सिलसिलामा पनि त्यस्तै भएको, सरकार कहिल्यै चढाएको भइदिएको भए ग्यासको प्रब्लम त्यस्तो हुँदैन थियो। यदि ग्यासको प्रब्लम आइहाल्यो भने पनि सरकारले त मेहनत गर्न सक्थ्यो कि थियो, म आफै पनि ग्यासकै प्रब्लम हुँदाखेरि म पनि मिटिङमा बसिरहेको थिएँ होइन। ग्यास नै पर्याप्त मात्रामा छ कालीघारीमा मात्रै भएन किनभने यही बाढी पहिरोले गर्दाखेरि यता कति ठाउँमा पुल गयो कति ठाउँमा बाटो गयो त्यो हुँदाखेरि चाहिँ थोरो बुनेटबाट सामान ल्याउन सकेनौँ भ्यानभित्रलाई चाहिने चाहिँ होइन त्यो हुँदाखेरि अनि अन्य बाटो प्रयोग गर्नु पर्यो त्यहाँ ट्रान्सपोर्टेसनमा धेरै पैसा लाग्यो त्यो काम चाहिँ महँगो बिक्री गर्नु पर्यो भन्दाखेरि त्यो महँगोमा बिक्री गरेको कामले गर्दाखेरि कामै गर्छु भनेर मिल्यो होइन विभागमा एकजना मन्त्रीले रिजाइन पनि गर्नुपर्ने स्थिति आयो त्यो साँच्चै यथार्थ बुझेको भए त्यो प्रब्लम हुनुहुन्थ्यो वा त्यो प्रब्लम भइहाल्यो अरे प्रब्लम भयो कसरी त्यो प्रब्लमलाई सल्टाउने भनेर एक्चुली राम्रोसँग बसेर सरसल्लाह गरेको भए त्यो बेला गर्न नसक्ने कुरा थियो नि कि त्यो खालि एकले अर्कालाई दोष मात्रै दिएर समस्या समाधान त भएन नि त होइन अहिलेसम्म पनि ग्यासको समस्या त छ पहिलेभन्दा सहज त भयो तैपनि
5: थोरै मात्रै अहिले पनि सहजै
4: भन्दा साथ पाउने परिस्थिति अहिले पनि बनिरहेको छैन होइन यो कुरामा पनि मैले धेरै भनेको थिएँ सरकारले पनि भनेको थिएँ जुन कुरा चाहिँ बाहिर चाहिँ हल्ला बढी भयो होइन चाहिँभन्दा बढी हल्ला भएपछि जोसँग दुई तिनवटा सिलिन्डर छ उनीहरू पनि फेरि अर्को सिलिन्डर चाहिँ थप्नु थाल्यो जसलाई आवश्यकै थिएन होइन हुँदाखेरि चाहिँ जोसँग एउटा मात्रै सिलिन्डर छ उनीहरू त मर्न पऱ्यो नि त उसको ग्यास सिद्धि पनि सिद्धियो नि होइन हुँदाखेरि प्रायोरिटी कसलाई दिने के गर्ने त्यो त त्यो जो जो आउटलेट छन् उनीहरूलाई थाहा छ कि मेरो पसलमा यदि ग्यास छ भने कुन परिवारले कति महिनामा यसरी ग्यास लिन्छ मलाई थाहा हुन्छ नि त सरकारलाई थाहा हुने कुरा भएन नि त होइन मैले त आफ्नो चाहिँ ग्राहकहरूलाई रोक्न सक्थेँ नि त तपाईँलाई हात थाहा छैन होइन तपाईँले अस्ति मात्रै ग्यास ल्याएको तपाईँको हात 2 महिना पुग्छ होइन त्यही भएर चाहिँ म चाहिँ जसलाई आपत छ उसलाई पनि दिन्छु हुन सक्थ्यो नि त तर के गर्ने ग्यास छैन भनेर सरकारले त्यो जो जो आउटलेट छन् उनीहरूले बिक्री गर्नु दिएन होइन अनि कम्पनीले बिक्री गर्ने होइन
5: हिजो मात्र
4: बिक्री गर्ने उनीहरूलाई के थाहा छ कसको घरमा कतिवटा सिलिन्डर छ भनेर होइन जो टोलमा आउटलेट खोलेर बसेको छ उसलाई त आफ्नो ग्राहकहरू सबै कहाँ कति कति सिलिन्डर छ उसलाई थाहा हुन्छ भयो भन्दाखेरि उसले कन्ट्रोल गर्न सक्थ्यो कि उनीहरूलाई कन्ज्युमेन्टमा लिएर सरकारी काम गरेको भए यति असहज हुने थिएन यो कुरा मैले किन पनि भनेखेरि मैले अनुभव गरिरहेको छु भुइँचालो आयो 72 सालको भुइँचालो आउँदाखेरि कल्पना गर्नुहोस् त कत्रो डरलाग्दो भुइँचालो थियो त्यो होइन र त्यो भुइँचालो भनेको पहिले जस्तो एकचोटि भुइँचालो आयो गएर होइन नि त हप्ता दिनभन्दा बढीसम्म त दिन पनि भुइँचालो आएको आइथ्यो त्यस्तो बेला जुन बेला भुइँचालो त्यसको राति नै जहाँ मान्छे घरबाट निस्केर घुमघुममा बसिआएको थियो चौचौरमा त्यहाँ एक बोतल पानीको चाहिँ 50 रुपियाँ वा यो चौचौर एक प्याकेटको सेभ गयो भनेर चाहिँ त्यो हातमा भुकी भुकी होइन बेच्न आउने मान्छेले त्यस्तो लियो भनेर चाहिँ कुरा उठ्यो त्यो उठेपछि मैले भोलिपल्टै बिहानै खुला भाषणमा चाहिँ मैले बैठक राखेँ यो बेला हामीले पसल खोलिदिनुपर्छ भनेर मैले प्रस्ताव राखेँ सबै मान्छे डरायो होइन यस्तो भुइँचालो आएको आइछन् कतिजना मान्छेले भुइँचालोमा पसल भित्रै पुरेर मरेको पनि छ भन्दाखेरि मैले चाहिँ पसल खोल्नलाई भने भनेर मान्छेहरू मसँग रिसाएको पनि थियो तर मैले उनीहरूलाई रिक्वेस्ट गरेँ सम्झाएँ बुझाएँ होइन यस्तो बेला हामीले उपभोक्ताहरूलाई चाहिँ होइन साथ दिनुपर्छ भुइँचालो गरेर कति तास नास भएको छ कति भरभार भएको छ कति मान्छे मरेको छ भोलि हामीले पसल खोलिदिएन भने त खाना नपाएर पनि मान्छे मर्छ त्यही कारण हामीले पसल खोलिदिनुपर्छ तर हामी पसलभित्र बस्दैनौँ पसल बाहिर बसिराख्छौँ भुइँचालो गइहाल्यो भने हामी भाग्न सकिहाल्छ होइन कोही सामान किन्न आयो भने खुर्को भित्र पर्ने सामान लिएर दिएर बनाइदियो हामी पसलभित्र चाहिँ नबस्छौँ अब हामी सतर्क भएरै बस्यो भने भुइँचालो गइहाले पनि हामी बस्न सक्छौँ होइन भुइँचालो जाँदाखेरि भनौँ न नर्ने भनेको त थाहै नपाउने बेलामा आउँछ हामी सतर्क भइसकेका हुँदैनौँ त्यो भएर नै मर्ने हो भनेर मैले धेरै रिक्वेस्ट गरेको थिएँ सबैले पसल खोल्ने र सबैलाई मैले आह्वान गरेको थिएँ कसैले पनि एक पैसा पनि बढीमा नबेच्ने होइन जतिमा पहिले बेचेको त्यही रेटमा बेच्ने भयो हामी सबैले भनेरै आह्वान गरिदिउँ नि त्यही कारण सबैले थाहा छ सबै पत्रकारलाई थाहा छ सबै कन्ज्युमरलाई थाहा छ सरकारलाई थाहा छ होइन कि त्यो भुइँचालो त्यत्रो हुँदाखेरि कम्पनी डेलिभरी भएन होइन तपाईँ आफैले पनि अनुभव गर्नुभयो होला त्यो बेला हामीले गर्न चाहन गर्न सक्दो रहेछ भने कि सरकारले त सहयोग लिनुपर्ने हामीसँग हो नि त होइन त्यो गरेको भए जहिले पनि बजार राम्रो बनाउन सक्थ्यौँ नि हामीले र भुइँचालको त्यो एउटा इक्जाम्पल हो भने कोभिडको समयमा कुरा गर्नुहोस् त मान्छेहरू आफ्नो छिमेकीसँग बोल्न डराउने टाइम होइन यसो कोही घरबाट निस्कनु नहुनु त्यस्तो समयमा हामी खुद्रा व्यवसायहरूले खाद्यान्नको खुद्रा व्यवसायहरूले पसल खोल्थ्यौँ त्यो बेला पनि हामीले नै सरकारलाई चाहिँ दबाब दिएर खोल्न लगायौँ हामीले किन भन्दाखेरि सरकारले त घोषणा गरिदियो है कोही घरबाट निस्किन पाउँदैन पसल सब बन्द गर्नुपर्छ भन्ने नि त तर त्यसरी पसल बन्द गर्दाखेरि जनतालाई कति दुःख हुनु हुन्छ भन्ने कुरा सरकारले थाहा हुनुपर्छ होइन त्यही भएर पनि मैले नै सरकारलाई दबाब दिएँ होइन कोभिडको समयमा पसल खोल्नुपर्छ हेर कोभिड भएर मान्छे मर्या मरी छ अनि खाउन नपाए पनि मान्छे मर्ने त अनि भोलि खाँदै पाएन भने त मान्छेहरूले पसलै तोडफोड गर्नु भयो भने त्यसको जिम्मा कसरी दिने त लुटपाट त हुन्छ नि त संसारभरि त्यस्तो घटना गर्दाखेरि हामी टेलिभिजनमै न्युज हेर्छौँ होइन त्यत्रो ठुल्ठुलो सुपर मार्केटले लुटेर लगेको हामीले देख्छौँ नि त त्यो घटना हुनु नदिनुको लागि ल हामी पसल खोलिदिन्छौँ भनेर चाहिँ हामीले भने त्यो बेला पनि मैले त्यही आह्वान गरेँ त्यो बेला त मार्केटमा स्थिति के थियो त बाहिरबाट केही सामान आउने स्थिति छ त कोभिडको समय कति लम्बिया थियो तर कुनै सामान यहाँ सर्टेज हुन दिएन त हामीले दिएन नि त मजाले सबै सामान दुई घन्टा लाउने पसल खोल्दाखेरि पनि सबै चाहिने सामान त पाएको थियो भन्दाखेरि यति काम गर्न सक्ने रिटेलरहरूलाई सरकारले किन बस्दा नगरे आउँदा हाम्रो म आफै छक्क पर्छ कि त विगतमा त ठिक छ व्यापारीहरूकै होइन प्रणाली सरकार चल्छ भन्छ उनीहरूकै चन्दाले सरकार बन्छ भन्छ सबै भन्छ अहिले त त्यस्तो होइन होला भन्ने लाग्छ नि त होइन त्यस्तो हो भने त यो आएको सरकारले त बुझ्नु पर्थ्यो है कमसे कम साँच्चै जनताको लागि काम गर्ने हो भने चाहिँ रिटेलरहरू उनीहरूको लागि त राम्रो हुने होइन सपोर्ट हुन सक्छ जनताको लागि राम्रो काम गर्ने सामान रिटेलरले धेरै ठुलो चाहिँ कोअपरेट गर्न सक्छ भनेर त उनीहरूले बुझ्नु पर्थ्यो होइन तर मलाई आफैलाई हाँसो हुन्छ कि हो हामीले भेट्ने प्रयास गऱ्यौँ अर्थमन्त्रीलाई भेट्ने प्रयास गऱ्यौँ उहाँले अहिलेसम्म समय दिएको छैन होइन उहाँहरूको मन्त्रीमण्डल भनेको पनि कति भइसक्यो बजेटको अगाडि भेट्नु खोजेका थियौँ हामीले उहाँले समय दिनु भएन अहिलेसम्म पनि समय दिनु भएन उहाँले मात्रै मेरो फोन नम्बर लिनुभयो तपाईँले फोन गरेर ल्याउँछ भन्नुभयो तर अहिलेसम्म फोन गरेर ल्याएन भनेको मतलब छ उनीहरूले चाहिँ खासै महत्त्व नदिएको जस्तो लाग्यो नि त तर यसले के हुन्छ भन्दाखेरि हामीलाई त के हुन्छ हामी सामान्य रूपमा काम गरेर बसेका छौँ काम गरेर बस्छौँ होला तर भोलि त्यस्तो सङ्कट आयो भने त अनि के त हो त्यो ठुला व्यवसायले गर्छ नि त्यो आखिर गर्नुपर्ने सानो व्यवसाय नै होइन त्यो कुरालाई चाहिँ सरकारले चाहिँ एकदमै मनन गर्नुपर्छ जस्तो मलाई लाग्छ होइन होइन भने चाहिँ अब यस्तै भएर पनि त्यो सानो व्यवसाय बिस्तारै विस्थापित भएर जान्छन् उनीहरूको ठाउँ सबै ठुला ठुला व्यापारीले लिन्छन् अनि सानो व्यवसायहरू वैदेशिक रोजगारीमा जानुपर्ने स्थिति आउँछन् होइन यो भनेको सरकारको लागि राम्रो हो या नराम्रो हो हो त्यसको समयले पनि गर्छ सरकार आफैले पनि गर्छ
0: आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यजी हुनुहुन्छ अलिकति यो बाढीबाट पीड़ित व्यवसायहरूको पनि प्रसंग जोडौं त्यहाँ ठूलोदेखि सानोसम्मको सानो व्यवसायसम्म त बढ़ी पीड़ित हुन सक्छ थोरै सामान राखेर पनि व्यवसाय गरिराख्या त्यो के थियो भरौ त दशको भटेपछि बाढीबाट त्यो क्षेत्रमा कति प्रभावित भयो खुद्रा व्यवसाय संघसँगको तपाईँहरूसँगको अहिलेसँगको प्रारम्भिक तथ्याङ्कले के देखाउँछ
4: त्यहाँको स्थितिको विषयमा हाम्रा साथीहरू पनि त्यहाँ गएर आएका छन् होइन त्यहाँका साथीभाइहरूसँग बुझेका छन् जो बचेका छन् उनीहरूसँग भेटघाट भएको छ होइन मेरो पनि फोनमा कुराकानीहरू भएको छ होइन एकदमै त्यहाँको कुरा सुन्दाखेरि एकदमै पीड़ा हुने हामीलाई नै होइन असम्म खालका घटनाहरू घटेको रहेछ होइन त्यसको लागि दोष कसलाई दिने थाहा छैन हामीलाई होइन प्राकृतिक प्रकोप भन्छौँ तर प्राकृतिक प्रकोप हुनुको पछाडि पनि धेरै कारणहरू त हुन्छन् त्यो विषयमा त अब प्रधानमन्त्री आफैले पनि विवरण लगाएर पनि कुरा उठाएको छ होइन हामी सबैलाई पनि त्यो थाहा छ होइन अब त्यहाँ चाहिँ जुन त्यो बाढी पहिरोबाट चाहिँ क्षति भयो होइन कति अब जीवधन नै होइन खत्तम भयो परिवार परिवारै सखाप भयो सबै भयो यो सबै भइसकेपछि अनि त्यहाँ चाहिँ अब राहतको लागि भनेर होइन प्रधानमन्त्री राहत कोषमा सबैले चन्दा दिने कुराहरू भयो त्यो अनुसार भए पनि त्यहाँबाट पनि उनीहरूले आफ्नो दलबाट सहयोग गरिराखेकै होला होइन अब त्यो तत्कालको लागि अब खानु होइन नहुनु बस्नलाई त अहिले तत्कालै सरकारले चाहिँ सहयोग पुर्याइरहेको छ त्यसबाट सामान्य हुन्छ तर अब केही दिनपछि के हुन्छ त भन्दाखेरि जो कृषक काम उनीहरू फेरि खेतीपाती गर्छन् उनीहरूको रोजगार सबै सिध्यो जो कर्मचारी छन् होइन उनीहरू त फेरि जागिरमा जान्छन् उनीहरूको रोजीरोटी त पाक्ने भयो तर जो व्यापारी छन् नि उसको त घर खेत पनि गयो व्यापारमा लगानी गरेको पनि गयो सबै गयो नि त अब उनीहरू के अन्त उनीहरूसँग लगानी गर्न पैसा पनि छैन
5: भित्र सुबित भएर आएको
4: अनि कतिले त अरू तिर्नुपर्छ त्यो के गर्ने होला होइन यो त एकदम ठुलो समस्याको रूपमा रहेको छ खास गरेर अन्यलाई भन्दा पनि व्यापारी व्यवसायहरूलाई नै त्यहाँ ठुलो मात्रा परेको देखिन्छ जो धेरै ठुला व्यवसायहरू छन् जसको काठमाडौँ घर छन् ठाउँमा घर छन् यता पनि व्यापार छ उता पनि व्यापार छ होइन उनीहरूको लागि परिवार छन् होइन बित्यो त्यो दुःखद कुरा हो उनीहरू पनि व्यापार नोक्सान भयो त्यो पनि दुःखद कुरा हो तर उनीहरू चाहिँ के भन्दाखेरि फेरि पनि उठ्न सक्ने स्थिति होला तर साना व्यवसायहरू जसको सबै भयो नि त उनीहरू त बर्बादै हो नि त भन्दाखेरि जुन अब सरकारले चाहिँ सबैलाई एउटै दानामा राखेर जसरी चाहिँ अब राहत दिन्छन् त्यो राहतले चाहिँ यी व्यवसायहरूलाई चाहिँ खासै चाहिँ उनीहरूको मर्का तर्क देख्दिन जसरी अहिले चाहिँ फेरि चाहिँ होइन अर्को रोजीरोटी कमाउने बाटोहरू छ त्यस्तै चाहिँ यी सबै व्यवसायले पनि रोजीरोटी कमाएर खाने वातावरण चाहिँ बनाइदिनु चाहिँ सरकारले पर्छ भन्छु म त्यो खट्टै भएकाहरूलाई फेरि रोजगार गर्नलाई चाहिने होइन अब ऋणको व्यवस्था गर्ने हो वा चाहिँ अनुदान दिने हो होइन अनुदानै पनि दिनु पऱ्यो नि त धेरै विदेशबाट सहयोग आएको छ सबै आएको छ होइन ती कुराहरूलाई लिएर सरकारले चाहिँ यस्ता सानो व्यवसायहरूलाई कमसेकम आफ्नो एउटा व्यवसाय इस्टाब्लिस गरेर परन्तुसँग उनीहरूले होइन कमाएर खान सक्ने व्यवस्था कुनैदेखि पाएको भए त्यसले चाहिँ व्यवसायहरूले पनि सरकारले त होइन राम्रै गर्यो भन्ने स्थिति चाहिँ भन्न सक्छ जस्तो लाग्छ मेरो सरकारलाई एकदमै होइन आग्रह गर्न चाहन्छु मैले चाहिँ के भने रिक्वेस्ट गर्न चाहन्छु कि यस्तो विषयमा चाहिँ तथ्याङ्क लिएर है जो चाहिँ बर्बारै भएका छन् फेरि उठ्न सक्नुसँग केही बाटो नै छैन भने उनीहरूलाई चाहिँ अनुदानकै रूपमा पनि एउटा सानो पसल खोलेर फेरि काम गर्न सक्ने वातावरण चाहिँ बनाइदिनुपर्छ र जो चाहिँ होइन बर्बारै भएका छैनन् तर पनि धेरै नोक्सान भएका छन् भने उनीहरूलाई पनि अब सरकारले कमसेकम

0: छवले नै चाहिँ भन्न चाहन्छु।
1: पवित्र बजार जाँदैछौँ अहिले हामी दशैं तिहारको मुखमा छौँ। अलिकति अलिकति प्रसङ्ग हामी सुरुमा कोट्यायौं बजार विगतको जस्तो अलिकति चलानन नहुने व्यवसायहरूको सबैभन्दा बढी चाहिँ रोजीरोटीको समय भनिन्छ यो दशैं तिहारलाई। वर्षभरिको अरू समयमा नहुँदा पनि यसपटक चाहिँ अलिकति व्यस्तता बढ्ने बजारतिर चहलपहल बढ्ने दैनिक उपभोग्य सामग्री लत्ता कपडादेखि लिएर सबै चिजको तर यो मुख्य बजार क्षेत्रहरूमा पनि अलिकति त्यस्तो देखिँदैन विगत एक दुई वर्षदेखि यता यो चाहिँ समस्या के हो खास हामी के प्रताडित भएको अवस्था हो निजी क्षेत्र
0: एकदमै सही भन्नुभयो तपाईँले। कोविड भन्दा अगाडि पनि बजार त अलिकति फरक भइसकेको थियो। पहिले भनौँ न अलिक मिठो खाने होइन भनेकै दशैं तिहारमा हुन्थ्यो पहिले त्यही कारण पनि त्यो एउटा धेरै बिक्रीहरू हुन्थ्यो पसलहरू पनि सीमित मात्रामा हुन्थ्यो होइन धेरैको चाहिँ व्यापार व्यवसाय राम्रो हुन्थ्यो। पछि बिस्तारै चेन्ज हुँदै के हो त भन्दाखेरि मासु खाने भनेको त दिनदिनै खाने भयो बरु भेजिटेबल महँगो भयो मासु सस्तो भएको हुन्छ नि त होइन अब भेजिटेबल खाने कहिलेकाहीँ मासु खाने चाहिँ दैनिक जस्तो हुन थाल्यो नि त त्यही कारण दसैँमा मात्रै आएर मासु खानुपर्छ भन्ने चाहिँ भएन। त्यस्तै पहिले लुगा किन्ने भन्ना साथै दसैँमा मात्रै किन्थ्यो नि त नयाँ लुगा भनेको अरूहरू त किन्दैन थियो तर परिस्थिति चेन्ज भएर अहिले जहिले चाहियो त्यो बेला लुगा किन्ने चलन चल्यो नि त दसैँमै किन्नुपर्छ भनेर भएन होइन त्यो हुँदाखेरि पनि दसैँ आयो भन्नेमा चाहिँ अब पहिले जस्तै चाहिँ लुगाफाटाहरूको व्यापार व्यवसाय धेरै हुने भन्ने चाहिँ स्थिति पनि बनेन अनि खाद्यान्न पनि दसैँमा धेरै बिक्री हुन्छ भन्ने परिस्थिति पनि बनेन। अनि अर्को कुरा के हो त भन्दाखेरि ठुला व्यापारीहरू ठुला ठुला होइन जो धनाले छन् पैसाले पैसा तान्छ भन्छ नि उनीहरूको चाहिँ इन्कम बढ्दै गयो मिडल क्लासका मानिसहरूको चाहिँ इन्कम चाहिँ घट्दै गयो। यसले गर्दाखेरि के हो भन्दाखेरि अब दसैँ तिहारहरू आउन थाल्यो भने त के हुन थाल्यो त भन्दाखेरि विदेश भ्रमणका कुराहरू भरि थाल्यो होइन अब ठुला तनाजुहरू त अरू बेला फुर्सद छैन दसैँ तिहारहरू आयो भने न धेरै दिन व्यापार बन्द हुन्छ न ठुला आतिथ्य सम्पन्न मानिसहरू चाहिँ अब विदेश भ्रमण गर्ने भयो होइन अहिले विज्ञापन दसैँ अगाडिको विज्ञापन हेऱ्यो भने पनि थाहा हुन्छ होइन थाइल्यान्ड टु हप्ता दिनको यति होइन टोकियो टुर फ्रान्स युरोप भ्रमणकै कुरा हुन्छ त्यसै गरेर पनि हामीलाई थाहा हुन्छ कि अहिले चाहिँ मार्केट चाहिँ कतातिर चाहिँ गइरहेको छ भनेर होइन अनि यो दसैँ तिहार आयो भने मोटरसाइकल र गाडीको पनि व्यापार व्यवसाय गर्छ खाँदैन बढ्दैन भन्ने खेल त यो कति हेर्दाखेरि कति सामान्य कुरा जस्तो छ कतिले बुझिरहेको छ नि त्यो क्या धनी र धेरै धनीहरू भए होइन मोज गर्दा चाहिँ पैसा हुनेहरू चाहिँ धेरै भए तर अत्यावश्यक वस्तु पनि किन्न नसक्ने मानिसहरू चाहिँ अझ हुने त धेरै भयो नि त भन्दाखेरि यो कुरालाई चाहिँ सरकारले बुझ्नुपर्छ गरिबहरू धेरै बढेर गयो होइन धनीहरू सीमित धनीहरू चाहिँ धेरै धेरै धनीहरू चाहिँ गए अनि उनीहरूले श्रम गर्ने कुरा भनेको व्यापारका विदेश भ्रमण होइन नयाँ नयाँ गाडी किन्नु जसको आफ्नो पहिले गाडी छ त्यो गाडी चाहिँ सस्तोमा बेचेर नयाँ गाडी किन्नु पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्नु होइन त्यो थ्रु फेसन बढ्यो फेसनको लागि खर्च गर्नेहरू चाहिँ गाडी हुँदै गयो अत्यावश्यक उपभोग गर्न सक्ने मान्छेहरू गर्दै गयो होइन बाध्यताले दसैँ मनाउनु पर्ने सिजन दसैँ चाहिँ रमाउने भने कि दसैँ चाहिँ आएको भने दसैँ आयो भन्छ नि त त्यस्तो परिस्थिति पनि हुँदै भएको छ। यही हो कि खास गरेर विगतका सरकारहरूदेखि जनता असन्तुष्ट बनेको कारण पनि त्यस्तै हो होइन धेरै सङ्ख्यामा मानिसहरू चाहिँ गरिब हुँदै गए थोरै सङ्ख्यामा मान्छेहरू धेरै धनी भयो अनि सरकारको फोकस पनि सबै ठुला त्यही धनीहरूसँग मात्रै हुन्छ त्यो गर्दाखेरि परिवर्तन आवश्यक भयो नि त त्यो भएको कारण पनि त्यही होला होइन
1: विपन्न वर्ग पनि झन् अहिले खर्च गर्ने अवस्थामा अझै कम छ बाँकी यसको प्रभाव पनि अलिकति रहन्छ।
0: अब विपन्नहरूको त स्थिति त झन् खतमै भयो नि त दयनीय नै भयो नि त होइन अलिअलि त अब बाध्यता दसैँ मनाउला त्यो आफ्नो ठाउँमा होला तर त्यति दसैँ मनाउँदाखेरि कति फेरि ऋणमा पर्ने होइन छोराछोरीको हालत बच्चाको हालत के हुने होइन बङ्गालको स्थिति चाहिँ छ।
1: उपभोक्ता ऐनको कुरा गर्नुभएको थियो अब अहिलेको चाहिँ अन्य के हो बजारमा यो खुद्रा व्यवसायहरूको लागि उपभोक्ता ऐन चाहिँ कहाँ प्रतिकूल बनेको छ र सरकारले यसमा ध्यान दिनुपर्ने कुराहरू के हो खास के भयो भने चाहिँ त्यो व्यवहारिक भन्छ।
0: अब उपभोक्ता ऐनमा जे कुरा लेखेका छन् त्यो कुरा भनेको युरोपियन स्ट्यान्डर्डका कुराहरू लेखेका छन् होइन र त्यहाँ विदेशमा डलर कमाउने मानिसहरूले युरो कमाउने मानिसहरूले होइन गर्न सक्ने खालको उनीहरूले दिने सुविधा खालका कुराहरू चाहिँ हाम्रो उपभोक्ता ऐनमा बन्यो तर हाम्रो बजार त त्यस्तो त छैन यदि त्यो स्ट्यान्डर्डमा हामीले खाद्यान्नहरूलाई प्याकेजिङ गरेर हरेक घर बिक्री गर्ने हो भने मलाई लाग्छ यहाँको साना उपभोक्ताहरूले होइन मध्यम वर्गका मानिसहरूले किनेर खान सक्ने स्थिति पनि बन्दैन. अहिले पनि हामी देखेका छौँ होइन खाद्यान्नहरू चाहिँ प्याकेजिङ गरेर बेच्नुपर्छ भन्छ खुदा व्यवसायहरूले आफैले चाहिँ आफ्नो फसलहरूको सामान प्याकेजिङ गरेर बिक्री गर्दाखेरि उनीहरूले कारवाही गर्छ होइन गर्न पाउँदैन. यदि कुनै प्याकेजिङ गर्नु छ भने प्याकेजिङ गर्नु चाहिँ होइन कम्पनी दर्ता गर्नुपर्छ भन्छ नगरी पनि तपाईँले चाहिँ बेच्यो भने कारवाही हुन्छ भन्छ होइन. तर प्याकेजिङ गर्ने एउटा तह बनाइदियो कि सरकार आफैले अनि प्याकेजिङ हुँदा साथै प्रत्येक सामानको मूल्य चाहिँ 15-20%, 25% पनि वृद्धि भएको चाहिँ छ. किन भन्दाखेरि एउटा तह बनाएको छ उसले पनि आफूलाई नाफा त राख्नु भयो होइन त्यहाँ उसले कामहरूले पैसा दिनु पर्यो सबै गर्नु पर्यो यसले गर्दाखेरि बजार मूल्य वृद्ध भयो नि त. त्यो कुरालाई चाहिँ ध्यान दिन नसकेको हो कि होइन यो कुरालाई त एकदमै सिरियसली लिनु पर्थ्यो. त्यो चाहिँ गरेको चाहिँ पाएन मैले होइन. अब त्यस्तै जनगणनाकै कुरा गरेँ एकजना साना व्यवसाय जसलाई चाहिँ होइन व्यापार व्यवसायको विषयमा कसैले तालिम दिएका छन् केही गरेका छैन उसले गल्ती केही गरिहाल्यो भने उसलाई चाहिँ सजाय चाहिँ होइन त्यो नाकसँग जरिमाना गर्ने भन्ने कुरा छ होइन. त्यो ठुला व्यवसायले जे जस्तो बदमासी गरे पनि होइन करोडौँको अरबौँको उसले बदमासी गरे पनि उसले पनि जरिमाना त्यही 3 लाखभित्र पर्यो पैसा त. अनि त्यो ठुला बदमासी गर्नेहरूलाई त नियन्त्रण गर्न सक्छ त त्यो नियन्त्रण हुँदै हुँदैन नि त होइन. 3 लाख फालेर उसले करोड कमाउन सक्छ भने त्यो गरिरहन्छ गरिरहन्छ त्यसले त भन्दाखेरि यो कुरा पनि उपभोक्ता ऐन चाहिँ ठिक छैन जस्तो लाग्छ. उपभोक्ता ऐन बनेको चाहिँ उपभोक्ताले बनाएको ऐन बनिदिएको कारणले गर्दाखेरि के हो भन्दाखेरि उपभोक्ताले तत्काल जुन पक्षसम्म कारोबार गर्छ अहिले हामीले कुरा गऱ्यौँ नि त कुनै महँगो भयो भने खुद्रा पसलेलाई दोष दिन्छ भने जस्तै त्यो ऐन पनि खुद्रा पसलेलाई लक्षित खालको ऐन भने कि त्यो 3 लाखसम्म जरिमाना भने पनि 3 लाख जरिमाना गरेको एकदम खुद्रा व्यवसाय त फटक्कै गर्छ अनि त्यो बनाएर गर्दैन भन्ने खालको कुरा भयो. तर करोडको बदमासी गर्ने भने त त्यो 3 लाखको जरिमानाले त बस्ने भयो नि त होइन. भन्दाखेरि उनीहरू जति पनि बदमासी गरिरहने भयो त त्यही कारण त्यो ऐन चाहिँ त्यहीदेखि पनि मिलिरहेको छैन भन्ने हामीलाई लाग्छ होइन. प्याकेजिङकै कुरा गरेँ एकजना रिटेलरले आफ्नो भएको सामान आफैले प्याक गरेर बिक्री गरिदिएको भए त्यसमा चाहिँ प्राइस भन्ने फरक हुँदैन. त्यो प्लास्टिक झोला पिउलाई चाहिँ अब जसरी चाहिँ ब्यान गरिरहेको थियो नि एकचोटि भूचालबाट ब्यान गरिसकेका थियौँ त्यो भएर सबै कन्ज्युमरहरूले पनि आफ्नै झोला दिएर किन्नुहुने भने त गरिसकेका थियौँ. तर भूचालोमा छ फेरि प्लास्टिक खुलम खुला चाहिँ प्रयोग गरिदियो. त्यसले गर्दाखेरि के भएको छ भने एकजना रिटेलरले वर्षको त उसको त धेरै होइन 1000 रुपियाँ होइन साह्रै एकजना रिटेलर पनि वर्षको चाहिँ 10-15 हजारको प्लास्टिक झोला चाहिँ उसले प्रयोग गर्नुपर्छ होला. त्यो प्लास्टिक झोला कस्तो भन्दाखेरि कहिले चाहिँ नष्ट नहुने होइन हुँदाखेरि त जति प्रयोग गर्यो त्यत्तिकै उसको चाहिँ होइन नेपाल त चाहिँ फोहोर बन्दै गयो नि त. पैसा तिरेर होइन सफा गर्नु पर्ने ठाउँमा पैसा तिरेर हामी देशलाई फोहोर बनाउँदैछौँ नि त.
1: आम व्यवसायहरूलाई प्रतिनिधिमूलक संस्थाको प्रमुख भएको हिसाबले पनि देशभरिका खुद्रा व्यवसायहरूलाई चाहिँ बजार चाहिँ कसरी चलाउने दशैंमा उपभोक्तालाई पनि मर्का नपर्ने गरी उहाँहरूले पनि व्यवसाय सञ्चालन गर्ने हिसाबमा अलिकति सुझाव चाहिँ
0: आफै पनि एउटा उपभोक्तावादी संस्थामा कसा संस्थामा कसा बिचमै काम गरेको मान्छेमा होइन त्यो भएर पनि मेरो त सधैँ नै उपभोक्ताहरूको हितमा काम गर्नुपर्छ भन्ने पक्षमा छु. म आफैले पनि मेरो पसल खोला पनि पसलको नामै राई कुमार भनेर राखेँ राई कुमारले काम गरेँ गर्ने भनेर होइन. त्यही कुरा म सबैलाई सुझाव दिन चाहन्छु होइन उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर व्यापार व्यवसाय गरौँ. अब कन्ज्युमर इज गड भनेर चाहिँ हामीले पर्या हुन्छौँ होइन. त्यो होइन हाम्रो उपभोक्ताहरूलाई जे गर्दाखेरि उनीहरूलाई राम्रो हुन्छ भने उपभोक्ताहरू पनि हामीसँग नजिक हुन्छन्. त्यो कुरालाई ध्यानमा राखेर यो दशैं तिहारमा आफूले सक्दो किसिमले होइन सुपथ मूल्यमा सहज ढङ्गबाट खाद्यान्नको चाहिँ आफू बिराने काममा भूमिका खेल्दिन म आग्रह गर्न चाहन्छु. ताकि कुनै पनि उपभोक्ताले न फलाना रिटेलरले त दसैँ तिहारमा चाहिँ होइन मनपरी गऱ्यो न अगाडि खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्नु नपरोस् होइन. हामी खुद्रा व्यवसायहरू भनेको उपभोक्ताको पक्षमा काम गर्ने व्यवसाय हो भनेर चाहिँ देखाउने अवसर भनेको यही समय हो. त्यो अवसरलाई सदुपयोग गर्नुहोस्.
1: धेरै धन्यवाद सँगै कुराकानीको लागि
0: मेरो तर्फबाट पनि उज्यालो एफएममा धेरै धेरै धन्यवाद छ सारा व्यवसायको कुरा जनता माझ पुर्याउनु सम्बन्धित निकायमा कुन खालको वातावरण तपाईँको माध्यमबाट हुनेछ भनेर मैले विश्वास लिएको छ तपाईँहरूलाई पनि धन्यवाद छ
2: उहाँ हुनुहुन्थ्यो नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलुको नेपालको समय सकिएको छ अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु
3: समाधान मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर चक्षुको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: फोन 0574-93-33-4-95-555
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविसु सुरक्षा
7: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 0142-8888 अन्ठानब्बे 0142-8888

0: को दिन उपहार प्रस्तुतिहरूमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर 5 गरी 37272 एसएमएस गर
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सुनिए भरपूरा स्पष्ट विचार जो रेडियो नेटवर्क अहिले बिहानको 9 बजे
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
0: राष्ट्रको शान किसान
1: अ कम्प्लीट फाइटिंग सोल्युशन्स।

आम खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव सभापतिमा गगन थापा र श्याम कृष्ण खड्गे बीच प्रतिस्पर्धा। चार ग्रहको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन। सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य। तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन महासंघको आग्रह। विपदमा बेपत्ता भएकालाई 45 दिनपछि मृत मानिने गरी अध्यक्ष सिफारिश। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17 अर्ब नाग्यो। भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन। हृदयघात कार मिलन भएको हुन सक्ने भनी पनि पुष्टि हुन बाँकी। र क्यान र एनपीएल टोली आईसीसी मान्यताको पर्खाईमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ। निर्वाचन समितिका अनुसार बिहान 10 बजेदेखि बेलुकी 6 बजेसम्म मतदान हुनेछ। महाधिवेशनमा सहभागी 7,255 प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान गर्दैछन्। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधिहरूको आधारमा राष्ट्रिय सभागृह, खुला मंच र प्रजा भवनमा मतदान केन्द्र तोकिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्ने व्यवस्था गरिएको छ। प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्र तोकिएको छ। खुला मंचमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिका लागि मतदान केन्द्रको व्यवस्था गरिएको छ। भातृ तथा सुरक्षित संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिलाई पनि खुला मंचमै मतदान गर्ने व्यवस्था गरेको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्गे बीच प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिलातर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएको समितिले जनाएको छ। चार उपसभापति मध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे प्रतिस्पर्धामा छन्। समावेशी तर्फको एक उपसभापति पदका लागि जीवन परियार, फर्मुला मनसुर, विनोद चौधरी, रंजित कण र सीता गुरूङ गरी 5 जना प्रतिस्पर्धामा छन्। 3 महामन्त्री मध्ये 2 खुला पदका लागि अमरसिंह पुन मगर, उदय शमशेर राणा, गुरूराज घिमिरे, नयन सिंह भर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनिल कुमार शर्मा उम्मेद्वार छन्। महिला महामन्त्रीको एक पदका लागि दिला संग्रौला पन्त, त्यसै गरी महालक्ष्मी उपाध्याय डिमा र रीता खनाल प्रतिस्पर्धामा छन्। दशैं दीपावली नेपाल सम्बत र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना 2083 लागू गरेको छ। देशभर 50,000 भन्दा बढ़ी प्रहरी परिचालन गरेको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अभि नारायण काफ्लेका अनुसार चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, सीमा अपराध, तस्करी, भन्सार छली, बैंक तथा वित्तीय संस्थामा हुने लुटपाट, कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा निशावटयुक्त वस्तुको बिक्री, हुण्डी र नक्कली नोटको कारोबार नियन्त्रणलाई प्रहरीले प्राथमिकतामा राखेको छ। सीमा नाकामा 108 सहायता कक्ष सञ्चालन गरेको प्रहरीले जनाएको छ। चाडपर्वमा ठूलो संख्यामा यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिने भएकाले गाड़ी दुर्घटना नियन्त्रण गर्नका लागि प्रहरीले सार्वजनिक गाड़ीहरूमा विशेष निगरानी गर्ने भएको छ। प्रहरीका अनुसार सार्वजनिक गाड़ीहरूले यात्रु बोकेर लामो दूरीमा सञ्चालन गर्नु अघि 7 दिनभित्र गरिएको मेकानिकल टेस्ट रिपोर्ट पेश गर्नुपर्नेछ। यस्तै चालकको लाइसेन्स जाँच, त्यसै गरी लामो दूरीका गाड़ीहरूमा 2 जना चालकको व्यवस्था र गाड़ीको क्षमताभन्दा बढ़ी यात्रु नराख्ने नियमलाई कड़ाईका साथ कार्यान्वयन गर्ने समेत प्रहरीले जनाएको छ। यसैबीच नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले चाडपर्वको समयमा तोकेको भन्दा बढ़ी गाड़ी भाड़ा नलिन आग्रह गरेको छ। महासंघका महासचिव देवनाथ गौतमका अनुसार सरकारले तोकेको भन्दा बढ़ी भाड़ा लिने गाड़ीलाई कार्यवाही गर्नेछ। यस वर्षको दशैंका लागि भोलिदेखि यात्रु भाड़ा गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला हुने निर्णय भइसकेको छ। यात्रु तथा मालवाहका यातायातलाई सञ्चालनको अवस्थामा सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात राष्ट्रिय व्यवसाय महासंघ, मजदूर संघ संगठन, परिप्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालय बीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय भएको हो। सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि 12 वर्षबाट घटाएर 45 दिनमा झार्ने निर्णय गरेको छ। हिजो वर्षको मन्त्री परिषद बैठकले बेपत्त सम्बन्धी केही नेपालयन संशोधनका लागि अध्यादेश मार्फत बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्ने विद्यमान व्यवस्था संशोधन गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। अहिलेको कानून अनुसार कुनै पनि व्यक्ति बेपत्ता भएको 12 वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था छ। सरकारले अध्यादेश मार्फत विपदको घटनामा यस्तो अवधि 45 दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ। यस्तै रसियाको भोटेकोसी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलेको

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

0: they hit they body. युद्धार पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन चक्कर वर्षिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब थप खबरहरू आज र भोलि पनि केही ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ कोशी बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा निगर्जन चट्याङसहित मध्यमसम्मको तथा लुम्बिनी

मध्यम सम्मको तथा लुम्बिनी कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी थोरै ठाउँमा मेघगर्जन चट्याङ र असिनासिन हल्का वर्षा र हिमपातको सम्भावना छ। मधेश लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङसित मध्यम सम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ। पर्सि शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाइ छ। भारी पानीका कारण अवरूद्ध चीन र भारत जोड्ने काली गण्डकी करिडोरको बेनी जंक्सन कोरला सड़क मरम्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा त्यसलाई छिचो लिएको छ। म्यागको रघुगन्ध गाउँपालिका दुईमा पर्ने कुनौटामा असोज 11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले 250 मिटर सड़क कटान गरेर बगाएको थियो। बेनी जंक्सन कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले हिजो कुनौटा भीरमा काली गण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचो लिएको जानकारी दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत गरेको छ। रणनीतिले सन् 2030 सम्ममा कुकुरको टोकाईबाट लाग्ने रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ। नेपालमा रेबिज प्राण घातक जेनेटिक रोगका रूपमा रहेको र यस समय नै खोप लगाएमा रेबिजबाट हुने मृत्युपूर्ण रूपमा रोक्न सक्ने रणनीति दस्तावेजमा उल्लेख छ। आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ आज विश्व दृष्टि दिवस मनाइँदैछ। विश्व दृष्टि दिवस हरेक वर्ष अक्टूबर महिनाको दोस्रो बिहीबार मनाइन्छ। यस वर्षको नाराले व्यक्तिगत तथा रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नका साथै सरकार र सरकारवालाहरूले सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ। अब विदेशको खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नो निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटेपछि अस्पताल लगिएको थियो। डाक्टरहरूले झण्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकेको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धृत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ। हृदयघातका कारण निधन भएको हुन सक्ने भने पनि एकिन कारण भने पोस्टमार्टमपछि मात्र स्पष्ट हुने खबरमा उल्लेख छ। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 महाराष्ट्रको मरुड जंजिरामा जन्मिनुभएका विश्वनाथ पाटेकर अर्थात नाना पाटेकरले सन् 1978 गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरू गर्नुभएको थियो। अब खेल खबर। नेपाल क्रिकेट संघ क्यान अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएलको तयारीमा जुटेको छ। एनपीएल

सँगै क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट अन्तर्राष्ट्रिय मान्यता पाउने आशामा पनि छ। अब क्यान आईसीसीको औपचारिक निर्णयको प्रक्रियामा रहेको क्यानका सचिव पारस खड्काले बताउनु भएको छ। आईसीसीको स्वीकृति आएपछि एनपीएलका टोलीलाई थप स्तरीय विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुने उहाँको भनाइ छ। यसको प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढ़ाउन सहयोग पुग्नेछ। आईसीसीबाट मान्यता प्राप्त भएमा एनपीएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाड़ी अनुबन्ध गर्न सहज हुनेछ। त्यसैले क्यानसँगै एनपीएलका टोली समेत आईसीसीको निर्णयको प्रतीक्षामा छन्। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि काठमाडौँको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरू हुँदैछ। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज चुनाव सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा। चाडपर्वको सुरक्षामा 50,000 भन्दा बढ़ी प्रहरी परिचालन। सार्वजनिक गाड़ीमा मेकानिकल जाँच रिपोर्ट अनिवार्य। तोकिएको भन्दा बढ़ी गाड़ी भाड़ा नलिनु महासंघको आग्रह। विगतमा बेवत्ता भएकाहरूलाई 45 दिनपछि मृत मानिने गरी अध्यादेश सिफारिश। प्रधानमन्त्री राहत कोषमा मौजदात रकम 17

0: सुलभ आवास कर्जा।
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
1: विशेषताहरू: 3 करोड़सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड।

0: सूचना एभरेस्ट डेन्टल क्लिनिक कमलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिइआएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
2: मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू धर्म गुरु जीवहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजन सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरु रिन्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङजुङ रिन्पोछे सेङदा तुलकु रिन्पोछे तुलकु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
3: कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
2: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94।
3: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: गुड मर्निंग, नमस्ते, नमस्कार। सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ यो बिहानको समयमा। हार्दिक मित्रको साथमा म आवाजमा छु वेदिका राई, कार्यक्रम लक्कीलाई लिएर उपस्थित भइसकेका छु। सुन्ने रहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोल एफएम 101.3 MHz कार्यक्रम गीते कार्यक्रम लक्कीलाई सुनिराख्नु भएको छ। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ है। र यो बिहानीको समयमा कतिजना साथीहरू चाहिँ मस्त नै घाम ताप्दै पनि हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै अगाडि बढ्नुहोला भन्न चाहे। र कार्यक्रम लक्कीमा चाहिँ तपाईँहरूको लागि टेलिफोन लाइन एकदम खुल्ला रहेको छ। 9064574 लाइन हुँदै कार्यक्रममा सहभागिता सुनाउनुहोला भन्न चाहे, र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। विशेष तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लक्कीलाई लिएर उपस्थित हुने गर्दछ। र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौँ। विशेष त कार्यक्रम लक्कीमा हामीले चाहिँ दुईवटा प्रश्न चाहिँ हामी अनिवार्य रूपमा हामी सोध्ने गर्छौ। यदि तपाईँले दुईवटै प्रश्नको सही उत्तर दिनुभयो भने लक्की नम्बर प्राप्त गर्न सक्नुहुनेछ। लक्की नम्बरको साथमा अन्तिम तेस्रो प्रश्न पनि हामी राख्ने गर्छौ है, अन्तिम तेस्रो बनस्तरीय प्रश्न पनि राख्ने गर्छौ। यदि तपाईँले हामी दुईवटा सोधेको प्रश्न मध्ये तपाईँले दुईवटै प्रश्नको सही उत्तर दिनुभयो भने तपाईँले मसै सोध्नुपर्ने हुन्छ। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार। नमस्ते नमस्कार हजुर, कहाँबाट को बोल्दिनुहुन्छ? सन्देश राई खुटाङबाट। सन्देश यो समयमा के गरिदिनुहुन्छ? लाइटिङ छ त सोलो खुम्बुतिर सुनाउनु पर्दाखेरि हल्का घाम पनि लागिरहेको छ, पानी पर्ला पर्ला नि जस्तो भइरहेको छ, यस्तै छ भन्नु पर्ला है। लाइटिसता कार्यक्रममा सहभागिता जनाउनु भएको छ सन्देश, यहाँलाई स्वागत छ। तपाईँको लागि म प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। प्रश्न तपाईँको लागि यस्तो रहेको छ, विश्व एसियाली खेलकुद 2026 नेपाली कुन कुन खेलमा पदक हासिल गर्न सफल भएको हो? पास यसको उत्तर रहेको छ महिला कबड्डी 81 र कराते तेन्जुङ शेर्पा 81 पदक हासिल गरेको थियो है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न सायद दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, हाल नेपालमा चरा प्रजातिको संख्या कति रहेको छ? हाल नेपालमा चरा प्रजातिको संख्या कति रहेको छ? नौ सय भन्नुहुन्छ? ओके, एन्सर हामी लगर्छौ। यसको चाहिँ उत्तर रहेको छ 904 रहेको छ है। ओके, अहिले पनि हामी छिटो साथी थियो खोटाङबाट सन्देश राई, सन्देशजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 9064574 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र सोलखुम्बुतिर चाहिँ अलिक चिसो बढ़िरहेको छ र चिसो बढ़दै गर्दाखेरि हल्का रुगमार्ग पनि लागिरहेको छ है। र मलाई चाहिँ तैपनि म प्रयास गरिरहेकी छु साथीहरूसँग है, एकदम प्रश्न उत्तर खेल खेल्नलाई चाहिँ म एकदम धेरै प्रयास गरिरहेको छु, एकदम तत्परता पनि छु है। र आउन सक्नुहुनेछ 9064574 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो हेलो नमस्कार।
1: नमस्कार
0: नमस्कार हजुर, कहाँबाट बोल्दिनुहुन्छ?
1: सबिन
0: तामाङ खोटाङको बरा पोखरीबाट। सबिनजी यो समयमा के गरिदिनुहुन्छ?
1: यो समयमा
0: प्रोग्राम सुन्दै बसी बसाइ लटिक्स त कार्यक्रममा सहभागिता जनाउनु भएको छ सबिनजी, प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। एसियाली पूर्वाधार लगानी बैंकको 11 वार्षिक बैठकबाट नेपाल कुन पदमा निर्वाचित हुन सफल भएको हो? उपसभापति। तपाईँ ज्ञान सलामी लगर्छन्। बधाई छ सुबिनजी तपाईले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईको लागि दोस्रो प्रश्न राख्न चाहे आयात निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याएको पोर्टल कुन हो आयात निर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याएको पोर्टल कुन हो नेपाल ट्रेड भन्नु छ ओके आन्सर हामी नगर्छौं बधाई छ सुनजी तपाईँको लकी नम्बर 10 रहेको छ है ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यसो रहेको छ नेपालमा नागरिक सुरक्षा दिवस कहिले मनाउने गरिन्छ
1: यो
0: 62 बधाई छ साथी छुट्याङबाट हुनुहुन्थ्यो सोबिन तमाङ सोबिनजीले पनि लकी नम्बर प्राप्त गरे भने छुटिसक्नु भएको छ र आज विशेष गरी चाहिँ हामी समसामयिक प्रश्नलाई निरन्तरता दिइरहेका छौँ आजको लाइनमा पनि मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ र नमस्कार नमस्कार हजुर नमस्कार कहाँबाट को बोल्दिनुहुन्छ आवाज कर्ती सिन्धुलीबाट अनि के गरिदिनुहुन्छ आवाज सिन्धुलीतिरको नयाँ नौलो खबर सुनाउनुहोस् न प्रोग्राम सुन्दै हुनुहुन्छ के मार्फत हामीलाई सुन्दैछ आवाजले एकदम खुसी लाग्यो यहाँलाई स्वागत छ कार्यक्रम लक्कीमा तपाईँको लागि म प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त प्रश्न यसो रहेको छ नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजकको हुने व्यवस्था रहेको छ बधाई छ आवासी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यसो रहेको छ बेबी बुम केसँग सम्बन्धित रहेको छ बेबी बुम केसँग सम्बन्धित रहेको छ
1: अत्याधिक बाल बालिकाको जन्म
0: ओके आन्सर हामी गर्छौं बधाई छ आवासी तपाईँको लकी नम्बर 11 रहेको छ है ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुहोला तेस्रो प्रश्न यसो रहेको छ अन्तर्राष्ट्रिय दूरसञ्चार संघको नयाँ दिल्ली स्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन भेसन सेन्टरको प्रमुख नियुक्ति हुने नेपालीको हुन अन्तर्राष्ट्रिय दूरसञ्चार संघको नयाँ दिल्ली स्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्ति हुने नेपालीको हुन बधाई छ हवासी आगामी दिनभरि यसरी सहभागिता सुनाउनुहोला आफ्नो चाहे साथी हुनुहुन्थ्यो सिन्धुली बाछा आवाज खर्ती आवासीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.5 लाइनमा कार्यक्रममा सहभागिता सुनाउँदै गर्नुहोला भन्न चाहे र अहिले भने हामी कार्यक्रमको पहिलो अनि छोटो विश्राम चाहनेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौं

0: का सब को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो
3: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमोमा सबै थोक पाइन्छ त
3: ए हो र दिदी कहाँ पाइन्छ
2: म त खोज्दा खोज्दा थाकिसके हो
3: ल सुन बहिनी सुरु दुखकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खुजु त्यही तयार
2: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
0: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुतकुण्ड नगरपालिका पाँच पल्लेरी सुनु खुम्बु
4: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना
5: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ
4: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ
5: अनिवार्य रूपमा सूचित गरिन्छ तोकिएको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढाउन अनुरोध सिफारिश गर्ने बेहोरा जानकारी गराइन्छ।
4: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु बरुन राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु बरुन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली, लुम्बु नेटवर्क प्राली, एभरेस्ट लिङ्क प्राली। सम्पर्क नम्बर 97 68 67 34। अध्यक्ष पासाङ शेर्पा, चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकलुङ।

0: radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Solu Dut Kundu Nagar Palika Pass for Lady Solu Khubo.
3: Lucky.
4: कार्यक्रम लकीको पहिलो नै छुट्टी विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 MHz कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। र आउन चाहनुहुन्छ भने 97.5 MHz को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले तपाईले प्रयास गर्न पनि सक्नुहुनेछ। लकी नम्बर प्राप्त गर्नुभयो भने महिनाको अन्तिममा लकी विजेता बन्ने सम्भावना पनि धेरै मात्रामा हुन्छ है। 97.5 MHz को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? उदयपुरबाट लक्ष्मी मिरिङ सिंह। लक्ष्मीजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। ल ठिक छ त लक्ष्मीजी, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, यहाँलाई स्वागत छ। तपाईँको लागि प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। पर्यावरणीय संरक्षणका लागि चिपको आन्दोलन सञ्चालन गर्ने अभियन्ता को हुन्? पर्यावरणीय संरक्षणका लागि चिपको आन्दोलन सञ्चालन गर्ने अभियन्ता को हुन्? ओके, तपाईँको आन्सरलाई हामी ल गर्छौं। बधाई छ लक्ष्मीजी, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। दोस्रो प्रश्न यसो रहेको छ, हेमबहादुर मल्ल सम्मान 2082 सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? हेमबहादुर मल्ल सम्मान 2082 सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ? पास भन्नुहोस् है। यसको सही उत्तर रहेको छ रामेश्वर प्रसाद खनाल रहेको छ है। ओके, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, हाल सालै सफल परीक्षण उडान गरेको ब्याट्रीबाट सञ्चालित विश्वकै सबैभन्दा ठूलो विद्युतीय विमान कुन हो? पास भन्नुहोस्। ओके, अहिले पनि हामी छुट्टौ। साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मिरिङ सिंह। लक्ष्मी मिरिङ सिंहले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.5 MHz लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र आफूले मन पर्ने भन्दा पनि तपाईँले पछि भने लकी नम्बर प्राप्त गर्नुभयो, प्रयास गर्नुभयो भने धेरै कुराहरू सिक्ने मौकाहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। गुड मर्निङ, नमस्ते, नमस्कार। कहाँबाट को बोल्नुहुन्छ? ओके, एनसुजी कार्यक्रममा सहभागिता सुनाउनु भएको छ, प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुलाई त। ओके, एनसीजीको लागि पहिलो प्रश्न यसो रहेको छ, हाल सालै सफल परीक्षण उडान गरेको ब्याट्रीबाट सञ्चालित विश्वकै सबैभन्दा ठूलो विद्युतीय विमान कुन हो?
5: हाल सालै सञ्चालन गरिएको विश्वकै सबैभन्दा ठूलो विद्युतीय विमान कुन हो?
4: हजुर,
5: यो विद्युतीय विमान कुन थियो? ब्याट्री होला भने
4: के भन्नुभयो? ओके, तपाईँको एन्सर हामी ल गर्छौ। यसको सुविधा रहेको छ X1 भएको छ है।
5: एक्सपोर्ट AR1 एउटै हो, X1 भनेको एउटै हो, तर मैले सर्टकटमा भनेको।
4: ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न राख्न चाहन्छु तपाईँको लागि, बाजुराको बढी मालिका र असामको रामे रोसन क्षेत्रलाई जोडी बढी मालिका रामे रोसन वन संरक्षण क्षेत्रको घोषणा कहिले गरिएको हो? बाजुराको बढी मालिका र असामको रामा रोसन क्षेत्रलाई जोडी बढी मालिका रामा रोसन वन संरक्षण क्षेत्रको घोषणा कहिले गरिएको हो?
5: विक्रम तह 2083 साल
4: पुरा मिति भन्नुहोला
5: विक्रम तह 2083 सालको असोज
4: असोज कति गते भन्नुहुन्छ
5: असोज 6 गते कति गते हो ठ्याक्क थाहा भएन 6 गते भने
4: हो कि तपाईँ क्यान्सल हामी ल गर्दैछौँ यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2083 साल साउन 27 गते रहेको छ है अघि साथी हुनुहुन्थ्यो खुटाङबाट इन्सु राई इन्सुजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ टेलिफोनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो र नमस्कार नमस्ते नमस्कार कहाँबाट को हुनुहुन्छ भुटानबाट ऋषिराम पाण्डे ऋषिरामजी यो समयमा के गरिदिनुहुन्छ लेटिक छ त प्युठानतिर जाडो छ कि अहिलेको समयमा गर्मी बढ्दैछ त्यतातिर कस्तो छ सुनाउनुहोस् न
3: अहिले त्यति गर्मी भइसकेको छैन अब गर्मी पनि ठिकै छ जाडो गर्मी बिचमा छ मध्यम
4: खालको ठिक छ त कार्यक्रममा सहभागिता जनाउनु भएको छ त्यो ऋषिरामजी यहाँलाई स्वागत गर्दै म प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त प्रश्न यस्तो रहेको छ तपाईँको लागि राष्ट्रिय यातायात नीति 2083 कहिले स्वीकृत भएको हो यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्वत 2083 असार 24 गते रहेको छ है कि तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यसो रहेको छ सबैभन्दा कम उमेरमा विश्वका 8000 मिटर भन्दा अग्ला 14 हिमाल आरोहण गरी गिनिज बुक अफ द वर्ल्ड रेकर्डसम्म नाम लेखाउन सफल पर्वतारोही को हुन् लाखपा शेर्पा ओके तपाईँको आन्सर हामी लक गर्दैछौं यसको चाहिँ उत्तर भएको छ मिङमा ग्याल्जिन शेर्पा जुन चाहिँ बेडिङ दोलखाको हुनुहुन्छ है ओके अहिले पनि हामी छुट्यौं साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिराम पाण्डे ऋषिरामजीले पनि लक्की नम्बर प्राप्त गरेर भन्दा पनि प्रयासै गर्नुभएको थियो ऋषिरामजीले किनकि प्रयास नै सबैभन्दा ठूलो कुरा है र आउन सक्नुहुने 97.79 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँले लक्की नम्बर प्राप्त गर्नुभयो भने महिनाको अन्तिममा लक्की विजेता बन्ने सम्भावना पनि धेरै मात्रामा हुन्छ लाइनमा कोही मित्र हुनुहुन्छ भन्दै थिए र अवश्य पनि हामी कार्यक्रमबाट दोस्रो अनि अन्तिम विश्राम सानो बेला पनि भइसकेको छ दोस्रो अनि अन्तिम विश्राम पनि हामी जानेछौ विश्राम पश्चात फेरि पनि कार्यक्रम लकीलाई लिएर उपस्थित हुनेछौ सुन्दै गर्नुहोला
6: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना गत 26 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकु छौं सोही राष्ट्रिय विपत्तिको घुटीलाई गम्भीरतापूर्वक ध्यान दिए एकदम म्याराथनको मिति सारिएको हो यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ रेड पाण्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ
7: अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुभाष
8: स्मार्ट हुनु सधैँभरि एकखेप फेस्दै रोजे

0: Ярика. Місцевий усім снігу та пропозиції урожай.
1: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पछि बिलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रुपैयाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813344 र 9852842429।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
2: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: जहाँबाट चल्किन्छ सगरमाथा, जहाँबाट सचल्किन्छ दुधकोशी, तिमीबाट गुन्जन छ तपाई हाम्रै आवाज।
4: धर्म, रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि, सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।
5: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु खुम्बो।
6: कार्यक्रम लकीको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्दैनुहोस् यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लोकलाई सुनिराख्नु भएको छ। आउन सक्नुहुनेछ तपाईँको लागि भने टेलिफोन लाइन एकदम खुला रहेको छ, 9967 4970 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। विशेष त तपाईँ हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकलाई लिएर उपस्थित हुने गर्दछौ। आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ। फटाफट कल गर्नुहोला भन्न चाहे र केही आज चाहिँ विशेष त हामीले समसामयिक प्रश्नहरूलाई चाहिँ हामी निरन्तरता दिइरहेका समय आउन सक्नुहुनेछ भन्दै थिए। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो। हेलो, नमस्कार। हेलो, नमस्ते। नमस्कार, हेलो, नमस्कार।
7: हजुर दिदी, नमस्कार।
6: नमस्कार हजुर, कहाँबाट गर्नुहुन्छ?
7: उदयपुरबाट शान्ता मंग्रासी।
6: उदयपुरबाट तपाईँको नाम एकपटक भन्नुहोस् है।
7: शान्ता मंग्राती।
6: शान्ता मंग्राती,
7: हजुर।
6: हजुर शान्ताजी, अनि यो समयमा के गरिदिनुहुन्छ?
7: यो समयमा बसिरहेको हजुर के गर्दैछ?
6: तपाईँसँग मिठो कुराकानी गर्दै प्रश्न उत्तरको खेल खेल्न आँटेको नि। लडी सदा नि शान्ताजी, कार्यक्रममा पहिलो पटक सहभागिता जनाउँदिनुहुन्छ हो, यहाँलाई स्वागत छ। एकदम खुसी लाग्यो शान्ताजी, आगामी दिनमा पनि यसरी नै सहभागिता जनाउनु होला है त शान्ताजी। शान्ताजी कुन क्लासमा पढ्दिनुहुन्छ? क्लास आठमा पढिदिन्छ। ल ठिक छ त, अहिले सानै हुनुहुँदो रहेछ र कार्यक्रममा सहभागिता जनाउनु भएको छ, एकदम खुसी लाग्यो। र म तपाईँको लागि म प्रश्न राख्न चाहन्छु, ध्यान दिएर सुन्नुहोला है त शान्ताजी। ओके शान्ताजीको लागि पहिलो प्रश्न यस्तो रहेको छ। शान्ताजीको लागि नेपालको सबैभन्दा ठूलो ताल कुन हो? नेपालको सबैभन्दा ठूलो ताल कुन हो? रारा ताल भन्नुहुन्छ। ओके तपाईँको एन्सर हामी ल गर्छौ। बधाई छ शान्ताजी, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला है त शान्ताजीको लागि दोस्रो प्रश्न राख्न चाहे। दोस्रो प्रश्न यस्तो रहेको छ, कालीकोट जिल्लामा निर्माण हुन लागेको तिला दुई जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको सही उत्तर रहेको छ 420 मेगावट रहेको छ है। ओके तपाईको लागि म दोस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न राख्न चाहे शान्तजीको लागि तेस्रो प्रश्न यस्तो रहेको छ विश्व फोटोग्राफी दिवस कहिले मनाइन्छ के भन्नुभयो पास भन्नुहुन्छ ओके अहिले पनि हामी छिटो भयो ओके साथी हुनुहुन्थ्यो उदयपुरबाट शान्त मगराजी आर्ट क्लासमा प्रोटोनिस बहिनी बोल्दै हुनुहुन्थ्यो एकदम प्रयास चाहिँ एकदम गर्नुभएको थियो बहिनीले एकदम खुसी लाग्यो शान्तजी कार्यक्रममा सहभागिता जनाउनु भएकोमा यहाँलाई धन्यवाद अनि आगामी दिन पनि यसो नै सहभागिता जनाउनुहोला भन्न चाहे शान्तजी र अवश्य पनि हामी कार्यक्रमको अन्तिम चरणमा हामी आइ नै सकेका छौँ साथीहरूको फोन आयो भने हामी लिन्छौ नभए पनि हामी कार्यक्रमबाट विदा माग्नेछौ है एक दुईवटा प्रश्नलाई म निरन्तरता दिन सक्छु प्रश्न यसो भएको छ कोशी प्रदेशमा सम्पन्न वुमन लिडरशिप समिट 2026 कति बुधे घोषणा पत्र सार्वजनिक गरेको छ यो प्रश्न म साथीलाई सोध्नेछु टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्कार
8: नमस्कार
6: हजुर कहाँबाट को बोल्नुहुन्छ प्रेम प्रसाद भण्डारी कचारीबाट ओके प्रेम प्रसादले कार्यक्रममा सहभागिता जनाउनु भएको छ यहाँलाई स्वागत गर्दै म प्रश्न राख्न चाहन्छु ध्यान दिएर सुन्नुलाई त प्रश्न यस्तो रहेको छ कोशी प्रदेशमा सम्पन्न वुमन लिडरशिप समिट 2026 कति बुधे घोषणा पत्र सार्वजनिक गरेको छ कति बुधे भन्नुभयो सात बुधे ओके तपाईँ के अनुसार हामी लग्छौ यसको चाहिँ उत्तर भएको छ सोह्र बुधे रहेको छ है सोह्र बुधे रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो भएको छ भारतको सिमलामा आयोजित 12 अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल 2026 स्पेशल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जित्न सफल नेपाली वृत्त चित्र कुन हो पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ दि ए बेस्ट ड्रिम भएको छ है ओके साथी हुनुहुन्थ्यो उदयपुर कटारीबाट प्रेम प्रसाद भण्डारी प्रेम प्रसादजीले पनि लक्की नम्बर प्राप्त गरेर पनि साथी छुटिसक्नु भएको छ र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है किनकि कार्यक्रमले निर्धारित गरेको समय भने सकिनै सकेको छ र आज धेरैजना साथीले कार्यक्रममा सहभागिता जनाउनुभयो अन्तिम समयसम्म सुनेर साथ दिनुभयो कल्चराई गर्नुभयो आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष त रेडीदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यसरी सहभागिता सुनाउन चाहिँ नभुल्नुहोला भन्न चाहे र आज धेरैजना साथीले प्रयास गर्नुभएको थियो प्रयास गर्ने साथीहरूमध्ये दुईजना साथीले चाहिँ लकी नम्बर प्राप्त गर्नुभएको छ साथी हुनुहुन्छ खोटाङबाट सबिन तामाङ सबिन तामाङको लकी नम्बर 10 रहेको छ भने सिन्धुलीबाट हुनुहुन्थ्यो आवाज खर्तीको लकी नम्बर 11 रहेको छ कविमा सुरक्षित साथ रिपोर्ट गरेर राख्नुहोला भन्न चाहे र सम्पूर्ण प्रयास गर्नुहुने कार्यक्रममा सहभागिता जनाउनुहुने कल्चराई गर्नुहुने लकी नम्बर प्राप्त गर्नुहुने सम्पूर्ण साथीलाई म विशेष रेडियोदेखि नै धन्यवाद दिन चाहन्छु र अन्तिम समयसम्म मलाई प्राविधिक मित्रबाट मलाई सपोर्ट गर्नुभएको थियो साथी हुनुहुन्थ्यो सर्की लमु शेर्पालाई पनि मधेदीदेखि नै धन्यवाद दिँदै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राय पनि विदा हुन्छु नमस्ते नमस्कार शुभ दिन
9: होला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1 मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक चुनाव हुने स्थान श्री पिपल बोर्ड आधारभूत विधायक खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे। दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ। सबै उपचारमा छूट लागू हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ। एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
8: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
10: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ 1 सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
8: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
10: अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
8: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
10: जानकारीका लागि मकालु वरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्राली लुम्बु नेटवर्क प्राली एभरेस्ट लिङ्क प्राली सम्पर्क नम्बर 97 68 63 77 34
10: अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ 1 चेरेम सोलुखुम्बु।

प्रत्येक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सुनुहालसाल लिएर आइपुगे म रेविका राई। नेपाली कांग्रेसको एक 15 महाधिवेशन बाजनलाई नेतृत्वका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेद्वारहरूको अन्तिम नामावली अनुसार सभापतिमा थापा खड्की बीच प्रतिस्पर्धा हुने भएको छ। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिलातर्फबाट उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएको समितिले सुनाएको छ। चार उपसभापति मध्ये दुई खुला पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आश्रय र सुरेश राज पाण्डे प्रतिस्पर्धामा रहेका छन्। समावेशी तर्फको एक उपसभापतिका पदका लागि जीवन परियार, फरमुल्लाह मनसुर, विनोद चौधरी, रंजित कर्ण र सीता गुरूङ गरी पाँचजना प्रतिस्पर्धामा रहेका छन्। रसुवाको फुटेकोशी नदीमा आएको बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार कोषका विभिन्न खातामा हिजो बेलुकीसम्म 17,06,41,464 रूपियाँ मौजदात पुगेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि विभिन्न 9 वाणिज्य बैंकमा मौजदात 12,57,26,76,523 रूपियाँ हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा 2,91,93,174 अमेरिकी डलर पुगेको छ। धनगढ़ीमा बुधबार साझा संयुक्त चेक जाँचका क्रममा मोटरसाइकलले ठक्कर दिँदा 3 प्रहरी घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवलदार उज्जवल सिंह साउद, साइक हवलदार राधिका शाही र कमला खत्री रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायक उपेक्षक डीएसपी योगेन्द्र तिमुसिन्हाले जानकारी दिएका छन्। उहाँका अनुसार ट्राफिक प्रहरीसँगै नेपाल प्रहरीको पेट्रोल पम्प नसेकियो संयुक्त सवारी चेक जाँचमा खटेका 3 प्रहरीलाई कञ्चनपुरको पूर्णवास नगरपालिका बस्ने आशिष चौधरीले चलाएको C3P89500 नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो। मापसी गरेर ती प्रगतिमा चलाइड भएको मोटरसाइकलले सेकिङमा रोक्न खोज्दा प्रहरीलाई ठक्कर दिएको हो। घाइते अवस्थाका प्रहरीको नवजीवन अस्पतालमा उपचार भइरहेको छ। उनीहरू मध्ये प्रहरी हवलदार साउद आईसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य 2 जनरल वार्डमा रहेका छन्। सहायक हवलदार खत्रीको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा अझै ठूलो संख्यामा गाउँहरू ब्रोडब्याण्ड इन्टरनेटको पहुँचबाट बाहिर रहेको भन्दै उहाँले स्टार लिंक आवश्यक रहेको विषयमा गरेको प्रश्नको जवाफमा यस्तो टिप्पणी गरेका हुन्। उनले भारतको स्टार लिंकमा हालको मूल्य कारण इन्टरनेट प्रयोग गर्न नसकिरहेको वा इन्टरनेट सेवाका पहुँचमा नरहेको मानिसलाई तीव्र किफायती इन्टरनेट उपलब्ध गराउन सक्ने दावी गरेका छन्। यसअघि बुधबार नयाँ दिल्लीमा जारी इण्डिया मोबाइल कांग्रेसमा स्टार लिंकी विशेष अपरेशन्स उपाध्यक्ष लरेन ड्रेरले भारतमा सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको जानकारी दिएकी थिइन्। अन्तमा खेल समाचार। अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमान र महासचिव किरण राय सहित 4 विरूद्ध मुद्दा चलाउन प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सिफारिश गरेको छ। खेल मिलोमतो तथा ठगी सम्बन्धी कसुरमा गरेको अनुसन्धान प्रतिवेदन बुधबार सीआईबीले सरकारी वकिलको कार्यालयमा बुझाएको हो। साथी अध्यक्ष नेमान, महासचिव राय, कोष अध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाउन सिफारिश गरेको सीआईडीका प्रवक्ता अनुपम शमशेर झवरा

0: फुफनी सम्बन्धी सूचना। ए ब्रेस्ट डेन्टल क्लिनिक अन्धेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 48 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
0: तल्लो इन्कु होला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
2: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 मा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904994 र 9833868।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुपकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोर्समा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: ए बाबू
1: लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 98 43 79 82 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
4: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
5: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
4: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
5: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सोलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलु खुम्बु
4: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87
8: आज मेरो जन्मदिन हो याद त छ नि
9: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
8: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर, विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलु।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703-5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो।
3: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खुजु त्यही तयार।
2: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिनु नि है
1: किन भयो के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो पो गरेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति कामले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
5: बाप रे
4: अब चाहिँ के हुने हो
6: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाथिन यसो त जल्दै नै लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
6: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
6: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
6: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: इस्लामा
1: सुन्दछन् हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
0: हो र
1: होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भो भन त
0: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
0: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: शिक्षा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: खै जन्म दर्ता दिनुहोस् त।
5: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: पहिला कसैले भनेन।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
8: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
12: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: के भयो, के को हल्ला खल्ला भयो?
15: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
16: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
14: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
16: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
15: हो त है, हामीले त ध्यानै नदिएको।
16: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्ति आउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
17: बालकबालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
18: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
19: नाउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
18: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
19: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैनन्, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
18: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
19: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
16: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ।

0: बालबालिकालाई श्रम होइन शिक्षा दिउँ। नेपाल सरकार विज्ञापन हो।
1: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्गको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार स्थानीय विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर ब्रायल प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-20-131 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो, भन्नुहोस् त।
2: हेलो हजुर,
4: हजुर,
2: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
3: ए नानी, के भने रहेछ, के हो, के भयो?
4: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन नदिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगी वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1, ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेलर। रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 20 में आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: बत्तीको तार है ख्याल गरौं।
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
3: सूचना।
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
4: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: sembrul pahidul rozai.
1: Oye, Shati, here me. Kya khatra samachar aishakyo? Bhatre, aba chai ke hune ho?
2: Kothai, kya aayo tesko? Haa, ettike patte aisyo Rohan. Samajik sanjal ma aaudaina ettike patte aunu parcha ta. Mithyaro bhramak sujana hun sakcha. Yesai natina, yeso ta jallin lai halcha ni.
1: Are, mithya bhramak bhancha? Ke ho yo bhaneko chai?
2: Timlai thaha thiyena?
1: Thaha thiyena.
2: Suna, mithya suchana bhaneko aafule thaha nai napaeko kura lekhne wa phailaune kura ho. Ani bhramak suchana bhaneko chai jani jani niyatvas aafno faida wa swarthaka lagi phailaune galat suchana ho. Yasta suchanale samajlai bhramit banauncha, khandit parcha, nirasha badhauncha ra avishwas pani srijana garcha.
1: Oho, tyaso bhaye ta yasta suchana share like garnu hudaina raicha hai?
2: Ho ni. भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन. शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ.
5: नेपाल सरकार

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउँ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा हिट नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ 1 चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082/29 मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल कार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनु
7: हुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरुण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्राली, लुम्बर नेटवर्क प्राली, एभरेस्ट लिङ्क प्राली। सम्पर्क नम्बर 97 68 67 34।
7: अध्यक्ष पासाङ शेर्पा, चेरिम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकुरुङ एक चेरिम सोलुखुम्बु।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिटिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिन्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com मा अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशस्त्र अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869845076 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक्षा तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanchar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारम लिई यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-51-10-79 कार्यालय प्रमुख 9849-51-2156 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु
3: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना
4: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारिकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रुपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्थामयिक एवं अन्यबाट रहनेछ।
5: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
4: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
5: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-88-72-72 9862-83-13-44 र 9852-82-24-29
4: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि तय मतदानको समय 3 घण्टा पर सारिएको छ। यसअघि बिहान 10 बजेबाट मतदान शुरू गर्ने भनिए पनि चुनावका तयारी पूरा नभएपछि मतदान आज दिउँसो 1 बजेसम्मका लागि सारेको निर्वाचन समितिका सदस्य राजु कटुवालले बताउनुभयो। मतदान शुरू हुने समय पटक पटक सार्दा महाधिवेशन प्रतिनिधिहरू भने मतदानको प्रतीक्षामा छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 प्रतिनिधिले मतदान गर्दैछन्। मतदानका लागि 3 ठाउँमा 7 केन्द्रको व्यवस्था गरिएको छ। प्रतिनिधिको सहजताका लागि प्रदेश र प्रतिनिधित्वका आधारमा छुट्टा छुट्टै मतदान केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि गगन थापा र श्याम कृष्ण खड्गे बीच प्रतिस्पर्धा चलिरहेको छ। चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले सबै नागरिकहरूलाई आग्रह गरेको छ। चाडपर्व लक्षित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले सम्भावित अपराध रोकथाम तथा अनुसन्धानका लागि नागरिकबाट समयमै प्राप्त हुने सूचना महत्वपूर्ण हुने बताउनुभयो। नागरिकले दिएको सूचना तत्काल प्रहरी परिचालनको आधार बन्ने र सूचनाको गोपनीयता कायम रहने प्रहरीले जनाएको छ। आपतकालीन अवस्थामा नागरिकको ले प्रहरीको 100 नम्बरमा निशुल्क फोन गर्न सक्नेछन्। सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा 24 घण्टा फोन उठ्ने व्यवस्था मिलाएको समेत प्रहरीले स्पष्ट पारेको छ। चाडपर्वका समयमा बढ़न सक्ने डिजिटल ठगी, सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, दुष्प्रचार र डिपफेक सामग्रीमाथि पनि प्रहरीले निगरानी बढ़ाएको छ। एआईको प्रयोगबाट हुने अनलाइन ठगीलाई समेत यसपटकको चाडपर्व लक्षित सुरक्षा योजनामा समेटेको छ। प्रहरीले नक्कली अनलाइन सपिङ तथा चाडपर्वका अफर, नक्कली लोटरी तथा गिफ्ट म्यासेज, फेक इन्भेस्टमेन्ट तथा प्रोफिट स्किम, मोबाइल ब्याङ्किङ तथा डिजिटल वालेट ठगी र ओटीपी पिन तथा पासवर्ड चोरी गर्ने फिसिङबाट सावधान रहन पनि आग्रह गरेको छ। चाडपर्वका क्रममा लामो समय घर बाहिर जाने नागरिकलाई आफ्नो घर खाली गरेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले आग्रह गरेको छ। चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले 50,000 भन्दा बढ़ी जनशक्ति परिचालन गरेको जनाएको छ। तान्जानियाको अरूसामा चलिरहेको अन्तर संसदीय संघ आईपीयूको 153 महासभामा नेपालले पेश गरेको जलवायुजन्य विपत्ति न्यूनीकरण सम्बन्धी आपतकालीन प्रस्ताव 2/3 भन्दा बढ़ी मतले पारित भएको छ। सभामुखको डोलप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको हिमालय क्षेत्र तथा अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद सम्बोधन र उत्थानशीलता अभिवृद्धि शीर्षकको प्रस्ताव महासभाले छलफलपछि मुख्य एजेण्डाका रूपमा स्वीकार गरेको हो। सभामुख अर्यालले प्रस्ताव प्रस्तुत गर्दै हिमालय क्षेत्रलाई एसियाको वाटर टावर तथा सम्पूर्ण मानव जातिको साझा सम्पदाका रूपमा चित्रण गर्नुभएको छ। उहाँले जलवायु परिवर्तनका कारण हिमाल तथा हिमनदीमा परेको गम्भीर प्रभावप्रति विश्व समुदायको ध्यान आकर्षण गराउँदै जलवायुजन्य विपद न्यूनीकरणका लागि संसदीय जवाफदेहिता आवश्यक रहेको समेत बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तनहु जलविद्युत आयोजनाको भौतिक प्रगति 78% पूरा, सुनको भाव सामान्य बढ्दा चाँदीको घट्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: श्री ढाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। हामीले कांग्रेसमा नयाँ कार्य समिति चयनका लागि मतदानको समय 1 बजेका लागि सर्यो। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तनहुँमा निर्माणाधीन 140 MW क्षमताको तनहुँ जलविद्युत आयोजनामा 18% काम सम्पन्न भएको छ। रेशिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन आयोजनाको 3 प्याकेजको भौतिक प्रगति उल्लेख रहेको छ। आयोजनाको प्याकेज 1 अन्तर्गत बाँध लगायतका संरचना हेडवर्क्स, प्याकेज 2 अन्तर्गत मुख्य सुरुङ विद्युत गृह तथा सम्बन्धित उपकरण र प्याकेज 3 अन्तर्गत दमौली भरतपुर 220 kV प्रसारण लाइनको काम भइरहेको

चाँदी तोलामा 10 रूपियाँले बढ़ेर 4,425 रूपियाँमा कारोबार भएको थियो। साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र केस रिलीफ मार्फत नेपाल सरकारलाई मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। संस्थाले प्रदान गरेका मानवीय राहत तथा सामग्री नेपालका लागि साउदी अरबका राजदूत फहद बिन मोहम्मद बिनले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभएको छ। मन्त्री पुनले यो सहायताका लागि साउदी अरबको नेतृत्वप्रति आभार व्यक्त गर्दै यसले दुई मित्रवत देशबीचको गहिरो मित्रता प्रतिबिम्बित गरेको धारणा राख्नु भएको छ। अब विदेशको खबर। किशोर किशोरीहरूले प्रयोग गर्ने च्याट जीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीहरूका लागि च्याट जीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको दावी गरे पनि 13-17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपन एआईले 3 महिना अघि अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ। ओपन एआईका अनुसार किशोर किशोरीहरूले च्याट जीपीटीमा दैनिक औसत 15 मिनट भन्दा कम समय बिताउने गरेका छन्। लामो समयसम्म प्रयोग गर्ने किशोर किशोरीले पनि अध्ययन र विद्यालयको कामसँग सम्बन्धित विषयका प्रश्न बढ़ी सोध्ने गरेका कम्पनीको दावी छ। यसैबीच बाल बालिका र किशोर किशोरीहरूको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जाल तथा एआईको प्रभाव बारे विश्वभर बहस पनि उठेको छ। किशोर किशोरीले एआई च्याटबोटको प्रयोग पढ़ाई र जानकारीका लागि मात्र नभई मानसिक तनाव, आत्महानि र अन्य संवेदनशील विषयमा समेत गर्न थालेकाले यसको सुरक्षा चुनौती थप गम्भीर बनेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो संस्करण नजिकै गर्दा त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तयारी तीव्र बनेको छ। कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म हुने देशकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई लक्षित गरी मैदानको स्तर उन्नति, पारापिटमा नयाँ कुर्सी जडान, पिच तथा आउटफिल्डको व्यवस्थापन र नयाँ प्रवेशद्वार निर्माणको काम अघि बढ़ाइएको छ। प्रतियोगिता शुरू हुन अघि नै मैदानको पारापिटमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका हजारौं बकेट कुर्सी जडान गरिएका छन्। पहेँलो, रातो, सुन्तला र सेतो रंगका कुर्सीहरू मैदानको आकार अनुसार व्यवस्थित रूपमा जडान गर्दा त्रिवी मैदानको स्वरूप थप आकर्षक बनेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि मतदानको समय 1 बजेका लागि सरो, 3 ठाउँमा 7 वटा मतदान केन्द्रको व्यवस्था। चाडपर्वमा कुनै शंकास्पद गतिविधि भए तत्काल खबर गर्न प्रहरीको आग्रह, घर छाड्दा सावधानी अपनाउन र अनलाइन अफरको प्रलोभनमा नपर्न सुझाव। आईपीयू महासभामा जलवायु विपद सम्बन्धी नेपालको प्रस्ताव बहुमतले पारित, हिमाल र हिमनदीमा परिरहेको असरबारे विश्व समुदायको ध्यान आकर्षण। किशोर किशोरीका लागि च्याट जीपीटी जोखिमपूर्ण रहेको अध्ययनको निष्कर्ष, संवेदनशील विषयमा समेत एआई च्याटबोटको प्रयोग बढ़दो र नेपाल प्रिमियर लीग एनपीएलको तयारी तीव्र। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु।

0: It's me, and I work for Michelin, worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires are awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin.
1: World's number one tire brand.
2: उच्च गति, भरपर्दो connectivity र बलियो network द्वारा संचालित seamless browsing र streaming का लागि Dish Home Internet. अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै

0: दिन उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि।
2: कृषि क्यान्टिन र सुलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह, कृषि फर्म, कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
3: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू, कार्यालयबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना, सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि, समूह, संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष, स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र, प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि।
3: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 वा 9869-9845-76 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: परमेश्वर समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: उसी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुतुतकुंड नगरपालिक को क्षेत्र में शिक तथा रोजगार को खोजी में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार व कर्मचारी को खोजी में रहकर रोजगार दाता सहभागी होने अनुरोध कर दर्ता करने प्रक्रिया वेबसाइट में जानूस https.jobfire.shramsanshar.gov.np खाता बनाने आवश्यक विवरण भर्नुहोस् विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस् आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस् सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ दर्ता गर्ने मिति यही असोज 14 गते देखि असोज 20 गते सम्म तपाईको सहभागिता हाम्रो साझा उद्देश्य सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु दशौं राष्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-5110-79 कार्यालय प्रमुख 9849-5921-56 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ टीम दर्ता शुल्क लाग्ने छैन
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-8872-72 9862-83-13-44 9852-82-24-29
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलु

0: संतान शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 48 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
0: तल्लो इन्कुना जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
2: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
3: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
3: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
3: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
4: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु,
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 79 09। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।

0: बाबू नौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: आया, आया भनेर पो बसेछ त बिरामी हो क्या हो
4: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
3: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सोलु दुध कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलु खुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487

0: एहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्री मेरी प्रिय मायलु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
0: त्यसै जस्तो मन छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचादी पसलबाट हो नि विधान सुनचादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचादी उद्योग सोलु धुपकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइनु अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो
5: धत बहिनी तिमी पनि कस्तो सोमनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हो
5: ल सुन बहिनी सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइज भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वायरिङका सामान जे खुजो त्यही तयार
4: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000 सुनु दुधकुण्ड नगरपालिका 5 पल्लेरी सुनुखुम्बु
6: Thank you. लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाँजा फाट्ने वा पहिले फाटेको छ भने धाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बो।
9: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है?
10: किन भयो, के भयो, सन्चो भएन?
9: होइन, यतिकै जाने मन लागेन।
10: यतिकै पनि हुन्छ?
9: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
10: ए, कुरा त्यस्तो पो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
11: नमस्ते, कति टाइमले पाल्नु भयो?
10: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
11: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाप्रे, अब चाहिँ के हुने हो?
13: खोजै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्थेन, यसो त जसले नि लेखिहाल्छ नि।
12: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
13: तिमीलाई थाहा थिएन?
12: थाहा थिएन।
13: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
12: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
13: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
14: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
15: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
1: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: हुन्छ नि
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न बस्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु थियो एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोड्नु
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: लगाउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दिदी आज बहुमेरी श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बाँच्न अलिअलि

0: कुरा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लगाउँछु कोलकातामा देखिने जस्तै लक्षण छ त। कतैसी लगाउँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाए। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्क हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमीले त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिउ।
2: बारिशमा लत सिर्जना गरे दुवैसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग, ओसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: खै जन्मदाता दिनुहोस् त।
5: जन्मदाता गरेको छैन नि म्याडम।
0: लौ, जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
5: मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: के भयो के को हल्ला खल्ला भयो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइले भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या सुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
6: किन खोज्नु भएको होला हजुर
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाई विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
6: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ

आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै भेट नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 50%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-20-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश तुलसमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भन्ने रहेछ के भयो
2: भन्नुहोस् त ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्छ
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेत नपुगे वा म्याथ नागि आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869545376 सम्पर्क गर्न सक्नुहुनेछ संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना यस नाप्य दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर
6: प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र एक कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98-42-8,256, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-60-31-37। उपस्थित विश्वको उपाधि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजेभित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत।

0: संस्कार और संस्कृति की वो मान्यता सबने दूसरी सो की आजकल आत्मीयता यही यति कार्पेट ने विगत तीन दशक देखे सुंदर साथ यति कार्पेट कि कार्पेट को पछाड़ी यति को लोग हिन्न न बिर्स यति कार्पेट कार्पेट को शहनशाह
1: बत्ती को
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
3: संपूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरु में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को लागि यो सूचना जारी गरिएको छ। विद्युत का पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरुबाट सधैं टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
4: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन यसो त जल्ले नहिहाल्छ नि
1: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
0: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन फेड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार

लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै

0: गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा गर्ने सन्देश।
2: मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव दोष विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माक्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना पंखोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
0: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली लुम्बु नेटवर्क प्राली एभरेस्टलिङ प्राली सम्पर्क नम्बर 97 68 77 34
1: अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माक्रुङ एक चेरे।

0: एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिन्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सिङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841300094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुमुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम, द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सन्धिमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852-88-72-72, 9862-83-13-44 र 9852-82-24-29।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: मैले तिमीलाई मन पराएको मैले तिमीलाई मन पराएको
1: दन्त शिविर हुने सम्बन्धी सूचना एभरेज डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ। सबै उपचारमा छुट लागू हुनेछ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212999 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ। एभरेज डेन्टल क्लिनिक सल्लेरी सलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै। तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना सोलुखुम्बु जिल्लाको छोताङ गाउँपालिका वडा नम्बर 1 मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्राविधिकद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोट आधारभूत विद्यालय खुर्दा मिति यही असोज 25 गते समय बिहान 11:30 बजे।

कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@solukhumbu.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869-9845 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: सेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु बरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु बरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संखोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97 68 63 77 34 अध्यक्ष पासाङ शेर्पा सेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक सेरे

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिटिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिटिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

0: माला दोष देखा तथा ओसर पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्। होस गरौं, कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश देखौं र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश देखौं तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुतुकुंड नगरपालिका को क्षेत्र में शिक तथा रोजगार को खोजी में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार वा कर्मचारी को खोजी में रहकर रोजगार दाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइट में जानुहोस् https://jobfae.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चे सोलु एफएम स्टुडियो टाइम
2: 3 PM दिउँसो 3 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन्द नगरपालिका 5 सोलु खुम्बु
3: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मतदान अझै सुरु भएन। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको औपचारिक पुनरागमन। ऋण तिर्नको लागि अर्को ऋण लिने सरकार चालू फसल मितव्ययी बन्न र राजस्वको दायरा बढाउन वित्त आयोगको सुझाव। एलिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा युद्ध सुक्खा हुने जोखिम। यस वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनुपर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। राष्ट्रपतिमा दोस्रो कार्यकाल शुरू गरे त 8 युद्ध अन्त्य गराएको दावी। र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको मतदान अझै शुरू भएको छैन। बिहान 10 बजेदेखि शुरू गर्ने तय भएकोमा तयारी नपुगेको भन्दै दिउँसो 1 बजेका लागि सारिएको थियो। त्यस्तै अर्को सूचना निकालेर दिउँसो 2:30 बजेका लागि सारेको मतदान अझै शुरू नभएको हो। निर्वाचन समितिले मतपत्र सबै आइ नपुगेकाले मतदान रोकिएको जनाएको छ। अहिले उम्मेद्वार र कार्यकर्ताहरू धमाधम भोटमा आइरहेका छन्। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीहरूमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौड़ले आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै खुल्लातर्फका उपसभापतिका उम्मेद्वारहरू डाक्टर महेन्द्र रिजाल र देवराज चालिसेले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै सहमहामन्त्रीमा दलित क्लस्टरतर्फ उम्मेद्वारी दिएकी लक्ष्मी परियारले पनि आफ्नो उम्मेद्वारी फिर्ता लिनु भएको छ। मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित हुनु भएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनीतिक पुनरागमनलाई चासोका साथ हेरिएको थियो। यस शपथसँगै उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीति फर्कनु भएको छ। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा एमाले स्थायी कमिटि बैठक शुरू भएको छ। वरिष्ठ नेताको हैसियतले पूर्व राष्ट्रपति भण्डारी पनि पहिलो पटक बैठकमा सहभागी हुनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको यस बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको कार्य सम्पादन, पार्टीको आन्तरिक रणनीति र प्रतिपक्षी दलका रूपमा एमालेद्वारा उठाउनु पर्ने एजेण्डाका बारेमा छलफल भइरहेको छ। बैठकको निर्णय सहित पार्टीले आफ्ना धारणा औपचारिक रूपमा शीघ्र सार्वजनिक गर्ने गरेको छ। सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सामा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2077-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 आइपुग्दा बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, राजस्वको दायरा बढ़ाउन र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ। प्रशान्त महासागरमा विकसित प्रशान्त महासागरमा विकसित एल्निनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसत भन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुन अघि यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जुन 19 तारीकदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसूनभरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यस पटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले केही भूभागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार एल्निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्ने समय लागेकाले मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। अब हिउँदी वर्षामा भने एल्निनोका कारण वर्षा कम हुन सक्ने सहप्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एल्निनो प्रणालीका कारण आउँदो हिउँदमा नेपालमा हिउँदी वर्षा कम हुन सक्ने जोखिम छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
4: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
8: चाडपर्व आयो हे, युरोपेन खेल आयो हे, जसले घर झन्कायो हे,

0: किन भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शेरचा
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: Quanti euro sai?
1: Ehi, senti, era me. Chi è quattro sono stata in scelta? Dietro. Ho messo il tuo.
2: Cos'è? Chi hai questo? Itti che patte è, signor Rohan? Samajik sangal maude me itti che patte hanno parso da? Mi thare brahmak su zana uno, saksa. Isse naati na? Isse tu zollin nahi al chani.
1: Ore, mi thia brahmak mancha? Chi uyo uye ko zai?
2: Timi ya thathe na?
1: Thathe na?
2: सुना मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नुहुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा योग नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार विज्ञापन हो
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याद नागी आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

विश्व भूत रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट फ्युचर रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गते सम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 98-42-81-46, सदस्य राजकुमार राई सम्पर्क नम्बर 98-60-31-37-40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुतोसी गाउँपालिका गाउँ

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 63 91 91 55, उपाध्यक्ष 98 49 51 10 79, कार्यालय प्रमुख 98 49 921 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि चुटी हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98 43 79 86 52, 98 24 74 17 18, 98 43 43 59 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
4: आया, आया, भनेर पो बसेछ त, बिरामी हो क्या हो?
5: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
5: हो र, के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु।
4: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार खुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
8: आज मेरो जन्मदिन हो, याद त छ नि।
9: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
8: जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
9: ल अब आँखा खोला त
8: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 9742840056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
6: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213
6: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सहयोग

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोनी एफएम स्टुडियो टाइम
2: इट्स 4 PM अपराह्नको 4 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन्डा नगरपालिका 5 सोलुखुम्बु

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा समेक 101.2 MHz बाट देशका विभिन्न भाग र www.sunwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। प्रशान्त महासागरमा विकसित एलिनो प्रणालीका कारण नेपालमा यो वर्षको मनसूनमा औषध भन्दा कम वर्षा हुने अनुमान भए पनि औषध सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुनु अघि यस वर्ष औषध भन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो, तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जुन 19 तारीकदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसून भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। मौसम विभागका अनुसार मध्य प्रदेशमा औसत भन्दा केही कम वर्षा हुँदा गण्डकी प्रदेश बागमती काठमाडौँ र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा भने औषध भन्दा धेरै पानी परेको छ। जुम्ला जोमसोम र काठमाण्डु विमानस्थलमा धेरै वर्षा मापन गरिएको छ भने धनगढ़ी नेपालगंज जनकपुर र बेरातंगत लगायतका क्षेत्रमा औषध भन्दा कम वर्षा भएको छ। यस्तै अहिले देशका धेरै जसो ठाउँबाट मनसून बाहिर सकिएको छ। केही भूभागमा अझै पनि पश्चिमी वायु र स्थानीय प्रणालीको सामान्य प्रभाव बाँकी रहेकोले अझै पनि वर्षा थप हुन सक्ने अनुमान गरिएको छ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको मतदान अझै शुरू भएको छैन। बिहान 10 बजेदेखि शुरू गर्ने तय भएकोमा तयारीमा पुगेको भन्दै दिउँसो 1 बजेका लागि सारिएको थियो। यस्तै अर्को सूचना निकालेर दिउँसो 3 बजेका लागि सारेको मतदान अझै शुरू नभएको हो। निर्वाचन समितिले मतपत्र सबै आइमा पुगेकाले मतदान रोकिएको जानकारी दियो। अहिले उम्मेद्वारका कार्यकर्ताहरू धमाधम भोट मागिरहेका छन्। महाधिवेशनमा सहभागी 7255 जना प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्र सदस्यका उम्मेद्वारको अन्तिम नाम ओली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्न भएको छ। ललितपुरको च्यासोमा रहेको केन्द्रीय कार्यालयमा आज आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग भएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनैतिक पुनरागमनलाई चासोका साथ हेरिएको थियो। यस सफलसँगै उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको हो। शपथ ग्रहण लगत्तै पार्टी कार्यालय च्यासोलमा एमाले स्थायी कमिटिको बैठक पनि शुरू भएको छ। अब देश बाहिरका समाचार। किशोर किशोरीले प्रयोग गर्ने चार जीपीटीका सुरक्षा व्यवस्था पर्याप्त नभएको एक अध्ययनले देखाएको छ। कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनी ओपन एआईले किशोर किशोरीका लागि चार जीपीटीको प्रयोग सुरक्षित बनाउन विभिन्न सुरक्षा व्यवस्था लागू गरेको छ। 13 देखि 17 वर्ष उमेर समूहका प्रयोगकर्तालाई लक्षित गर्दै ओपन एआईले 3 अगस्तदेखि नयाँ सुरक्षा व्यवस्था लागू गरेको बीबीसीले जनाएको छ।

0: खेल समाचार र आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको छ। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385020016 फोन वा सुनुवा आसाम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। साँझ 5 बजेको सबै हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवा एफएम सुन्दै रहनुहोला। नमस्कार।
1: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
2: सबै उपचारमा छूट लागू हुनेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
1: खोला जल विद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
2: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खोर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
2: कृषि ज्ञान केन्द्र सोलुखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह, कृषि फर्म, कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक, कृषक समूह, कृषि फर्म, कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1, बजेट 10 लाख।
2: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू, कार्यालयबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना, सम्बन्धित कृषक

0: वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385120130 वा 9869956376 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुकुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsansar.gov.np खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलु दुर्कुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
1: अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
2: थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863191155, उपाध्यक्ष 9849151079, कार्यालय प्रमुख 9849151956 र कार्यालय सहयोगी 9862862757।
1: जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
3: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्तामाई एवं अन्यबाट रहनेछ।
1: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
3: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852188772, 9862813044 र 9852842429।
3: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
2: चेरे मध्यवती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
0: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ 1 चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082/29 मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनुपर्छ।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सुन्दालो
1: कार्यक्रम गीतै
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक स्वागत छ कार्यक्रम गीत गीतको बसा आइदिएर सदाको जस्तै आज पनि उपस्थित बनिसकेका छौ गार्दीको मित्रको साथमा म आवास मुसुरेलका राई र यो समयमा सुन्नुहुन्छ पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ जिल्ला नगर पनि सुनौ आज बस्ने गीतका क्लिप्सहरू

0: भर्खरै मातृमहालले एकदम मिठो मिठा गीत गाथ्यौ भने सुनिसकेका छौ एकदम पक्कै पनि सुन्नुभयो होला सम्पूर्ण साथीले आउन सक्नुहुनेछ सम्पूर्ण विश्व सुटी उनन्तसा सवन्न सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता सुनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नसेका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कुनै मित्र हुनुहुन्थ्यो साथीको फोन भने डिस्कनेक्ट भइ नै सकेको छ प्रयास गर्ने चाहिँ नभुल्नुहोला भनेर चाहे हामीसँग एकदम मिठा मिठा गीत गाथ्यौ पक्कै पनि छ हामीसँग पाँचवटा गीतहरू बाँकी नै रहेको छ पाँच विधाका गीतका क्लिप्सहरू चाहिँ धेरै उपस्थित हुने गर्दछ र कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्ते नमस्कार हजुर कहाँबाट बोल्दिनुहुन्छ कुनी खोपबाट अप्सरा तामाङ अप्सराजी यो समयमा के गरिदिनुहुन्छ प्रोग्राम सुन्दै बसिराख्नु भएको छ अनि के मार्फत सुन्दै हुनुहुन्छ रेडियो मार्फत सुन्दै हुनुहुन्छ कि अनलाइनबाट सुन्दै हुनुहुन्छ अप्सराजीले रेडियोबाट सुन्दै हुनुहुन्छ अनि अप्सराजीको नाइन वन खबर के कस्तो छ नि हाम्रो पनि एकदम ठिक ठाक छ भन्नु पर्ला अप्सराजी अनि अप्सराजीले खाजा दिनुभयो त ल त्यसो भने खाजामा के लिनुभयो नि अप्सराजीले भुटी माम खानु भएछ हामीलाई नि अनि नसम्झिनु भएको हामीलाई चाहिँ ओके ल ठिक छ त कुनै बेला बिदा हुँदाखेरि यतातिर पनि आउनु होला है त रेडियो सुनिफेनतिर पनि लाइटिक्सित कार्यक्रममा सहभागिता जनाउनु भएको छ एकदम मिठो बेकानी भइ नै सकेको छ अप्सराजी र अप्सराजी पक्कै पनि गीत रोज सुनेर आउनुभयो होला आज कुन गीत रोज हुन्छ अप्सराजीले ओके हाम्रो अप्सराजीको लागि पक्कै पनि यो गीत बस्नेछ यो गीत मिठो गीत मार्फत कगजलाई सुनाउन चाहनुहुन्छ
1: हुन्छ हजुरको लागि भन्न चाहन्छु र यति मिठो भोइसमा कार्यक्रम सञ्चालन गर्नुहुने हजुरको लागि र मित्रको लागि अनि साथीहरूले सुनेर फुल इन्जोय लिनु होला भन्न चाहन्छु अनि त्यति भन्दैछु चिन्छु
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो कुनी खोपबाट अप्सरा तामाङ अप्सराजीसँग पनि एकदम मिठो कुराकानी गरी चाहिँ साथी छुटिसक्नु भएको छ एकदम मिठो गीत रोज्नु भएको थियो साथीले र यसरी नै जोडिन चाहनुहुन्छ आफ्ना नसिका मित्रलाई सम्झिन चाहनुहुन्छ भने चाहिँ तपाईँको लागि भने टेलिफोन लाइन एकदम खुल्ला रहेको छ सन्तानब्बे 64 49 54 70 लाइन हुँदै कार्यक्रममा सहभागिता सुनाउन सक्नुहुनेछ टेलिफोन लाइनमा आएको मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइ नै सकेको छ र अवश्य भने हामी गीततर्फ नै जानेछौ है फुल होइन टाढा काडा एकदम मिठो गीत रहेको छ पुरानो गीत पनि रहेको छ है जुन चाहिँ नेपाली चलचित्रबाट लिएको एकदम मिठो गीत रहेको छ जसमा आवाज गर्नु भएको छ प्रताप दास र प्रविष्ट अधिकारीका आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ जुन चाहिँ नेपाली रोज चलचित्रबाट लिएको एकदम मिठो गीत रहेको छ यो मिठो गीतलाई सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ

0: आलोचना एभरेस्ट डेन्टल क्लिनिक अलरेडी बसन्त बजारमा विगत 5 वर्षदेखि टुवा दिदी आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ।
1: सबै उपचारमा छुट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 48 58 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

0: कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्रामलाई पनि तयार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित बनिसकेका छौ। सुन्दै नमस्ते, यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र हामीसँग गीतहरू भने बाँकी रहेको छ, चारवटा गीत भने बाँकी रहेको छ। यदि तपाईँले गीतको क्लिप थाहा छ भने, यदि तपाईँलाई मनपर्ने गीत परेको छ भने पक्कै पनि कल गर्न सक्नुहुनेछ। त्यसलाई नजिक मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार। गुड आफ्टरनुन, नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? खोटाङको मंगलटारबाट उर्मिला श्रेष्ठ। उर्मिलाजी, यो समयमा के गर्दिनुहुन्छ? प्रोग्राम सुन्दै घाँस काट्दै प्रोग्राम बसिराख्नु भएको छ। ल ठिक छ, तानी खाजा लिनुभयो त उर्मिलाजीले? हाम्रो बाँकी छ भन्नु पर्ला उर्मिलाजी। अनि उर्मिलाजी, आजको दिनमा के गर्नुभयो? वेदर के कस्तो छ त्यता? ल ठिक छ त, आफ्नो ख्याल गर्नुहोला भनेर चाहे उर्मिलाजी कार्यक्रम सहभागी त जनाउनु भएको छ। आज कुन गीत रोस हुन्छ नि हाम्रो उर्मिलाजीले? हो के पछि तपाईँको लागि यो गीत बस्नुहुन्छ, आफ्नो नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। बाई बाई साथी हुनुहुन्थ्यो खुट्याङबाट उर्मिला श्रेष्ठ। उर्मिलाजी भने पनि छुटिसक्नु भएको छ, उर्मिलाजीको दाईलाई पनि देशवासीलाई पनि सुख स्वास्थ्य लाभको कामना भन्न चाहे साह्रै निको हुनुहोला भन्न चाहन्छु है। अलिकति चिसो मौसम बढ़िरहेको छ, चिसो मौसम बढ़दै गर्दाखेरि अलिकति है रुगा मार्गी चाहिँ छिट्टै लाग्ने हुन्छ, त्यही भयो यो कारणले गर्दाखेरि सम्पूर्ण साथीहरू चाहिँ आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुहोला, किनकि आफ्नो स्वास्थ्य भन्दा चाहिँ अरू केही पनि ठूलो हुँदैन। त्यही भएको कारणले गर्दाखेरि है सम्पूर्ण साथीले आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्न चाहे किनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार।
1: नमस्ते नमस्कार दिदी।
0: नमस्ते नमस्कार हजुर, कहाँबाट बोल्नु हुन्छ? गोरी मगर उदयपुरबाट। गोरी जी, अनि तपाईँको हाल खबर के कस्तो छ नि? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला गोरीजी। अनि गोरीजी, यो समयमा के गरिदिनुहुन्छ? ल ठिक छ त, काम गर्दै हामीलाई सुन्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो गोरीजी। हाम्रो उर्मिलाजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ, जुन हेरी तिमीलाई हेरौँला भने एकदम मिठो गीत रहेको छ। यो मिठो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ? उदयपुरबाट गोरीजी हुनुहुन्थ्यो, गोरीजी भने पनि छुटिसक्नु भएको छ र अवश्य पनि हामी गोरीजी र हाम्रो उर्मिलाजीको रुचाइतर्फ नै जानेछौ। एकदम मिठो गीत पढ्न सफल रहेको छ, जुन्ना गिरी तिमीलाई हेरौला, एकदम पछि पनि एकदम चर्चित गीत पनि रहेको छ है। यसमा आवाज दिनु भएको छ वाङदिन शेर्पा र सुशान्त घिमिरेको आवाजमा सजिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनेछौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौं।

भर्खरै मार्चमा लेख्दै मिठोगी सुनिसकेका छौ जुन नहेरी दुनिया हेरौला पखी बुढी रे सुनेर दुईजना साथीले मनोरञ्जन त लिनुभयो एकदम मिठो गीत रहेको थियो है र हामीसँग उजी भने गीत भने बाँकी रहेको छ हामीसँग तीनवटा गीत बाँकी रहेको छ कार्यक्रममा सुनिदिनुहोस् भने कार्यक्रममा सहभागिता सुनाउनुहोला भनेर साई सन्तानब्बे चौसठी उनपचास सन्न सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई पनि सम्झन सक्नुहुनेछ र विशेष त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ है स्कूल कलेजबाट फर्कदै हुनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ खाजा बनाउँदै खाजा खाँदै र कतिजना साथीहरू घाँस काट्दै मेला पातिरहनुहुन्छ होला है गाउँघरमा त आज भोलिको समयमा काम अलिक धेरै हुन्छ है कतिपय ठाउँमा चाहिँ अहिलेको समयमा गाउँहरू पनि गाउँछौ उहाँहरू पनि छरिदिनुहुन्छ होला है धेरै काम हुन्छ गाउँमा बसेपछि जस्तो सुकै अवस्थामा ठाउँमा भए पनि है तपाईँहरूले चाहिँ सम्पूर्णले आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ अगाडि बढ्नुहोला भन्नुहोस् है र अब चाहिँ भने हामी गीत पनि जानेछौ है एकदम मिठो गीत रहेको छ संयोजनी पाहुनालाई भने एकदम मिठो गीत रहेको छ है कतिजना साथीले पक्कै पनि यो गीत मन पराउनुहुन्छ होला पुरानो गीत रहेको छ जुन चाहिँ सदाबहार गीतबाट पनि लिएको छ है एकदम मिठो गीत रहेको छ यो मिठो गीत मसि आवाज भर्नु भएको छ जुन चाहिँ नेपाली गीतबाट मिठो गीत रहेको छ यो मिठो गीत हामी सुन्दैछौ कार्यक्रमको दोस्रो अनि छोटो विश्राम छ विश्राम पश्चात फेरि उपस्थित हुनेछौ

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज कार्यक्रम गीतगीतको दोस्रो अन्यन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो शर्मा फेरि पनि उपस्थित भइसकेका छौ। सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिराख्नु भएको छ। यदि सुन्नुहोस् भने हामीसँग एउटा गीत भने बाँकी रहेको छ। आउन चाहनुहुन्छ भने 97.5 को लाइन हुने कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँको लागि भने टेलिफोन एकदम खुल्ला रहेको छ। एउटा जाडोको समय रहेको छ, जाडोको समयमा आफ्नो ख्याल गर्नुहोला भन्न चाहे र विशेष त सोलुखुम्बुतिरको कुरा सुनाउँदै गर्दाखेरि है सोलुखुम्बुतिर चाहिँ एकदम बिहानदेखि धुम्मिरहेको छ, मौसमहरू अलिक चिसो चिसो छ है। अहिले चाहिँ अब जुन चाहिँ चिसो महिनाको समय बढ्ने समय पनि आउँदैछ है। जतिसिना हुनुहुन्छ हिमाली भेगतिर है अहिले चिसो बढ्दैछ, सम्पूर्ण साथीले आफ्नो ख्याल पनि गर्नुहोला भन्न चाहे है। र कार्यक्रमको अन्तिम चरणमा पनि छन् आउन सक्नुहुनेछ तपाईँहरू 97.5 को लाइन हुँदै कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। र अवश्य पनि हामी मिठो गीततर्फ नै जानेछौ है। एकदम मिठो गीत रहेको छ बुकी फुल भेरैमा, एकदम मिठो गीत रहेको छ जुन यो गीतमा आवाज भर्नु भएको छ टेक देशी राज समीक्षा अधिकारीका आवाजमा। हजुरको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुन्नेछौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौं।

0: भर्खरै मात्रमा हामीले एकदम मिठो गीत सुनिसकेका छौँ र अझै पनि हामीसँग दिनमा एउटा गीत भने बाँकी रहेको छ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्कार भन्दै थिए, साथीको फोन पनि डिस्कनेक्ट भइ नै सकेको छ। र कार्यक्रमको अन्तिम चरणमा हामी आइ नै सकेका छौँ र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ, किनकि कार्यक्रमले निर्धारित गरेको समय भने सकिनै सकेको छ। र आज धेरैजना साथीले कल ट्राई गर्नुभयो, अन्तिम समयसम्म सुनेर साथ दिनुभयो, आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई काम गर्दै सुन्नुभयो, कार्यक्रममा सहभागिता सुनाउनुभयो। यहाँ सबैजनालाई विशेष त म हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। अन्तिम समयसम्म मलाई प्राविधिक मित्रबाट साथ दिनुभएको थियो, प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष धन्यवाद दिँदै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ, जुन चाहिँ राष्ट्रिय भावले सजेको एकदम मिठो गीत रहेको छ, वीरताको चिन्ह एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई सुन्दै आजको कार्यक्रम गीति गीतको बसाईबाट कार्यक्रम प्रस्तुत रेडिका राई पनि विदा हुन्छु। नमस्ते, नमस्कार।
1: Pollution accumulates in

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुरूङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुर जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-13-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
0: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: सब जानकारीका लागि सम्पर्क नम्बरहरू 98-21-1299-97-48-58-43-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु, बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
0: तल्लो इन्कु होला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
2: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू सार्वजनिक सुनाइ हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आशु नयाँ नेतृत्व चयन गर्नका लागि मतदान हुँदैछ। पार्टीको विभिन्न पदमा उम्मेद्वारी दिएका नेताहरू महाधिवेशन प्रतिनिधिसँग मतदान स्थल खुल्ला मञ्च भएको टिमन्त्र प्रज्ञा प्रतिष्ठान लगायतका क्षेत्रमा आफूलाई मत मागिरहेका छन्। महाधिवेशनमा उम्मेद्वार दिने कंग्रेसका नेताहरूको एजेण्डा पार्टीभित्र पुस्तान्तरण रूपान्तरण र संगठनात्मक सुधार मार्फत कंग्रेसलाई पुनर्जनताको भरोसा योग्य राजनैतिक शक्ति बनाउने रहेको छ। महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्यका उम्मेद्वार बलदेव तिमर सिन्हा विशेष महाधिवेशनबाट भएको नीतिगत तथा नेतृत्व परिवर्तनलाई संस्थागत गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुहुन्छ। संघीय लोकतान्त्रिक जनतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै कंग्रेसलाई मुलुकको नेतृत्व गर्न सक्ने बलियो राजनैतिक शक्तिका रूपमा पुनः स्थापित गर्नुपर्नेमा उहाँको भनाई छ। पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई अब व्यवहारमै लागू गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो। राष्ट्रिय सेवाबाट गठित भोटेको सेवा कार्यक्रमदेखि करिडोर विपद सम्बन्धी अध्ययन तथा अनुगमन संशोध विशेष समितिका सभापति कृष्ण प्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। आज सिंहदरबारमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो। शपथ ग्रहणसँगै समितिको पहिलो बैठक बिहिबार नै बसेको बैठकका क्रममा बोल्दै समिति सभापति कृष्ण प्रसाद पौडेलले सचिवालयको कार्य सम्पादन नै समितिको सफलताको आधार भएको बताउनुभयो। वहाँले सचिवालयलाई पूर्ण रूपमा चुस्त दुरूस्त र स्फूर्त बनाउन आवश्यक स्रोत र साधनको भावना नदिने प्रतिबद्धता व्यक्त गर्दै कर्मचारीहरूलाई उच्च व्यावसायिकता प्रदर्शन गर्न निर्देश दिनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटि बैठक शुरू भएको छ। बिहिबार पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासोलमा वर्तमान राजनैतिक अवस्था र पार्टीको आन्तरिक रणनीति बारे छलफल गर्न डाकिएको यो बैठकमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिले राजनैतिक नेतामा विशेष चासो बढ़ाएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली सहित शीर्ष नेताहरूको उपस्थिति रहेको बैठकमा मुलुकको समसामयिक राजनैतिक परिस्थिति र पार्टीको आगामी कार्य दिशाबारे गहन छलफल हुने कार्यसूची रहेको छ। सरकारले अध्ययन विधाको दुरूपयोग गरी विश्वविद्यालयमा नफर्किएका तथा लामो समयदेखि सम्पर्कमा नरहेका प्राध्यापकहरूमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। आज त्रिभुवन विश्वविद्यालय सभाको साधारण बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभयो। वहाँले त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विधाको दुरूपयोग गर्ने प्राध्यापकबाट भत्ता असुली तथा जरिवाना तिराउने प्रक्रिया प्रभावकारी बनाउ निर्देशन दिनुभएको छ। वहाँले सम्पर्कमा नआएका र प्रक्रियामा सहयोग नगरेका प्राध्यापकको हकमा भने थप कार्यवाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी तथा सम्बन्धित निकायमा लिखी पठाउन समेत निर्देशन दिनुभयो। यमनका हुथी विद्रोही समूहका नेता अब्दुल मालिक अल हौथीले साउदी अरब नेतृत्वको सैन्य अभियानमा सामेल नहुन टर्की र पाकिस्तानलाई आग्रह गर्नुभएको छ। रियादले टर्की र पाकिस्तानसँग रक्षा सहयोग बढ़ाउँदै गर्दा अल हौथीले बुधबार एक टेलिभिजन सम्बोधन मार्फत दुवै मुलुकको द्वन्द्वको भूमरीमा नफस्न सचेत गराउनु भएको हो। हुथी नियन्त्रित अल मसीदाह टीभी मार्फत सार्वजनिक सम्बोधनमा अल
हौथीले टर्की र पाकिस्तान भित्रका केही आवाजहरूको प्रशंसा गर्दै उनीहरूले साउदी अरबको सैन्य अभियानलाई अस्वीकार गरेको दावी गर्नुभयो। वहाँले कुनै विशिष्ट अधिकारी र समूहको नाम नलिए पनि साउदी गठबन्धनमा यी मुलुकहरूको सैन्य उपस्थिति क्षेत्र सुरक्षाका लागि थप चुनौतीपूर्ण हुन सक्ने संकेत गर्नुभएको छ। अन्तिममा खेल समाचार। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लेक्चर श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जितेता एक दिवसीय क्रिकेट खेलेको छैन। नेपालले फाइनलमा यूएलाई हराउँदै उपाधि जितेको थियो। अब नेपालले लेक्चर श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखला घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी हुनेछन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835 2016 फोन वा 16@newsjmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई समाचार चाल सकियो। 7 बजेको सुलुक समाचारमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि चलुवा फ्याम सुन्दै गर्नुहोला। नमस्कार।

0: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक, मापे दुधकोशी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर आठमा इन्कु खोला हाइड्रो पावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे। दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलरेडी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ।
1: सबै उपचारमा छुट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 र 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
2: ए बाबु, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम

0: बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986552, 98247718, 98443049696 र 98613314. आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
2: हो र के डेन्टल रे?
0: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
1: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648843487।

0: संसार की सब भन्दा राम्री मेरी प्रिय मायलू हजुर को जन्मदिन मैं कसरी बोलूंगा र आँखा बंद कर
1: जिसकी मन हजुर आँखा बंद कर
0: अब आँखा खोला तो
2: वाओ कस्तो राम्रो उठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना झुन्द्री बुलाकी मालदारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलु
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858873 5 र 9861034213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुतकुम्बु नगरपालिका वडा नम्बर 5 सलेरी

0: अट्टेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सामानामा छौ?
0: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ?
0: म त खोज्दा खोज्दा थाकिसके हो।
1: ल सुन बहिनी, सुली दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाइज हो नि। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
1: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुलुखुम्बु।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बो।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
8: किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो थियो? ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुरहरू राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
6: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: साथी हेर न यो के खतरा समाचार आइसक्यो
1: बाफ्रेन
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यसको यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्न यसो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

तल्लो इन्कुबुला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको छोटाङ गाउँपालिका वडा नम्बर एक, मापे दुधकोसी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर आठमा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही नीति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खोर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे। प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै भित नपुगेका वा म्याद नाघि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 50%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा

मिलको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रू 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201 र 98 69 58 76 मा सम्पर्क गर्न सक्नुहुन्छ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन में प्रसारण भइरहेको नेपाल दर्पण में साथी भोजन र बस्नेत सँगै मदन पौड्याल को स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबर का शीर्षकहरूबाट।
1: कांग्रेस नेतृत्व चयन का लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजे का लागि सर्यो। एमालेले ओडा र पालिका अधिवेशन को मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूप में सक्रिय राजनीति में पुनरागमन।
0: आज पनि देश का केही ठाउँमा पानी पर्यो। भोलि अझ बढी वर्षा को संभावना। तेलमिनुको प्रभावकै बीच नेपालमा मनसून अवधि में औसत सरह वर्षा। हिउँ सुक्खा हुन सक्ने।
1: मोबाइल कम्प्यूटर को बढ़्दो प्रयोग सँगै आँखामा सुक्खापन र अन्य समस्या को जोखिम। नियमित आंखा जांच गर्न र सावधानी अपनाउन डाक्टर को सलाह।
2: सफा पानी धुने उचित मात्रा में पानी पिउनुपर्छ। डिहाइड्रेसनले गर्दा टाउको दुख्ने आंखा सुक्खा होने समस्या हुन्छ। फलफूल र भिटामिन ए युक्त खानेकुराहरूले आंखालाई स्वस्थ राख्छ।
0: यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार क्यानाडाकी एमी कार्सनलाई प्रदान गर्ने। नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई।
1: र आईसीसी एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउँ त? श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0574-94-33 4-93-555।
7: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10, दिउँसो 1 र 2:30 बजेका लागि सर्दै अन्तत आजका लागि स्थगित भएको हो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकोले मतपत्र छाप्न ढिलाइ तथा मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यस्तै महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको खाजा खाना खर्च पार्टीले नै बिहोर्नु भएको छ। कोषाध्यक्ष उमेश श्रेष्ठले आज पत्रकार सम्मेलन गरेर महाधिवेशन प्रतिनिधिहरूको थप एक दिनको काठमाडौँ बसाएको खर्च पार्टीले बिहोर्ने जानकारी दिनुभएको हो। कांग्रेसले खाना खाजा दिए पनि बास खर्च प्रतिनिधि आफैले तिर्ने गरी होटल व्यवस्थापन गरेको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। यस्तै मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्य निर्विरोध निर्वाचित हुनुभएको हो।
1: नेकपा एमाले आउँदो मंसिर 26 गते ओडा अधिवेशन गर्ने भएको छ। आज पार्टी केन्द्रीय कार्यालय च्यासोङ बसेको स्थायी कमिटी बैठकले मंसिर 26 गते ओडा र आउँदो पुष 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय समेत गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटीलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। स्थायी कमिटिको बैठक भोलि दिउँसो 1 बजे फेरि बस्ने भट्टले जानकारी दिनुभयो। यसैबीच पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा फर्कनु भएको छ। केन्द्रीय कार्यालयमा आयोजित समारोहमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेता तथा पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। उहाँ 11 वर्षपछि पुनः एमालेको सक्रिय राजनीतिमा फर्कनु भयो। शपथ ग्रहण लगतै पार्टी कार्यालय च्यासलमा बसेको एमाले स्थायी कमिटिको बैठकमा पनि भण्डारी सहभागी बन्नुभयो।
0: आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाडादर अनुसार सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। चाडपर्वको मौका छोपेर हवाई भाडादर बढ़ाएको भन्ने गुनासो बढ़ेपछि प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। यो छलफलपछि स्वीकृत भाडादरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ। 2072 मंगसिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो। त्यही आधारमा कम्पनीहरूले यात्रुको चाप बढ़ेका बेला उच्चतम भाडा लिँदै आएका छन्, जुन सामान्यतया भन्दा निकै महँगो पर्ने गर्छ।
1: पर्साको बिरगंजमा रहेको नेशनल मेडिकल कलेजले आवासीय चिकित्सकहरूलाई होस्टल खाली गर्न जारी गरेको उर्दी प्रदेश सरकारले माफी माग्दै छिट्टै काममा फर्काउने प्रतिबद्धता जनाएको छ। शिक्षा मन्त्रालयमा आज भएको छलफलमा मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले कलेजको निर्देशन प्रति राज्यको तर्फबाट माफी माग्नु भएको, उहाँले 24 दिनदेखि आन्दोलनरत चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टल छाड्न बाध्य पार्नु अमानवीय र लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएको बताउनुभयो। छलफलमा सहभागी आवासीय चिकित्सकहरूले भने कलेजमा प्रोफेसरहरूको निगरानीमा समेत बिरामी जाँच नदिए र तेस्रो वर्ष पुग्दा समेत व्यवहारिक अभ्यासबाट वञ्चित भएको गुनासो गरेका छन्।
0: वैदेशिक रोजगारीको क्रममा जापानमा रहेका व्यक्तिलाई समेत गैर कानूनी रूपमा गाड़ी चालक अनुमति पत्र अर्थात लाइसेन्स जारी गरेको खुलासा भएको छ। यो प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख सहित 7 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगको विज्ञप्ति अनुसार यातायात कार्यालयका कर्मचारी र ट्राफिक प्रहरी संघको मिलेमतमा 2077 साल मंगिर 25 गतेदेखि जापानमा रहेका र नेपाल नफर्किएका व्यक्तिको नाममा समेत लिखित तथा प्रयोगत्मक परीक्षा उत्तीर्ण गराएको देखाइएको थियो। त्यस्तै फेल भएकाहरूको नतिजा सच्याएर र प्रयोगत्मक परीक्षामा सहभागी नै नभएका सहित 13 जनालाई कृति कागजातका आधारमा लाइसेन्स उपलब्ध गराएको अनुसन्धानबाट खुल्न आएको छ। आयोगले तत्कालीन कार्यालय प्रमुख तेज नारायण यादव, मेकानिकल सुपरभाइजर यादव प्रसाद अर्याल, अधिकृतहरू तुलसीराम अधिकारी र राजीव अर्याल विरूद्ध मुद्दा दायर गरेको छ। त्यस्तै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी दिल्ली नारायण पाण्डेय, इन्स्पेक्टर गणेश केवाली र सही उमानन्द खनाल विरूद्ध पनि भ्रष्टाचार निवारण ऐन अनुसार कैद र जरिवानाको माग दावी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।
1: आज पनि देशका विभिन्न ठाउँमा पानी परेको छ। हिजोको तुलनामा केही कम वर्षा भएको भए पनि थुप्रै ठाउँमा पानी परेको हो। पछिल्लो 3 घण्टामा 100 भन्दा धेरै चितवनको झुवानीमा 43.2 मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौँ, भक्तपुर, सिन्धुपाल्चोक, चितवन, शंखुवासभा लगायतका जिल्लामा पनि पानी परिरहेको छ। आजभन्दा भोलि अलि धेरै ठाउँमा र तुलनात्मक रूपमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पर्सीदेखि भने मौसम खुल्न थाल्दैछ। यसैबीच प्रशान्त महासागरमा विकसित एल निनो प्रणालीका कारण यो वर्षको मनसूनमा औसत भन्दा कम वर्षा हुने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुनु अघि यस वर्ष औसत भन्दा कम वर्षा हुने अनुमान सार्वजनिक गरेको थियो। तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जून 19 तारीखदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतया नेपालमा मनसून भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। अहिले पनि केही भागमा मनसून बाँकी रहेकाले वर्षा थपिन सक्छ। त्रिवी जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक मदन आंशिक बेलुका अनुसार एलनिनो को प्रभाव दक्षिण एशियासम्म आइपुग्ने समय लागेकाले मनसून को समयमा यसको असर नेपालमा सूची जस्तो नदेखिएको हो। अब हिउँदे वर्षामा भने एलनिनो को कारण कम वर्षा हुन सक्ने सहप्राध्यापक सिग्देलले बताउनुभयो। नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान रहेको एलनिनो प्रणालीका कारण

0: सिमेन्ट खरीद घर निर्माण तथा मरमत संहार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
0: स्थापना को पहिलो बैच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों बैच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
3: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
0: फोन नंबर 082-562-601 98-578-3590 98-578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले कांग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो एमालेले ओडा र पालिका अधिवेशनको मिति तोक्यो पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमै सक्रिय राजनीतिमा पुनरागमन आज पनि देशका केही ठाउँमा पानी पर्यो भोलि आज बढ़ी वर्षाको सम्भावना एलनिनोको प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा हिउँद सुक्खा हुने जोखिम लगायतका खबर प्रस्तुत
5: नेपाल दर्पणमा अब बाँकी प्रसंग आज विश्व दृष्टि दिवस आँखालाई माया गरौं दृष्टिको रक्षा गरौं भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ आँखाको स्वास्थ्यमा पर्याप्त ध्यान नदिँदा दृष्टि कमजोर हुनेदेखि आँखामा विभिन्न समस्या र रोगको जोखिम हुने गर्दछ विशेष गरी मोबाइल कम्प्यूटर तथा टेलिभिजन लामो समयसम्म हेर्ने र त्यस्ता उपकरण प्रयोग गर्नेमा अलि धेरै समस्या हुने गरेको पनि छ नेपालमा अहिले आँखा सम्बन्धी समस्याको अवस्था कस्तो छ आँखालाई स्वस्थ राख्न के गर्नुपर्छ भनेर साथी महेश गेवालीले बीपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मालाई सोध्नु भएको छ
6: एडल्ट एजमा चाहिँ मोतिया बिन्दु नम्बर एक कारण हो भने दोस्रो चाहिँ डायबिटिज रेटिनोपाथी ट्रमा र उमेर पुगेपछि रेटिनामा एज रिलेटेड म्याकुलर डिजेनरेसन भन्ने रोग हुन्छ बच्चाहरूमा ब्लाइन्डनेसको कजहरूमा चाहिँ चस्मा लाउनु पर्ने समयमा पाउनुपात नहुने हमिरा भएर लेजी आई हुने अम्लापिया हुने जन्मजात रोगहरू छ कन्जनाइटल प्याट्राक ग्लकमा भनिन्छ थोरै बहुत आँखाका क्यान्सरहरू पनि छन् 7 महिनाभन्दा अगाडि जन्मेका बच्चाहरू आइसियू अक्सिजनहरू भेन्टिलेसनमा बसेका नवजात शिशुका पनि आँखाका समस्याहरू हुन्छन्
4: आँखा उपचारको लागि अस्पतालहरू पहुँच योग्य छन्
6: समग्रमा साउथ इस्ट एसियाको सन्दर्भमा हेर्दाखेरि यहाँको आई केयर गुणस्तरीय छ विश्वसनीय छ र एउटा लेभलको क्वालिटी आई केयर नेपालले प्रदान गर्दै गरेको छ अरू अन्य विभागको हकमा हुने तपाईँले काठमाडौँमा मात्रै अपरेसन उपचार गराए पनि अथवा मेसीमा गराए पनि भैरवमा गराए पनि नेपालगञ्जमा गराए पनि खासै गुणस्तरमा त्यस्तो किसिमको अन्तर छैन समग्रमा नेपालको आई केयरमा कुनै ब्याकलग छैन धेरै समय कुद्नु पर्दैन तपाईँले आज जताउनुभयो भने अपरेसनको लागि भोलिपल्ट पर्सिपल्ट तपाईँले गराउन सक्ने छ एक्सेसेबल पनि छ अफोर्डेबल पनि छ क्वालिटी पनि छ साथै प्रवेशमा अप्पल किसिमका टर्सरी लेभलका आई केयर सेन्टरहरू सब स्पेसिलिटीमा काम गर्नुपर्ने छ
4: नागरिक आफूले चाहिँ कसरी ध्यान दिन सक्नुहुन्छ जसले गर्दाखेरि आफ्नो आँखालाई चाहिँ सुरक्षित राख्न सक्नुहुन्छ काम गर्दाखेरि के कस्ता सावधानी अपनाउने खानपान के गर्ने जीवनशैलीमा के कस्ता सुधारहरू ल्याउने ती कुराहरू चाहिँ के हुन सक्छन्
6: जीवनशैली चेन्ज भएको छ अहिलेको डिजिटल युजमा हामी धेरै समय मोबाइल र कम्प्युटरमा हामी समय व्यतीत गर्छौँ सुखापना हुने एउटा समस्या हुनसक्छ समुचित डिस्टेन्स राखेर प्रयोग गर्नुपर्छ त्यहाँबाट आएको डाइरेक्ट लाइटलाई प्रोटेक्सन गर्ने स्क्रिनहरू युज गर्नुपर्छ 20 सेकेन्ड भए पनि आँखा चिन्तेर टाढा हरियो हेर्नुपर्छ आँखामा सफा पानीले धुने उचित मात्रामा पानी पिउनुपर्छ डिहाइड्रेसनले गर्दाखेरि टाउको दुख्ने आँखा सुखा हुने समस्याहरू हुन्छ जङ्क फुडहरू नखाने स्वस्थ खाने कुराहरू जुन हामीमा एभाइलेबल छ त्यो खाँदाखेरि हुन्छ फलफुल र भिटामिन एयुक्त खानेकुराहरूले आँखालाई स्वस्थ राख्छ अर्को कुरा के भनेदेखि औषधिको सेवन गराएको छ भने औषधिको साइड इफेक्ट के छ यसले के पार्छ असर पार्छ पार्दैन भन्ने कुराहरू र सम्बन्धित

0: सरकारले पनि आँखा क्षेत्रवादलाई रिफर गर्नुपर्छ. केटाकेटीको त केही समस्या छ भने पहिलो वर्षदेखि नै आँखा जोगाउनुपर्छ भन्छु म. जुन स्कूलमा भर्ना गर्नुभन्दा अगाडि चाहिँ कम्पलसरी गरेर उनीहरूको नियमित चेकअप गर्नुपर्छ. केटाकेटीले टिभी हेर्दाखेरि अगाडि अगाडि सरेर नजिक हेर्यो, आँखा चिम्सो पारेर हेर्यो भने अभिभावकले पनि त्यसलाई गाली गर्ने, त्यहाँबाट तान्ने होइन कि उसलाई उसको आँखा चिम्साउनु पर्यो, किन यसरी हेर्यो, किन नजिक गयो भनेर प्रश्न गरेर उसलाई आई केयर सर्भिसमा पनि यसको जाँच हुन्छ, यसको इलाज हुन्छ प्राइमेरी सेन्टरहरूमा पनि.
1: उहाँ हुनुहुन्थ्यो बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका आँखा विशेषज्ञ डाक्टर आनन्द कुमार शर्मा. नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला. सरकारले पुरानो ऋण तिर्नकै लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाइएको छ. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौं प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लागे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको साला तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको छ. प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 82-83 आन्तरिक ऋण 45% बढ़ेको छ. यसरी परिचालन भएको ऋण नयाँ विकास निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै सकिने गरेकोले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकिरहेको छैन. आर्थिक वर्ष 77-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 81-82 बढ़ेर 43.79% पुगेको छ. चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च धान्न समेत ऋणको भार पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ. आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुने गएको छ. आयोगले चालू खर्चमा मितव्ययिता अपनाउन, बजेटको राजस्व दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ.
2: हिजो घटेको शेयर बजार आज सामान्य बढ़ेको छ. शेयर बजार परिसूचक नेप्से 2.31 अंकले बढ़ेर 2574.65 बिन्दु पुगेको छ. आज फाइनान्स, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रो फाइनान्स, अन्य र लगानी बाहेक सबै समूहको उपसूचक घटेको छ. आज 140 कम्पनीको शेयर बढ़ेकामा 127 घटेको छ. 11 कम्पनीको शेयर भने घटबढ़ भएको छैन. आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ. हिजो 3.74 करोड़को कारोबार भएकोमा आज 354 कम्पनीको 1.12 करोड़ किता शेयर 3.93 करोड़ रूपियाँमा किनबेच भएको छ.
1: त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष 2083-84 लागि 30.87 करोड़ रूपियाँ भन्दा बढ़ी बजेट पारित गरेको छ. आज बसेको विश्वविद्यालय सभाको साधारण बैठकले रजिष्ट्रार रविन्द्र शिवाकोटीद्वारा प्रस्तुत बजेटलाई स्वीकृत गरेको हो. प्रस्तावित बजेट अनुसार आन्तरिक स्रोतबाट 15.24 अर्ब र नेपाल सरकारको अनुदानबाट 15.62 अर्ब जुटाउने लक्ष्य छ. तर सरकारले गएको वर्षको भन्दा 4.80 अर्ब रूपियाँ कम अनुदान विनियोजन गरेको र शिक्षक तथा कर्मचारीको तलब वृद्धिको दायित्व समेत थपिएका कारण झण्डै 8.31 अर्ब रूपियाँ अपुग हुने देखिएको छ. नीति तथा कार्यक्रममा प्राविधिक शिक्षा र अनुसन्धानलाई प्राथमिकता दिएको छ.
2: नेपालको राष्ट्रिय चरा समेत रहेको हिमालयको सुन्दर पंक्षी डाँफेमाथि मानव गतिविधिका कारण गम्भीर असर पर्न थालेको भारतमा गरेको एउटा अध्ययन देखाएको छ. भारतीय अनुसन्धानकर्ताहरूले गरेका दुईवटा अध्ययनले पूर्वाधार विकास, तीव्र शहरीकरण र ध्वनि प्रदूषणका कारण डाँफेको वासस्थान र संचार शैली दुवै फेर्दै गएको देखाएका द बेटर इण्डियामा प्रकाशित लेखमा उल्लेख छ. उत्तराखण्डको चोपटा र माध्यमेश्वर उपत्यकामा गरेको अध्ययन अनुसार गाड़ी र पर्यटकको कोलाहल बढ़ेको क्षेत्रमा डाँफेहरूले शान्त क्षेत्रका डाँफेको तुलनामा उच्च फ्रिक्वेन्सी वा बढ़ी पीचमा आवाज निकाल्ने गरेका छन्. हो हल्लाको बीचमा आफ्नो प्रजातिसँग सम्वाद गर्न उनीहरूले यो विधि अपनाएका अध्ययनको निष्कर्ष छ. यस्तै जलवायु परिवर्तन र मानवीय अतिक्रमणका कारण डाँफेहरू आफ्नो प्राकृतिक वासस्थान छोडेर अझ बढ़ी उचाइतिर सर्दै गएको पाइएको छ. विज्ञहरूका अनुसार यसरी वासस्थान संकुचित हुँदा उनीहरूको प्रजनन प्रक्रिया प्रभावित हुने र दीर्घकालमा जनसंख्या घट्ने खतरा बढ़ेको छ. डाँफेमा देखिएको यो परिवर्तनले सिन्धु हिमाली पर्यावरणले नै संकट भोगिरहेको स्पष्ट संकेत गरेको प्रतिवेदनमा भनिएको छ.
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

0: माँ को एकमात्र दीजिए सेवा जिस हो
1: डिश हो खुशी को कनेक्शन।
2: पुलिस दमकल एम्बुलेंस को फोन नंबर जुनसुक समय में चाहन सकता कम टपार वा सबले देखने ठावर
3: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध
4: कृषि मंत्र नाग सिंह।
5: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको थियो। पाटेकरको निधनले भारतीय चलचित्र क्षेत्र उहाँका प्रशंसकहरूलाई स्तब्ध बनाएको छ। उहाँका स्लाम बम्बे, पारिन्दा, अंगार, क्रान्तिवीर, अग्निसाक्षी, वेलकम लगायत थुप्रै चलचित्रमा उहाँको भूमिका सम्झना लायक छ। पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली अभिनेता गुमाएको छ।
6: हुम्लाको सीमावर्ती क्षेत्रमा जड़ीबुटी संकलनको क्रममा हिमपहिरोमा परिबेपत्ता भएका मुगुका दुईजनाको शव भेटिएको छ। मुगुम कारमारोङ गाउँपालिका नौका अंगबहादुर काया र ललित जंग बडुवालको शव संयुक्त सुरक्षा टोलीले फेला पारेको जिल्ला प्रहरीकारले मुगुका डीएसपी रविराज थपलियाले जानकारी दिनुभयो। जड़ीबुटी संकलनका लागि गएको 13 जनाको टोली मध्ये उहाँहरू दुवैजना असोज 2 गतेदेखि सम्पर्कविहीन हुनुहुन्थ्यो। नेपाली सेनाको नेतृत्वमा परिचालन गरिएको सुरक्षा टोलीले खोजीको क्रममा रोकाएको शव यसअघि असोज 17 गते र बडुवालको शव हिजो लिमीपाटन तथा सानो मिमी क्षेत्रमा फेला पारेको हो।
7: बाँकेका किसान छिटो र बढ़ी उत्पादनको खोजीमा लाग्दा स्थानीय बालीका धेरै जातहरू हराउँदै गएका छन्। कोहलपुरको मैट हावामा आयोजित 16 राष्ट्रिय जीन बैंक स्थापना दिवसमा किसान र विज्ञहरूले स्थानीय बालीको संरक्षण गम्भीर बन्नुपर्ने बताएका छन्। कार्यक्रममा सामुदायिक जीन बैंक गाबर भ्यालीका अध्यक्ष पूर्मल बस्नेतले पुस्तौंदेखि प्रयोग हुँदै आएका बिउहरू नष्ट हुँदै गएको र बाँकी रहेका जोगाउन चुनौती बढ़ेको बताउनुभयो। उहाँले किसान आफैले बिउ संरक्षण र आदान प्रदान गर्ने परम्परालाई बलियो बनाउनु पर्नेमा जोड़ दिनुभयो। यसैबीच नेपाल कृषि अनुसन्धान केन्द्र परिषद नार्कका बाली प्रजनन विज्ञ डाक्टर मुकुन्द भट्टराईले रैथाने बालीको बजार माग बढ़दो रहेको उल्लेख गर्दै यसलाई उत्पादन र बजारीकरणसँग जोड़नु पर्ने बताउनुभयो।
6: सरकारले देशभर संचालित सामुदायिक विद्यालय मध्ये 85% भन्दा धेरैमा इन्टरनेट सुविधा पुगेको दावी गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार सामुदायिक विद्यालय मध्ये 85.4% इन्टरनेट सुविधा पुगेको हो। त्यस्तै 29.6% सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला विस्तार भएको छ। 2077 सालदेखि संचालित राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 4608 विद्यालयमा सूचना प्रविधि प्रयोगशाला अर्थात आईएससीटी ल्याब निर्माण भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विद्यालयमा वैकल्पिक स्रोतबाट 69.6% विद्युत पहुँच पुगेको छ। नेपालका धार्मिक प्रकृतिका विद्यालय समेत गरी 35,951 विद्यालय सञ्चालनमा छन्। तीमध्ये 27,010 सामुदायिक विद्यालय हुन्।
7: खोटाङमा भूमि प्रशासन कार्यालयका सेवाग्राहीलाई लेखापढ़ी व्यवसायबाट हुने सम्भावित ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण भएको छ। जिल्लामा रहेको भू सेवा केन्द्र व्यवस्थापन तथा सहजीकरण समितिको बैठकले आजदेखि लागू हुने गरी लेखापढ़ी व्यवसायका लागि शुल्क निर्धारण गरेको हो। कार्यालयका सेवाग्राहीहरू लेखापढ़ी व्यवसायबाट ठगीमा परेको गुनासो बढ़ेपछि पहिलो पटक सेवा शुल्क तोकिएको हो। जसअनुसार जग्गा राजीनामा, बकस पत्र, अंशभन्दा, नामसारी, सट्टापट्टा र दृष्टिबन्धक लगायत कामका लागि सेवा प्रकृति हेरी 1,000 देखि 1,500 रूपियाँसम्म शुल्क कायम गरिएको छ। यस्तै किता कार्ड भएमा थप 200 देखि 400 रूपियाँसम्म र सामान्य निवेदन तथा सिफारिशका लागि 500 रूपियाँ निर्धारण गरेको केन्द्रले जनाएको छ। तोकिएको भन्दा बढ़ी शुल्क लिएमा कानून बमोजिम कड़ा कार्यवाही गर्ने समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राईले बताउनुभयो।
6: काठमाडौँ उपत्यकामा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएको आयन माझी समूहका नायकी सहित 3 जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सिन्धुलीका 24 वर्षीय आयन माझीलाई जड़ीबुटी पुलमुनि गोली प्रहार गरी पक्राउ गरेको हो। पक्राउ गर्ने क्रममा माझीले प्रहरीमाथि धारिलो हतियार प्रहार गरेपछि प्रहरीले आत्मरक्षा का लागि हवाई फायर र घुनामुनी एकाउन्ट गोली चलाएको थियो। उनको बयानको आधारमा प्रहरीले भक्तपुरबाट अन्य दुई सदस्य मनोज कुमार मुक्तान र राकेश थिङलाई पनि पक्राउ गरेको जनाएको छ। मुख्य नायकी माझी विरूद्ध काठमाडौँ भक्तपुर र काभ्रेमा गरी डाँका चोरीका मात्रै 27 मुद्दा दर्ता रहेका पनि प्रहरीको भनाइ छ।
7: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री एनी कार्सनलाई प्रदान गर्ने भएको छ। शास्त्रीय परम्परा संघको रोचक सम्वाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सृजना गर्ने कार्सनका साहसिक र नवीन कृतिहरूको लागि पुरस्कृत गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ। उहाँले 1,10,00,000 स्वीडिश क्रोनर नोबेल पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। कार्सनले कविता लेखनसँगै अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनु भएको छ। को पहिलो नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र र हिजो रसायन शास्त्र तर्फका विजेताको नाम घोषणा भएको थियो। अब भोलि शान्ति र आउँदो सोमबार अर्थशास्त्र तर्फका विजेताको नाम घोषणा हुनेछ।
6: यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् 2026 नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य रहेको दावी गर्नुभएको छ। आफूले दोस्रो कार्यकाल शुरू गरे यता 8 युद्ध अन्त्य गराएको दावी गर्दै उहाँले नोबेल शान्ति पुरस्कार दावी गर्नुभएको हो। ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले पुरस्कार पाए पनि नपाए पनि शान्तिका लागि अरूभन्दा धेरै काम गरेको दावी गर्नुभयो। ट्रम्पले नोबेल समितिले आफू जस्ता व्यक्तिलाई पुरस्कार नदिने प्रतिष्ठा बनाएको टिप्पणी गर्दै आफूलाई पुरस्कार नदिए पनि त्यसले आफूले गरेका कामको महत्व कम नहुने बताउनुभयो। यस वर्षको नोबेल शान्ति पुरस्कारको सम्भावित दावेदारमा पोप लियो, अन्तर्राष्ट्रिय फौजदारी अदालत र प्यालेस्टिनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक लगायतको नाम चर्चामा रहेको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपाल एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा नामिबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामिबिया एक स्थान तल झर्दै 17 स्थानमा पुगेको छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। अब नेपालले लीग टू श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौं स्थानमा यथावत छन्।
6: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: कांग्रेस नेतृत्व चयनका लागि आज हुने भनेको मतदान भोलि बिहान 7 बजेका लागि सरियो। एमाले ओडा र पालिकाका महाधिवेशनको मिति तोक्यो। पूर्व राष्ट्रपति भण्डारी औपचारिक रूपमा सक्रिय राजनीतिमा पुनरागमन।
6: आज पनि देशका केही ठाउँमा पानी पर्यो, भोलि अझ बढ़ी वर्षाको सम्भावना। एलिनोको प्रभाव कहिलेच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, हिउँ सुक्खा हुन सक्ने।
7: मोबाइल कम्प्यूटर बढ़दो प्रयोगसँगै आँखामा सुक्खापन र अन्य समस्याको जोखिम। नियमित आँखा जाँच गर्न र सावधानी अप्नाउन डाक्टरको सल्लाह।
6: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी एनी कार्सनलाई प्रदान गर्ने, नोबेल शान्ति पुरस्कारको लागि आफू योग्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ
7: र आईसीसी दिवसीय वरिथामा नेपालको एक स्थान सुधार।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौं।

0: Speed Hakuna, Prashta Vichar, Yohu, Ujalu Radio Network, Kashmandu Man, 90 MHz.
1: घरबाट निस्किनु अघि धारा बिजुलीका स्विच र भान्साको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
1: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
0: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौ। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता

0: नमस्ते साथी जयमसी मेरो प्यारो दिदी बहिनीहरू तपाईँलाई स्वागत छ तपाईँको आफ्नै कार्यक्रम नारी आशामा। हामी हरेक हप्ता तपाईँको बीचमा महिलाहरूलाई उत्साह दिने खुशी बनाउने र प्रभुमा अघि बढ्न मद्दत गर्ने विषय लिएर आउने गर्छौ। हामी महिलाहरूको हृदयलाई नजिकबाट छुने कुराहरूको बारेमा पनि छलफल गर्नेछौ। जयमसी साथी नमस्कार, म ममता र भर्खरै तपाईँले सुन्नुभएको आवाज थियो तुलसाको। म एउटा प्रश्न सोध्न चाहन्छु, के तपाईँ कहिले आगोमा पर्नु भएको छ तुलसा? के तपाईँ कहिले आगोमा पर्नु भएको छ?
1: म ठ्याक्कै परेको त छैन। जब म हुर्किरहेको थिएँ, म र मेरो परिवार बस्ने क्षेत्रमा धेरै चिसो मौसम हुन्थ्यो। हामीले दाउरा जलाएर घर तताउने गर्थ्यौं। त्यसैले म मेरो बुबासँग जंगलमा गएको सम्झन छु। बुवाले रूखहरू काट्नु भएको, काठको टुक्रा पार्नु भएको र मेरो दाजु र दिदी म काठ बोकेर घरको छेउमा थुपारेको सबै कुरा अझै पनि याद छ। म भन्न सक्दिन कि यो मेरो मनपर्ने चिज थियो, तर दाउराले गर्दा हामीलाई चिसो मौसममा तातो राख्ने गर्थ्यो। केही पल्ट भने हाम्रो घरको चिम्नीमा आगो पनि लागेको थियो।
0: अनि घर पनि जल्यो कि?
1: घर चाहिँ जलेन ममता, तर जल्न पनि सक्थ्यो। मेरो बुबाले आगो निभाउनु भयो, त्यसैले हामीले चिम्नी सफा राख्नु धेरै महत्वपूर्ण छ भनेर सिकेका पनि छौ। घरको चिम्नीमा आगोको चर्को आवाज सुनेको र चुलोमा थर्मोमिटर माथि जाँदा चिम्नी तातो हुँदै गएको देखेको मलाई याद छ। त्यो डरलाग्दो समय थियो।
0: हो नि, नियन्त्रण बाहिर हुँदा आगोले डरलाग्दो रूप लिन्छ। मेरो सहरको एक थिएटरमा आगो लागेको थियो र धेरै मानिसहरू डराए, धेरैजनाको त्यहाँ मृत्यु पनि भयो। तर यदि हामी आगोमा फसेका छौं भने यो हाम्रो डर नियन्त्रणमा रहन धेरै महत्वपूर्ण छ। हामी जति धेरै सोच्न र हाम्रो रणनीतिहरू व्यवहारमा राख्न सक्षम छौं, आगो प्रहार हुँदा हामी बाँच्न सक्षम हुनेछौ। मलाई आशा छ कि तपाईँलाई यो जानकारीको आवश्यकता पर्दैन र नपरोस् पनि। तर यदि तपाईँले त्यस्तो कुनै बेला सामना गर्नुभयो भने यसले तपाईँको जीवन बचाउन सक्छ। आजको नारी आशामा हामी यसै बारेमा कुराकानी गर्नेछौ। कृपया कार्यक्रम अन्तिम समय सुन्नुहोला। थिएटरमा भएको आग लागेको बारेमा सोच्दै गर्दा यदि ती मानिसहरू नडराएको भए धेरै मानिसहरू बाँच्ने थिए। डर एक धेरै शक्तिशाली भावना हो र डरले हामीले गर्ने व्यवहारमा परिवर्तन ल्याउन सक्छ। यदि हामी डराउँदैनौ भने हामी सामान्यतया व्यवहार गर्दैनौ। डर हटाउने एउटा तरिका भनेको त्रासदी आउनु अघि के गर्ने भनेर जान्न जरूरी छ। आज म तपाईँलाई आग लागिबाट बच्न र तपाईँको घरमा आग लागि भएमा आफूलाई सुरक्षित राख्न मदत गर्ने केही जानकारीहरू बाँड्न चाहन्छु। तपाईँले गर्नुपर्ने पहिलो कुरा भनेको निकासी योजना बनाउनु हो। सम्भावित भाग्ने मार्गहरूको लागि आफ्नो घर मार्फत हेर्नुहोस्। प्रत्येक कोठाबाट दुईवटा बाटो हुनु राम्रो हुन्छ। यदि ढोका अवरुद्ध छ भने तपाईँले झ्यालबाट घर छोड्नु पर्ने हुन सक्छ। यदि तपाईँ बहुस्तरको घरमा बस्नुहुन्छ वा धेरै तल्ला भएको घरमा बस्नुहुन्छ भने तपाईँले सुरक्षित रूपमा सिडी खरिद वा स्थापना गर्न आवश्यक छ। यो योजना विकास गर्न महत्वपूर्ण छ। एकचोटि तपाईँले आफ्नो घरबाट बाहिर निस्कने बाटो थाहा पाएपछि आफ्ना बच्चाहरूलाई सिकाउन नबिर्सनुहोस्। बाहिर भेट्ने ठाउँको बारेमा निर्णय गर्नुहोस्, जस्तै रूख वा तपाईँको घरको आँगन वा अर्को कुनै ल्यान्डमार्क वा अर्को कुनै चिन्ह। यसले तपाईँलाई थाहा पाउन मदत गर्नेछ कि तपाईँको घरमा आगो लागेको खण्डमा प्रत्येक सदस्य एकै ठाउँमा भेट हुन सकियोस्। तपाईँको भाग्ने योजनाको प्रयोगको अभ्यास गर्नुहोस् र तपाईँको छनौट गरिएको स्थानमा भेला हुने अभ्यास गर्नुहोस्।
1: यदि आगो लाग्यो भने यो भ्रमित र डराउन धेरै सजिलो छ। यो विशेष गरी बच्चाहरूको लागि साँचो हो। बच्चाहरूले ओछ्यान मुनि वा कोठरीमा लुक्ने प्रयास गर्न सक्छन्। यो धेरै खतरनाक छ। बच्चाहरूलाई बारम्बार सिकाउन आवश्यक छ कि तिनीहरू बैठक स्थलमा बाहिर जानुपर्छ। लुकेर बसेका बाल बालिका धुवाले सताउने जोखिममा हुन्छन्। यसबाहेक यदि तिनीहरू लुकेका छन् भने फायर फाइटरले तिनीहरूलाई भेटाउन सक्दैनन्।
0: के तपाईँको घरमा धुवा पत्ता लगाउने यन्त्र छ, जसलाई हामी फायर अलार्म पनि भन्छौ? आगो र धुवा डिटेक्टरहरू धेरै महत्वपूर्ण छन्। तिनीहरूले धेरै जीवन बचाएका छन् र प्रयोग गर्न पनि धेरै सजिलो हुन्छ। तिनीहरू ब्याट्रीद्वारा चल्छन्। एक डिटेक्टर घरको प्रत्येक तह र तपाईँको परिवारका सदस्यहरू सुत्ने ठाउँमा राख्न जरूरी हुन्छ। तपाईँले घरमा जडान गर्नुभएको डिटेक्टरलाई प्रत्येक महिना चेक जाँच गरेर तपाईँ सुनिश्चित हुन सक्नुहुन्छ कि यो असल क्रममा छ या काम गरिरहेको छ। तपाईँको बच्चालाई डिटेक्टर जाँच गर्न मदत गर्न अनुमति दिनुहोस् ताकि उसलाई थाहा होस् कि त्यहाँ आगो लागेको बेला अलार्म कस्तो बज्छ या कस्तो हुन्छ। साथै आफ्नो बच्चालाई वर्षमा एक पटक ब्याट्री परिवर्तन गर्न मदत गर्न दिनुहोस्। तपाईँले उनको जन्मदिनको मिति रोज्न सक्नुहुन्छ ताकि तपाईँले ब्याट्री परिवर्तन गर्न आवश्यक हुँदा सजिलै सम्झन सक्नुहोस्।
1: बच्चाहरू स्वाभाविक रूपमा जिज्ञासु हुन्छन् र धेरै घरमा आगो संयोगवश यसरी शुरू भएको छ। सलाईहरू र लाइटरहरू साना हातहरूको पहुँचबाट टाढा राख्नुहोस्। खाना पकाउँदा धेरै आगो लाग्ने सम्भावना हुन्छ, त्यसैले आमाहरू पनि धेरै होसियार हुनुपर्छ। तपाईँले तातो तेलले खाना पकाउँदा होसियार हुनुहोस् र कुनै पनि राखिएका लुगाहरू वा नजिकैको पर्दाहरूमा आगो लाग्न सक्छ। जब तपाईँ खाना तयार गर्दै हुनुहुन्छ र लामो दिनपछि थकित हुनुहुन्छ भने सतर्क हुने प्रयास गर्नुहोस्। आधा भन्दा बढी घरमा खाना पकाउने बेलामा दुर्घटना हुने गरेको छ।
0: तपाईँलाई थाहा होला कि धूम्रपान तपाईँको स्वास्थ्यको लागि हानिकारक छ, तर यो आगोको लागि पनि खतरनाक छ। ओछ्यानमा कहिले धूम्रपान नगर्नुहोस्। खरानी खसेर आफ्नो ओछ्यानमा आगो लाग्न एकदमै सजिलो छ। साथै तपाईँले प्रयोग गरिसकेका सिगरेटहरू राम्ररी निभाएर उचित ठाउँमा फ्याल्ने कुरामा सुनिश्चित हुनुहोस्। धेरै आगो चुनौटको परिणामको रूपमा शुरू भएको छ। प्रयोगकर्ताहरूले निभ्यो भन्ठानेको हुन्छन्, तर त्यो निभेको हुँदैन। पर्दा नजिकै कुनै पनि मैनबत्ती वा आगो लाग्न सक्ने अन्य चीजहरू नछोड्नुहोस् र तपाईँ टाढा हुँदा मैनबत्तीहरू बालेर नछोड्नुहोस्।
1: आगलागी भयो भने के गर्ने त? यदि आगो सानो छ भने त्यसलाई तपाईँले पानी हाल्न सक्नुहुन्छ वा यसलाई भारी कम्बलले छोप्न सक्नुहुन्छ। यद्यपि यदि तपाईँ भान्सामा तेलले खाना पकाउँदै हुनुहुन्छ र यसले आगो समात्न सक्छ भने विधिहरू प्रयोग नगर्नुहोस्। तेल र पानी मिल्दैन, याद छ? यदि तपाईँले ज्वालामुखी तेलमा पानी फ्याँक्नुभयो भने यसले तपाईँलाई छोपेर जलाउन सक्छ। यसको सट्टा बालुवा वा धेरै पिठो प्रयोग गर्ने प्रयास गर्नुहोस्। यदि तपाईँको लुगामा आगो लाग्यो भने नभाग्नुहोस्, रोक्नुहोस्, पल्टिनुहोस् र रोल गर्न सम्झिनुहोस्। यदि तपाईँ आगो समातेको कसैसँग हुनुहुन्छ भने उसलाई भुइँमा पल्टाउने प्रयास गर्नुहोस्। यदि तपाईँसँग कम्बल नजिकै छ भने तिनीहरूलाई भारी कम्बलमा बेर्नुहोस्। तपाईँले आगो निभाउन आवश्यक छ।
0: के तपाईँलाई थाहा छ कि आगोमा मरेका धेरै मानिसहरू जलेर मर्दैनन्, बरु तिनीहरू पहिले धुवाले पराजित हुन्छन् र सास फेर्न नसकेपछि बेहोस हुन्छन्। धुवा उठ्छ, त्यसैले आगो लागेको अवस्थामा सास फेर्न सुरक्षित भएको भुइँको नजिकै जानुपर्छ। घुँडा टेक्नुहोस् र निकटतम निकासमा बिस्तारै जानुहोस्। जुन ढोका अवरुद्ध छ पहिले ढोका बिस्तारै छुनुहोस् र यदि त्यो तातो लाग्छ भने ढोका नखोल्नुहोस्। अर्कोतिर आगो बलिरहेको हुन सक्छ। तपाईँको दोस्रो निकासमा बिस्तारै जानुहोस्। सायद एउटा झ्यालबाट निस्कने बाटो हुन सक्छ। त्यहाँबाट निस्कनुहोस् र तपाईँको तोकिएको ढिला हुने स्थानमा तपाईँको परिवारलाई भेट्नुहोस्। आगो लागेको अवस्थामा तपाईँ र तपाईँको परिवारलाई जोगाउन जान्नुपर्ने यी धेरै महत्वपूर्ण कुराहरू हुन्। म आशा गर्दछु कि तपाईँले तिनीहरूलाई कहिले प्रयोग गर्न नपरोस्। मलाई आशा छ कि तपाईँले आजै आगोबाट सुरक्षित हुनको लागि योजनाहरू बनाउन शुरू गर्नुहुनेछ।

0: प्रिय श्रोता मित्र, पुनः स्वागत छ कार्यक्रम नारी आशामा। आज कार्यक्रममा हामीले आगोबाट कसरी बस्ने भन्ने बारेमा कुरा गर्दैछौ। यसले मलाई बाइबलका केही शब्दहरू याद गरायो। यी शब्दहरू याकुबले लेख्नु भएको हो, जहाँका प्रभु येशू ख्रीष्टका भाइ हुनुहुन्थ्यो। उहाँले कहिले जंगलको आगो देख्नु भएको थियो कि थिएन होला भन्ने कुराले मलाई आश्चर्य लाग्छ। उहाँले के लेख्नु भएको छ त्यो सुन्नुहोस् है त। जंगलमा आगो लगाउनको लागि एउटा चिंगारी मात्र चाहिन्छ। जिब्रो एउटा चिंगारी जस्तै हो। यसले मानिसको सम्पूर्ण जीवनलाई नरकबाट निस्कने ज्वालाले जलाउँछ। याकुब 3:5-6 के तपाईँले कहिले जिब्रो कति शक्तिशाली छ भनेर सोच्नु भएको छ? हो, यो केवल एउटा सानो मांसपेशी हो, तर हाम्रो जिब्रोमा चोट पुर्याउने शक्ति छ र निको पार्ने शक्ति पनि छ। हामी कठोर शब्दहरू वा कोमल शब्दहरू प्रयोग गर्न सक्छौ। एक पटक बोलिसकेपछि ती शब्दहरू फिर्ता लिन सकिँदैन। हामीले बाइबलमा हितोपदेशको पुस्तक 12:8 सिकेका थियौं कि लापरवाही शब्दले तरबारदै छिरिन्छ, तर बुद्धिमानको जिब्रोले निको बनाउँछ। बोल्नुभन्दा पहिले सोच्नु जरूरी छ, होइन र? सोचविहीन लापरवाह शब्दहरूले हामीले बोल्ने व्यक्तिलाई मात्र हानि पुर्याउँदैन, तर तिनीहरू हाम्रो लागि पनि हानिकारक हुन सक्छन्। हितोपदेशको अर्को पद 13:13 भन्छ, जसले आफ्नो ओठको रक्षा गर्छ उसले आफ्नो जीवनको रक्षा गर्छ, तर हतारमा बोल्नेको गुनास हुनेछ। हाम्रा शब्दहरूले विशेष गरी हाम्रो परिवारमा स्थायी प्रभाव पार्न सक्छ। उहाँहरूलाई हामी हाम्रा छोराछोरीहरू र हाम्रा श्रीमानहरूलाई निर्माण गर्न सक्छौ र हामी तिनीहरूलाई धेरै सार्थक महसुस गराउन सक्छौ, जसले गर्दा तिनीहरूले जीवनमा आउने हरेक कुरालाई राम्ररी सामना गर्न सक्षम हुन्छन्। तर हाम्रा शब्दहरूले हामी तिनीहरूलाई भत्काउन पनि सक्छौ र तिनीहरूलाई बेकारको महसुस गराउन पनि सक्छौ। हामी आमाहरू वा बच्चाहरूको हेरचाह गर्नेहरूको रूपमा हाम्रो परिवारमा र उनीहरूले आफ्नो बारेमा कस्तो महसुस गर्छन् भन्ने कुरामा धेरै ठूलो प्रभाव हुन्छ र यसले उनीहरूले जीवनसँग कसरी सामना गर्न सक्षम छन् भन्ने कुरालाई पनि असर गर्छ। हामी केटाकेटीहरूको रूपमा उनीहरूलाई जे भन्छौ जीवनभर तिनीहरूसँग त्यो कुरा रहिरहन्छ। सकारात्मक शब्दहरू प्रयोग गर्ने प्रयास गरौं, जसले हाम्रो परिवारलाई निर्माण र प्रोत्साहन दिन्छ। हामीले शब्दहरूको दुरूपयोग गर्न सक्ने अर्को तरिका अरूको कुरा काट्नु हो। के यो अचम्मको कुरा होइन कि जब हामीले अरू कसैको बारेमा नराम्रो कुरा सुन्छौ हामी त्यो कुरा अरूलाई बताउन चाहन्छौ? हामीले जिब्रोलाई बसमा राख्नु आवश्यक छ भनी बाइबलले पनि भन्छ। त्यसैले बाइबलले सुझाव दिन्छ कि हाम्रो जिब्रोहरू स्वाभाविक रूपमा जंगली छन्। मलाई लाग्छ कि किन अरूको कुरा काट्न सजिलो छ। याकुब 1:26 लेखिएको छ, यदि तिमी आफूलाई धार्मिक ठान्छौ र आफ्नो जिब्रोलाई नियन्त्रण गर्न सक्दैनौ भने तिमी आफैलाई धोका दिन्छौ र तिम्रो धर्म विकार छ। ठूलो जहाज चलाउनको लागि कड़ा हावा चाहिन्छ, तर कप्तानले यसलाई जुनसुकै दिशामा लैजानको लागि सानो पतवरको काम प्रयोग गर्छ। हाम्रो जिब्रो पनि सानो छ, तर पनि ठूला कुराको घमण्ड गर्छ। याकुब 3:4-6 हामीले भनेको कुरामा ध्यान दिनु निकै महत्वपूर्ण छ। हामी हाम्रा शब्दहरूको बारेमा कुरा गरिरहेका छौ। अब केही क्षणको लागि परमेश्वरको वचनहरूको बारेमा सोचौं। हामीले तिनीहरू मध्ये केही बाइबलबाट सुनेका छौ। के तपाईँलाई थाहा छ कि बाइबललाई वास्तवमा परमेश्वरको वचन भनिन्छ? यो सबै परमेश्वरको वचन हो। त्यहाँ सिक्न सक्ने धेरै कुराहरू छन् र राम्रो कुरा यो हो कि परमेश्वरका शब्दहरूले निन्दा गर्दैनन् र शब्दहरूको आलोचना गर्दैनन्। हामीले हासिल गर्न नसक्ने कुरा उहाँले हामीसँग माग गर्नुहुन्न। उहाँका शब्दहरू उत्थानदायी र उत्साहजनक छन्। परमेश्वरको वचनमा यति धेरै बुद्धिमानी र सान्त्वनादायी शब्दहरू छन् कि कहिलेकाहीँ कहाँबाट शुरू गर्ने भनेर जान्न गाह्रो हुन्छ। शुरूआत उत्पत्तिले हामीलाई संसारको शुरूआतको बारेमा बताउँछ। उत्पत्तिको 1:3 र परमेश्वरले भन्नुभयो त्यहाँ उज्यालो होस् र उज्यालो भयो। लेखकले आफ्ना शब्दहरूद्वारा संसारमा अस्तित्वमा आउन बताउँदै र सबै अद्भुत प्रकारका बोट बिरुवा र जनावरहरू र सम्पूर्ण ब्रह्माण्ड सृष्टि गर्नुभएका परमेश्वर परमेश्वरको वर्णन गर्दछ। त्यहाँ उत्पत्तिमा हामी परमेश्वरका शब्दहरूको शक्ति बुझ्न थाल्छौ। परमेश्वरले बोल्नुभयो र त्यस्तै भयो। अलि पछि युहन्ना भन्ने मानिसले यी शब्दहरू परमेश्वरबाट प्रेरित भएर लेखे। शुरूमा शब्द नै पहिला नै अवस्थित थियो, उहाँ परमेश्वरसँग हुनुहुन्थ्यो र उहाँ परमेश्वर हुनुहुन्थ्यो। त्यहाँ भएका सबै थोक उहाँले सृष्टि गर्नुभयो र उहाँले नबनाउनु भएको कुनै पनि वस्तु अस्तित्वमा छैनन्। त्यसैले वचन मानव बने र हामी बीच पृथ्वीमा बस्यो। उहाँ अटल प्रेम र विश्वासले भरिपूर्ण हुनुहुन्थ्यो अनि हामीले पिताका एकमात्र पुत्रको महिमा देखेका छौ। परमेश्वरको अटल प्रेम र विश्वास योग्यता यीशु ख्रीष्टद्वारा आयो। यसले वास्तवमा हामीलाई बताइरहेको छ कि यीशुले संसार सृष्टि गर्दा परमेश्वरसँग हुनुहुन्थ्यो र उहाँ सृष्टिमा संलग्न हुनुहुन्थ्यो। तर अझ महत्वपूर्ण कुरा यसले हामीलाई बताइरहेको छ कि यीशुले अहिले हामीसँग कसरी बोल्नुहुन्छ, यीशुले हामीलाई परमेश्वर कस्तो हुनुहुन्छ र हामी कसरी परमेश्वरसँग सही हुन सक्छौ भनेर देखाउनुभयो। परमेश्वर शक्तिशाली हुनुहुन्छ, उहाँको वचन शक्तिशाली छ, हाम्रा शब्दहरूमा पनि शक्ति छ। चोट पुर्याउने वा निको पार्ने शक्ति, निर्माण गर्ने वा तल तान्ने शक्ति। आज हामी हाम्रो समयको अन्त्यमा आउँदा परमेश्वरलाई प्रार्थना गरौं, उहाँलाई हाम्रो जिब्रोको रक्षा गर्न, हाम्रा शब्दहरू बुद्धिमानी पूर्वक प्रयोग गर्न मदत गर्नुहोस् भनेर आग्रह गरौं। हे परमेश्वर पिता, हामी तपाईँको वचनको शक्तिमा आज तपाईँको सामु छक्क परेका छौं। हामीलाई तपाईँको छविमा सृजना गर्नु भएकोमा धन्यवाद। हामीलाई यति धेरै माया गर्नु भएकोमा धन्यवाद कि तपाईँले आफ्नो एकमात्र छोरा येशूलाई तपाईँको बारेमा बताउन यस धरतीमा पठाउनु भयो र सबैभन्दा धेरै आफ्नो जीवन बलिदान दिनुभयो ताकि हामी तपाईँ कहाँ फर्कन सकौं। आज हामीलाई तपाईँको वचनबाट सिक्न मदत गर्नुहोस्। कृपया हामीलाई हाम्रो जिब्रोलाई जोगाउन मदत गर्नुहोस् ताकि हाम्रा शब्दहरू चोट पुर्याउने वा छेड्ने नहोस्। हाम्रो वचन मिठो र निको पार्ने होस् जसरी तपाईँको वचन हामीलाई छ। यही प्रार्थना चढाउँछौ प्रभु येशूको नाममा, आमेन। प्रिय श्रोता मित्र, आज हामी हाम्रो जिब्रोको बारेमा कुरा गर्दैछौ। हामीले कसरी शब्दहरू उत्पादन गर्छौ र कसरी परमेश्वरले उहाँको वचन मार्फत हामीसँग बोल्नुहुन्छ भन्ने बारेमा, यो सबै संसारको बारेमा छ, होइन? हामीले मसँग अहिले यहाँ एउटा पत्र छ जो हामीलाई हाम्रो श्रोताले पठाउनु भएको हो। उहाँ लेख्नुहुन्छ, मेरो श्रीमानले म प्रति अत्यन्तै निर्दयी र व्यवस्था गरेकोले मलाई मेरो जीवनको कुनै अर्थ छैन जस्तो लाग्छ। म आत्महत्या गर्ने सोचमा थिए, तर जब मैले नारी आशा कार्यक्रम सुन्न थाले तपाईँले मलाई आशा दिनुभएको छ। ओहो, परमेश्वरलाई धन्यवाद भएको होस्। प्रिय मित्रहरू, तपाईहरूले आफ्नो जीवनको भोगाई, समस्या र आशिषहरू हामीसँग बाँड्ने साहस गर्नुभएकोमा हामी तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँलाई थाहा छ, जब तपाईँहरूसँग कुनै आशा छैन तपाईँको जीवन लिनु मात्र जवाफ हुन सक्छ, होइन? या आत्महत्या गर्नु मात्र तपाईँको लागि बाटो हुन सक्छ। आशा बिना त्यहाँ बाँच्ने कुनै कारण नहुन सक्छ। तर प्रिय मित्रहरू, आज हामी यहाँ यसै कारण छौं कि हामी तपाईँलाई बताउन सकौं कि तपाईँको जीवनको निम्ति आशा छ। परमेश्वरमा तपाईँको जीवनको निम्ति आशा छ र तपाईँले त्यो आशा हासिल गर्न सक्नुहुन्छ। येशू ख्रीष्टले हामीलाई त्यो आशा दिनुभएको छ। सुन्नुहोस्, यदि तपाईँ आफ्नो जीवन लिने, आत्महत्या गर्ने विचार गर्दै हुनुहुन्छ भने किन यो परमेश्वरलाई मात्र दिनुहुन्न? उहाँले यसबाट केही सुन्दर कुराहरू बनाउन सक्नुहुन्छ। उहाँले तपाईँको जीवनलाई लिनुहुन्छ र त्यसबाट उहाँले ठूला ठूला कामहरू गर्नुहुनेछ। सायद तपाईँ यो प्यारी महिला जस्तै हुनुहुन्छ जो यति दुखी थिइन् कि उनले आत्महत्या गर्ने साहस गर्नुभयो। कृपया आफैलाई हानि नगर्नुहोस्, बरु हामी जस्ता साथीहरूले तपाईँको ख्याल राख्छन् र परमेश्वरले पनि तपाईँलाई माया गर्नुहुन्छ भन्ने कुरामा ढुक्क हुनुहोस्। हाम्रो श्रोता जस्तै प्रोत्साहन दिनुहोस्। यदि तपाईँ आफ्नो जीवनको केही अनुभवहरू बाँड्न चाहनुहुन्छ भने हामीलाई भन्नुहोस् र कुनै प्रश्न छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्। अन्त्यमा दिइने ठेगानामा तपाईँले हामीलाई लेखेर पठाउनु पनि सक्नुहुनेछ, हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस् अर्को हप्ता यसै समयमा नारी आशामा फेरि पनि भेट्ने बाटो सहित आजलाई पनि म तुलसा र ममता बिदा हुन्छु। दुवैजनालाई बिदा दिनुहोस्। नमस्ते, साथै जय मसीह।
1: श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्नु

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेविका राईसँगै सरस्वती पुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: नाम्चेको पुरानो बर्निङ पेट सफा गर्दै एसपीसीसी डाइपर र सेनेटरी प्याड व्यवस्थापनमा कडाई, गोप्यबाट फर्कने क्रममा हराएका चिनिया नागरिकको शव भीरबाट निकालियो।
1: चाडपर्व नजिकै सँगै फलेरे तुङ्गु कुसिमा बजार अनुगमन, 64,000 भन्दा बढ़ीका म्याग घुसेका सामान जफत गरी नष्ट 31 सीमा लारहनका लागि 70 देशका 788 आर्मीलाई अनुमति।
0: कोशी प्रदेश सभामा वार्षिक प्रतिवेदन पेश गर्ने निर्णय, एलनिनो प्रभावकै बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा, ओखलढुङ्गामा देउवा पक्षको ओडा अधिवेशन सुस्त।
1: कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन, मंगिर पहिलो साता काठमाडौँमा राष्ट्रिय भेला गर्ने, आन्तरिक वायुसेवा कम्पनी सस्तोमा टिकट बेच्न सहमत।
0: क्यानाडाकी कार्सनललाई साहित्यतर्फको नोबेल पुरस्कार, भारतीय चर्चित अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन।
1: र एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
2: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के है, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247718, 98443049696 र 98613374। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
5: स्थानीय खबर।
0: चाडपर्व नजिकै सँगै जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले बजार अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बु र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार अनुगमन गरेको हो। सल्लेरीको 0 पोइन्टदेखि आवा डाँडासम्म गरिएका विभिन्न 67 वटा खोद्रा किराना पसल तथा मासु पसलहरूको अनुगमनका क्रममा करिब 23,650 रूपियाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्रीहरू बरामद गरिएको निमित्त सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो। अनुगमन टोलीले भेट आएका पेय पदार्थ, पिठो, चाउचाउ, चिउरा, दाल भुजा र प्राम जस्ता म्याद गुज मागेका सामग्रीहरूलाई सोही दिन नष्ट गरिएको थियो। अनुगमन का क्रम में अधिकांश व्यापारी संयमित पाइएको निमित्त सहायक प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभयो। व्यापारी म्याट गुज्रिएका सामान आफै हटाउने गरेको र केही छुटेका सामानहरू अनुगमन का क्रम में भेटिँदा समेत उहाँहरूले संयमता अपनाएको पाउँदा खुशी लागेको उहाँको भनाई छ। चाडपर्व को समय में उपभोग्य वस्तु को माग उच्च हुने भएकाले उपभोक्तालाई ठगी हुन नदिन र गुणस्तरीय सामान मात्र बिक्री वितरण सुनिश्चित गर्न बजार अनुगमन गरिएको प्रशासनले जनाएको छ। व्यवसायीहरूलाई म्याट मागेका र गुणस्तरीयहीन वस्तु बिक्री नगर्न आग्रह गर्दै प्रशासनले यस्ता अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने स्पष्ट पारेको छ। यसै बीच चाडपर्व नजिकै सुनै थुलुङ बुटकोशी गाउँपालिकाले पनि बजार अनुगमन गरेको छ। गाउँपालिकाका आन्तरिक लेखा परीक्षक भेष राज कार्कीको नेतृत्वमा खटिएको टोलीले बुधबार गाउँपालिकाको वडा नम्बर 7 र 8 का विभिन्न होटल तथा पसलहरूमा अनुगमन गरेको हो। अनुगमनका क्रममा करिब 41,000 रूपियाँ बराबरका अखाद्य तथा म्याद गुज्रिएका सामग्री बरामद गरिएको गाउँपालिकाले जनाएको छ। बरामद गरिएका सामग्रीहरू हिजो नष्ट गरिएको अनुगमन टोलीका संयोजक भोजराज कार्कीले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी गाउँ प्रहरी तथा गाउँपालिकाका कर्मचारी सहितको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही पसल संचालकहरूले पसल बन्द गरी भागेको समेत पाइएको गाउँपालिकाले जनाएको छ। बजारमा अखाद्य तथा म्याद गुज्रिएका सामग्रीको बिक्री वितरण रोक्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा बजार अनुगमनलाई अझ कडाईका साथ निरन्तरता दिने गाउँपालिकाले जनाएको छ। चाडपर्वको समयमा खाद्य वस्तुको माग बढ्ने भएकाले व्यापारी तथा व्यवसायीहरूलाई गुणस्तरीय र म्याद नमागेका सामग्री मात्र बिक्री वितरण गर्न गाउँपालिकाले आग्रह समेत गरेको छ। चाडपर्व नजिकै सुनै फुलुङ बुटकोशी गाउँपालिकाले बजार अनुगमन गरेको छ। गाउँपालिकाका आन्तरिक लेखा परीक्षक भेषराज कार्कीको नेतृत्वमा खटिएको टोलीले बुधबार गाउँपालिकाको वडा नम्बर 7 र 8 का विभिन्न होटल तथा पसलहरूमा अनुगमन गरेको हो। अनुगमनका क्रममा करिब 41,000 रूपियाँ बराबरका अखाद्य तथा म्याट गुज्रिएका सामग्री बरामद गरिएको गाउँपालिकाले जनाएको छ। बरामद गरिएका सामग्रीहरू हिजै नष्ट गरिएको अनुगमन टोलीका संयोजक कार्कीले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय नेपाल प्रहरी गाउँ प्रहरी तथा गाउँपालिकाका कर्मचारी सहितको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही पसल संचालकहरूले पसल बन्द गरी भागेको समेत पाइएको छ। बजारमा खाद्य तथा म्याद गुज्रिएका सामग्रीको बिक्री वितरण रोक्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा बजार अनुगमनलाई अझ कडाईका साथ निरन्तरता दिने पनि गाउँपालिकाले जनाएको छ।
1: सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसी ले पर्यटकीय नाम सुविचार नसिकी रहेको पुरानो वर्णिक पीठमा लामो समयदेखि थुप्रैका फोहोरहरू संकलन गरी डिस्पोज गर्न थालेको छ। एसपीसीका टोलीले विकल्पमा फारेका बच्चाका डायपर सेनेटरी प्याड सिसा तथा अन्य अजैविक फोहोरहरू संकलन गरेर खाल्डो खने पूर्ने र व्यवस्थापन गर्ने कार्य अघि बढ़ाएको हो। एसपीसीका अध्यक्ष लामा काजी शेर्पाको अनुसार नाम्ची बजारबाट करिब 5-7 किलोमिटर टाढा रहेको भन्ने स्थानमा यो सरसफाई तथा फोहोर व्यवस्थापनको काम भइरहेको छ। अभियान अन्तर्गत हालसम्म करिब 5 किलो फोहोर संकलन गरिसकेको र बाँकी फोहोर व्यवस्थापनको काम तीव्र पारेको अध्यक्ष शेर्पाले जानकारी दिनुभएको छ। विगत 30 वर्षदेखि खुङ्गु क्षेत्रको फोहोर व्यवस्थापनमा सक्रिय रहेको संस्थाले आफ्नै 12-15 जना कर्मचारी स्टाफहरू प्रत्यक्ष खटाएर यो अभियान चलाइरहेका छन्। बर्निङ पिटमा मुख्य गरी पछिल्लो समय थुप्रेका डायपर सेनेटरी प्याडको परिणाम बढ़ी भएकाले त्यसरी खाल्डो खनेर व्यवस्थापन गर्ने काम भइरहेको र यो कार्य आगामी 1 हप्ताभित्र पूर्ण रूपमा सम्पन्न गरिने अध्यक्ष शेर्पाको भनाइ रहेको छ। पर्यटकीय मौसममा नाम्ची बजारमा दैनिक 3-4 हजार किलोसम्म फोहोर संकलन हुने गर्दछ। संकलित फोहोर मध्ये जन्य प्रकृतिका फोहोरलाई इन्सिस लेटरमा जलाउने, नजल्ने फोहोरलाई मसिनो टुक्रा पारेर काठमाडौँ पठाउने र सिसा तथा डायपर जस्ता फोहोरलाई ग्यासले यस्तै त तोकेको खाल्टोमा कर लगेर वैज्ञानिक तरिकाले विस्फोट गर्ने गरेको छ। वातावरण र जनस्वास्थ्यलाई ध्यानमा राख्दै एसपीसीसीले नाम्ची क्षेत्रमा स्रोतमै फोहोर छुट्याउने नियम करिब एक वर्षदेखि अघि नै लागू गरिसकेको छ। यसका लागि एसपीसीसीले नाम्चीका प्रत्येक होटल तथा घरहरूमा तीन तीनवटा फरक फरक डस्टबिन बास्केट वितरण गरेको छ। स्थानीय बासिन्दा तथा व्यवसायीहरूले घर तथा होटलमै जल्ने नजल्ने र सिसाजन्य फोहोर छुट्याएर राख्ने गर्छन्, जसलाई एसपीसीसीका कर्मचारीहरूले दैनिक रूपमा संकलन गरेर मुख्य व्यवस्थापन स्थल न्यायसी पुर्याउने गर्छन्। सूचना गर्दै एसपीसीसीले अबदेखि पुरानो बर्निङ पिटमा जथाभावी फोहोर नफाल्न र विशेष गरी डाइफर तथा सेनेटरी प्याडहरू तोकेको स्थानमा मात्र पठाउन सम्पूर्ण स्थानीय बासिन्दा होटल व्यवसायी तथा पर्यटकहरूसँग आग्रह गरेको छ।

0: Árnyalaj szolukmukán szár, kozsikákra meggatta a szózviszkaté forcsos hétre antalgatvarni, tángyó bírbáta karipán szómítod a talarulajko csopáni kozsmát csönes ilyen amrita avasztán a felápárikát hé. A tönta vikat tathá gahiró csopáni kozsmás a bhetia pacsi udárma csinauti dekjékot hió, helikattal bárta udár karasumet kathin huni avasztárulaj pacsi népáli sena népál kriharira, iszmáni anubhadit lánykar haruko szomukta prajásmá jokin mulé सबलाई सुरक्षित स्थानसम्म ल्याइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। कठिन भूभागमा ज्यानको जोखिम मोलेर उद्धार कार्यमा खटिएका नेपाली सेना तथा नेपाल प्रहरीका सुरक्षा कर्मीको उच्च लगनशीलता र समर्पण प्रति प्रमुख जिल्ला अधिकारीको तर्फबाट धन्यवाद तथा उच्च सम्मान व्यक्त गरिएको छ। सबलाई कठिन भूभागबाट बाहिर निकालिए पनि घटनासँग सम्बन्धित कानूनी प्रक्रिया भने बाँकी रहेको प्रशासनको भनाइ छ। अब सबलाई पोस्टमार्टम लगायत आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया पूरा गर्न काठमाडौँ पठाइने र त्यसपछि सम्बन्धित देश चुन पठाउने प्रक्रिया अगाडि बढ़ाइनेछ।
1: शरद ऋतुमा यति हिमाल आरोहणका लागि 788 जनाले अनुमति लिएका छन्। पर्यटक र पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 91 टोलीका 788 जनाहरूले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सुरज घिमिरेले यति हिमाल आरोहणका लागि 582 पुरूष र 206 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभएको छ। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट करोड़ 72 लाख 7601 रोयल्टी संकलन गरेको छ। आरोहण अनुमति प्रदान गरेका हिमाल मध्ये सबैभन्दा धेरै मनासलो 8163 मीटर रहेको छ। मनासलो आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले रू 22 करोड़ 58,97,189 रोयल्टी संकलन गरेको छ। विभाग अनुसार धौलागिरी एक आरोहणका लागि 5 टोलीका 70 जनाले आरोहण अनुमति लिएका छन्। उनीहरूबाट विभागले 82,42,050 रोयल्टी संकलन गरेको छ। यस्तै हिन्दुङ हिमालका लागि 3 टोलीका 34 जनाले अनुमति लिएका छन्। उनीहरूबाट विभागले रू 20,87,800 रोयल्टी संकलन गरेको छ। एसटी आमादब्लिङ हिमाल आरोहणका लागि 2 टोलीका 19 जनाले आरोहण अनुमति लिएका छन्। उनीहरूबाट विभागले 29 लाख 12 हजार राजस्व संकलन गरेको छ भने यसै गरी पुरा हिउँसुले जाङ्गा हिउँसुले बरुन्स्ते हिमाल मकालो गंगापूर्ण पश्चिम लाङसेनेल थोरोङपिक लोरबुखाङ अन्नपूर्ण सार सामलाङ लमसुङ हिमाल पुमोरे सारिङबुङ थापापेक धापसोप फोप पोहरखाङ अर्दाङ र पेरी लगायतका हिमालका लागि अनुमति प्रदान गरेको विभागले जनाएको छ। उक्त हिमाल आरोहणका लागि 70 देशका 788 आरोहीले आरोहण अनुमति लिएका थिए। आरोहण अनुमति लिनेमा सबैभन्दा धेरै चीनका 118 जना रहेका छन् भने यसबाहेक रसियाका 65 फ्रान्सका 60 अमेरिकाका 52 बेलायतका 45 पोल्याण्डका 25 नेपालका 23 स्विजरल्याण्डका 16 र स्पेनका 16 भारतका 18 इटलीका 23 जापानका 25 जनाले आरोहण अनुमति विभागले उक्त हिमाल आरोहणका लागि जारी गरेको आरोहण अनुमतिबाट 16,27,659 अमेरिकी डलर अर्थात रो 24,72,07,601 नेपाली रूपियाँ रोयल्टी संकलन गरेको छ।
0: कोशी प्रदेश सरकारको आज बसेको मन्त्री परिषदको बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष 2082/83 वार्षिक प्रतिवेदन कोशी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामाजिक विकास मन्त्रालयको काम समेत गरी जिम्मेवारी तोकेको छ। प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन 2078 दफा 47 तथा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी नियमा ओली 2079 नियम 111 बमोजिम मोरङको प्रमुख जिल्ला अधिकारीको अधिकार क्षेत्रमा बसेको मिनहा सिफारिश समितिले निर्णय गरेर कोशी प्रदेश सभा सचिवालय जेएनजी आन्दोलनबाट नष्ट भएका अचल सम्पत्ति मिनहा गर्ने निर्णय भएको प्रवक्ता मन्त्री शेर्पाले बताउनु भएको छ। वहाँका अनुसार कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धी विधेयक तर्जुमा सिद्धान्त स्वीकृत गर्ने र कोशी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत निकायका आर्थिक वर्ष 2083

0: चौरासी को अस्थायी दरबंदी स्वीकृत करने निर्णय भएको पनि जानकारी दिनुभएको छ।
1: प्रशांत महासागरमा विकसित एल निनो प्रणालीका कारण नेपालमा यो वर्षको मनसूनमा औसत भन्दा कम वर्षा हुने अनुमान भए पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले मनसून शुरू हुनु अघि अनुमान सार्वजनिक गरेको थियो, तर विभागको पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जून 19 तारीकदेखि अहिलेसम्म झण्डै 95% वर्षा भइरहेका छन्। सामान्यत नेपालमा मनसून भरिमा 1500 मिलिमिटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलिमिटर वर्षा रेकर्ड भएको छ। मौसमविदहरूका अनुसार मध्य प्रदेशमा औसत भन्दा केही कम वर्षा हुँदा गण्डकी प्रदेश, बागमतीका काठमाण्डु र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा पनि औसत भन्दा धेरै पानी परेको छ। जुम्ला जोमसोम र काठमाण्डु विमानस्थलमा धेरै वर्षा मापन गरेको छ भने धनगढ़ी, नेपालगंज, सनकपुर, विराटनगर लगायतका क्षेत्रमा औसत भन्दा कम वर्षा भएको छ। अहिले देशका धेरै जसो ठाउँबाट मनसून बाहिरी सकेको छ भने केही भूभागमा अझ पनि पश्चिमी वायु तथा स्थानीय प्रणालीको सामान्य प्रभाव बाँकी रहेकाले अझ पनि वर्षा थपिन सक्छ। ट्रेडी जल तथा मौसम विज्ञान विभागका सह प्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागे पनि मनसूनको समयमा यसको असर नेपालमा सोचे जस्तो नदेखिएको हो। यसबाट स्थानीय मौसमी प्रणाली र मनसूनको अन्त्यतिर आएको न्यूनचापीय प्रणालीले पनि वर्षा गराउन सहयोग पुर्याएको छ।
0: नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत ओखलढुंगामा शेरबहादुर देउवा पक्षको एउटा अधिवेशनमा प्रक्रिया सुस्त देखिएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार असोज 20 गते भित्र सबै ओडाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि जिल्लाका दुई पालिकामा अझै ओडा अधिवेशन हुन बाँकी छ। देउवा पक्षले जिल्लाका 8 स्थानीय तह मध्ये 6 पालिकामा ओडा अधिवेशन सम्पन्न गरेको जनाएको छ। नगरपालिका र माने भन्ज्याङ गाउँपालिकाका ओडामा भने अधिवेशन सम्पन्न हुन बाँकी रहेको देउवा पक्षकी केन्द्रीय सदस्य गुमा केसुले जानकारी दिनुभयो। देउवा पक्षले गत बिहिबार लिखु गाउँपालिका 8 तारीक केराबारीबाट ओडा अधिवेशनको औपचारिक शुरूआत गरेको थियो। त्यसपछि जिल्लाका अन्य पालिकामा समेत क्रमशः ओडा अधिवेशन सञ्चालन गरिएको हो। केन्द्रीय सदस्य केसीका अनुसार कतिपय ओडामा सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेकाले निर्धारित समयभन्दा केही ढिला भएको हो। वहाँले स्थानीय नेता, कार्यकर्ता र प्रतिनिधिहरू बीचको सहमतिका आधारमा वडा नेतृत्व चयनको प्रक्रिया अगाडि बढ़िरहेको बताउनु भएको छ।
1: सरकारले पुरानो ऋण तिर्नका लागि फेरि नयाँ ऋण लिने क्रम बढ़दै गएको पाएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तायोगको 8 प्रतिवेदनले सरकारले आन्तरिक ऋण बढ़ाउँदै लगे पनि त्यसको ठूलो हिस्सा पुरानो ऋणको सावा तथा ब्याज भुक्तानीमै खर्च भइरहेको देखाएको हो। प्रतिवेदन अनुसार आर्थिक वर्ष 2078-79 तुलनामा 2082-83 आन्तरिक ऋण 45% बढ़ेको छ। यसरी परिचालन भएको ऋण नयाँ विकास, निर्माण र पूँजी निर्माणमा भन्दा पुरानो दायित्व चुकाउनमै किने गरेकाले अर्थतन्त्र विस्तारमा अपेक्षित योगदान पुग्न सकेको छैन। आर्थिक वर्ष 2077-78 कुल गृहस्थ उत्पादन जीडीपीको 40.72% रहेको सार्वजनिक ऋण 2081-82 बढ़ेर 43.79% पुगेको छ। चालू खर्च निरन्तर बढ़िरहे पनि त्यही अनुपातमा राजस्व संकलन हुन नसक्दा सरकारको नियमित खर्च ध्यान थन्न समेत ऋणको भर पर्नुपर्ने अवस्था आएको आयोगले जनाएको छ। आर्थिक वर्ष 2078-79 अहिलेसम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ भने प्राथमिक बचत समेत ऋणात्मक हुँदै गएको छ। आयोगले चालू खर्चमा नित्याव्यविता अपनाउन, राजस्वको दायरा विस्तार गर्न र ऋण परिचालन गर्दा आर्थिक गतिविधि बढ़ने सुनिश्चितता गर्न सरकारलाई सुझाव दिएको छ।
2: देशभित्रका समाचार।
0: नेपाली कंग्रेसको नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान भोलि बिहान 7 बजेदेखि शुरू हुने भएको छ। आज बिहान 7 बजेका लागि तोकिएको मतदान बिहान 10 बजे दिउँसो 1 र 2:30 बजेका लागि सर्दै अन्तत आजको लागि स्थगित भएको हो। धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र मतपत्रमा हस्ताक्षर गर्न नभ्याएपछि मतदानको मिति सारेको कंग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। महाधिवेशनमा सहभागी 7,255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेद्वारको अन्तिम नामावली निर्वाचन समितिले हिजो बेलुका नै सार्वजनिक गरिसकेको छ। 15 महाधिवेशन अन्तर्गत पदाधिकारीमा उम्मेद्वारी दिएका 4 जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। सभापतिका उम्मेद्वार किशोर सिंह राठौड़ले उम्मेद्वारी फिर्ता लिनु भएको छ। यस्तै खुलातर्फका उपसभापतिका उम्मेद्वारहरूमा डाक्टर मिनेन्द्र रिजाल र देवराज चालिसले उम्मेद्वारी फिर्ता लिनु भएको छ। त्यस्तै सह महामन्त्रीमा दलित क्लस्टरतर्फ उम्मेद्वारी दिएकी लक्ष्मी परियारले उम्मेद्वारी फिर्ता लिनु भएको छ। मतदान अघि नै 3 जना उम्मेद्वार भने निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा, महिलातर्फ उपसभापतिमा पुष्पा भूषाल र काठमाडौँ उपत्यका महिला सदस्यतर्फ प्राध्यापक डाक्टर अमिता प्रधान साक्ष्य निर्विरोध निर्वाचित हुनुभएको छ।
1: पूर्व राष्ट्रपति विद्याधरी भण्डारीले औपचारिक रूपमा नेकपा एमालेको सक्रिय राजनीतिमा पुनः आगमन गर्नुभएको छ। ललितपुरको च्यासलमा रहेको केन्द्रीय कार्यालयमा आज आयोजित एक समारोहमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीको वरिष्ठ नेताको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ। राष्ट्रपति पदमा रहँदा दलीय राजनीतिबाट अलग रहनुभएकी भण्डारीको कार्यकाल सकिएपछि उहाँको राजनीतिक पुनरागमनलाई चासोको साथ हेरिएको थियो। यस सफरसँगै उहाँ 11 वर्षपछि पूर्ण एमालेको सक्रिय राजनीतिमा फर्किनु भएको छ। यसैबीच नेकपा एमालेको आगामी मंगिर पहिलो साता काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। पार्टी स्थानीय कमिटिको बैठकपछि पार्टी सचिव महेश बसेतका अनुसार तल्लो तहका भेलाहरू सम्पन्न गरे लगतै काठमाडौँमा राष्ट्रिय कार्यकर्ता भेला गर्न लागेको हो। उक्त राष्ट्रिय भेलामा एमालेका प्रदेश तथा जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष साथै संघ प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू उपस्थिति रहने सचिव बस्नेतले जानकारी दिनुभएको छ। बैठकले तल्लो तहको अधिवेशनको कार्यतालिका पनि तय गरेको छ। जस अनुसार मंगिर 26 गते वडा अधिवेशन र पुष 4 गते पालिका अधिवेशन हुनेछ। वडा र पालिका अधिवेशन सकिएपछि प्रदेश स्तरीय भेलाहरू सञ्चालन गरिने एमालेले जनाएको छ।
0: आन्तरिक वायु सेवा कम्पनीहरू स्वीकृत भाड़ा दर अनुसार सस्तोमा टिकट बिक्री वितरण गर्न सहमत भएका छन्। चाडपर्वको मौका छोपेर हवाई भाड़ा दर बढ़ाएको भन्ने गुनासो बढ़ेपछि प्रधानमन्त्री बालेन्द्र शाहले यसबारे चासो देखाउनु भएको थियो। त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। छलफलपछि स्वीकृत भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका क्यानले जनाएको छ। विक्रमसम्म 2072 मंगिर 27 गते तत्कालीन पर्यटन मन्त्री स्तरीय निर्णय अनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाड़ा दर निर्धारण गरिएको थियो।
1: यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवि यित्रो एनी कार्सनलाई प्रदान गरिनु भएको छ। शास्त्रीय परम्परा संघको रोचक सम्वाद मार्फत समकालीन साहित्यका लागि नयाँ स्वरूपहरू सृजना गर्ने कार्सनका साहसिक र नवीन कृतिहरूका लागि पुरस्कृत गर्ने निर्णय गरेको नोबेल समितिले जनाएको छ। उहाँले 1,10,00,000 स्वीडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। कार्सनका चर्चित कृतिहरूमा द ग्लास एसे, अटोबायोग्राफी द अफ्रेट, अ नोबेल इन भर्स, नक्स फ्लोट, द ब्यूटी अफ द हसबैंड अफिक्सनल, एमसे इन 29 ड्यांगोस लगायतका पर्सन। कार्सनले कविता लेखन संघीय अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आउनु भएको छ।
0: भारतीय चलचित्रका दिग्गज अभिनेता नाना पाटेकरको 75 वर्षको उमेरमा निधन भएको छ। भारतीय संचार माध्यमका अनुसार उहाँको आज बिहान गोवामा रहेको आफ्नै निवासमा निधन भएको हो। पाटेकरलाई गोवामा रहेको निवासमा अचेत अवस्थामा मेटिएपछि अस्पताल लगिएको थियो। चिकित्सकहरूले झण्डै 45 मिनटसम्म लगातार सीपीआर दिएर बचाउने प्रयास गरे पनि उहाँलाई बचाउन नसकिएको अस्पतालका चिकित्सक डाक्टर शेखर सालकरलाई उद्धत गर्दै द इण्डियन एक्सप्रेसले जनाएको छ। निधनको एकिन कारण भने पोस्टमार्टम पछि मात्रै स्पष्ट हुने खबरमा उल्लेख छ। पटेकरको निधनले भारतीय चलचित्र क्षेत्र र उहाँका प्रशंसकलाई स्तब्ध बनाएको छ। सन् 1951 जनवरी 1 महाराष्ट्रको मुरुड जंजिरामा जन्मिएका विश्वनाथ पटेकर अर्थात नाना पटेकरले सन् 1978 गमनबाट चलचित्र क्षेत्रमा अभिनय यात्रा शुरू गर्नु भएको थियो। हिन्दी र मठारी दुवै भाषाका चलचित्रमा काम गर्नुभएका उहाँ अभिनयसँगै लेखक र निर्देशकका रूपमा पनि परिचित हुनुहुन्छ।
1: आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गर्दै सोह्रौं स्थानमा उक्लेको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग डी श्रृंखलामा नाभी बिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामी बिया एक स्थान तल छर्दै 17 स्थानमा रहेको छ भने नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता एक दिवसीय क्रिकेट खेलेको छैन। नेपालले फाइनलमा यूएईलाई हराउँदै उपाधि जितेको थियो। अब नेपाली लीग दुई श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलु टोली ओमान, नेपाल र क्यानाडा सहभागी रहेका छन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौं स्थानमा यथावत रहेका छन्।
0: खेल खबर समाचार सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: नाम्सेको पुरानो बर्निङ पिट सफा गर्दै एसपीसीसी डाइपर र सेनेटरी प्याड व्यवस्थापनमा कडाई। गोकेबाट फर्किने क्रममा हराएका सिनियर नागरिकको शव भीरबाट निकालियो।
0: चाडपर्व नजिकीसँगै सल्लेरी र थुमनबुटको सीमा बजार अनुगमन। 64,000 भन्दा बढ़ीका म्याट गुज्रिएका सामान जफत गरी नष्ट। 31 हिमाल आरोहणका लागि 70 देशका 788 आरोहीलाई अनुमति।
1: कोशी प्रदेश सभामा वार्षिक प्रतिवेदन पेश गर्ने निर्णय। एल निनो प्रभावकी बीच नेपालमा मनसून अवधिमा औसत सरह वर्षा। ओखलढुंगामा देवा पक्षको वडा अधिवेशन सुस्त।
0: कंग्रेस अधिवेशनको मतदान भोलि बिहान 7 बजेका लागि सर्यो। एमालेको सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति भण्डारीको पुनरागमन। मंगसिर पहिलो साता काठमाण्डुमा राष्ट्र भेला गर्ने। आन्तरिक वायु सेवा कम्पनी सस्तोमा टिकट बेच्न सहमत।
1: क्यानाडा के कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार। भारतीय चर्चित अभिनेता नाटा पाटे करको 75 वर्षको निर्माण निधन।
0: र एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार।
1: अवश्य साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मी सँगै सरस्वती पुरी र रेविका राई विदा हुन्छु। भोलि बिहान 7 बजेको सोलो समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र सूक्ष्म मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। केही नेपाल ऐन संशोधन सहित तीन अध्यादेश राष्ट्रपति कार्यालयमा। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा, संवैधानिक व्यक्ति राजनीतिमा आउँदा गलत नजिर बस्ने विश्लेषण।
1: राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनुहुनी कुरो हो, पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा।
0: बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने बागमती प्रदेश सरकारको निर्णय। मतपत्र छाप्न ढिलाइ भएपछि कांग्रेस नेतृत्व चयन एक दिन पछि सर्यो, भोलि बिहानदेखि मतदान हुने।
2: भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सजिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
0: श्रमिकहरूलाई अनिवार्य चाडपर्व खर्च उपलब्ध गराउन श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको निर्देशन। बिरगंजस्थित आवासीय चिकित्सकहरूलाई तत्काल अस्पताल आवासबाट ननिकाल्ने। आज राति पनि अधिकांश जिल्लामा पानी पर्ने।
3: रातिको मौसमको कुरा गर्नुपर्दाखेरि राति कोशी बागमती प्रदेश त्यसै गरी सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागहरू र यो जुन कोशी प्रदेशको तराईका क्षेत्रहरूमा नि मेघगर्जन चट्टाङ हावाहुरी सहित पानी पर्ने सम्भावना देखिएको छ।
0: र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्कियो। दक्षिण एसियाको शीर्ष स्थानमा भारत यथावत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवा भटेकोशीको बाढ़ीले मानव पशुपक्षी एवं भौतिक संरचनालाई मात्र क्षति पुर्याएन, समग्र हिमाली सभ्यतालाई नै गम्भीर असर पुर्याउनका साथै त्रसित बनाएको छ। यसले हजारौं वर्षदेखि विकसित सभ्यता एवं त्यहाँ निर्मित अनगिन्ती सांस्कृतिक सम्पदाहरूको पनि तहस नहस भएको छ। यस्ता सांस्कृतिक सम्पदाहरूमा गोल्पा, छोर्तेन, माढ़ी, खोल्यो देवस्थलहरू, हिमाल पहाड़का पखेरामा अंकित पवित्र मन्त्र लगायतका आध्यात्मिक केन्द्रहरू समेत ध्वस्त भएका छन्। अब खबर सन्तोषी रावलबाट।
5: तीनवटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ। आज साँझ 5 बजेतिर अध्यादेश राष्ट्रपति कार्यालय पुगेको हो। भोलि बस्ने मन्त्री परिषदको बैठकले सरकारले तीनवटा अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको छ। हिजो दिउँसो बसेको मन्त्री परिषद बैठकले तीनवटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिश गरिएको हो। भोटेकोशी बाढ़ीलाई मध्यनजर गर्दै विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने गरी अध्यादेश जारी गर्न लागि छ। हाल 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था छ। यसलाई छुट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा आउनेछ। नेकपा एमाले आगामी मंगिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो। भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष उपाध्यक्ष र जनप्रतिनिधि सहित संघ प्रदेश पालिकाका जनप्रतिनिधि उपस्थित हुने पार्टी सचिव महेश बस्नेतले बताउनुभयो।
6: सबै वडाका अधिवेशनहरू मंसिर 27 गर्ने, सबै पालिका अधिवेशनहरू 4 गते गर्ने र मंसिरको पहिलो हप्तामा काठमाडौँमा 20,000 जनताको उपस्थितिमा भव्य उद्घाटन गरेर चाहिँ राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको। त्यस पछाडि अब हामी चाहिँ जुन ढंगले यो डिजिटल वार शुरू गरेर जुन खालको चाहिँ जनतामा मम्मी भत्काएर अनियमितता बढ़ाएको छ त्यसको विरूद्ध चाहिँ हाम्रो पार्टी चाहिँ विशेष गरेर आन्दोलन गर्ने र भोलिका दिनमा चाहिँ जनताको सुख शान्ति र समृद्धिको लागि जुन हामी भूमिका खेलेका छौँ त्यो कुरामा केन्द्रित हुनुभयो। अब हामी चाहिँ नि संगठनात्मक क्षेत्रमा भन्दा पनि जनताको सरकारको क्षेत्रमा बढी केन्द्रित भएर पक्ने भनेर निर्णय गरेका छौँ।
5: यसैबीच बैठकमा चारवटा एजेण्डामा छलफल भएको छ। बैठकले मधेस प्रदेशकी समानुपातिक सांसद जैनब खातुनको निधन भएकाले बन्द सूचीमा रहेकी अर्की नजमा खातुनलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। त्यसै गरी मंगिर 26 गते ओडा र पुस 4 गते पालिका अधिवेशन गर्ने भएको छ। नगर र ओडा अधिवेशनपछि प्रदेश स्तरीय भेला हुनेछ। खाली रहेका 13 जिल्लामा अध्यक्षको स्थानीय कमिटिले नै निर्माण गरेर माथिल्लो कमिटिलाई अनुमोदन गरे कार्यान्वयनमा लैजाने निर्णय गरेको एमाले जनाएको छ। यसैबीच नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ। स्थायी कमिटि बैठकमा केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको थियो। यो सँगै पूर्व राष्ट्रपति भण्डारीले औपचारिक रूपमा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई कसरी लिन सकिन्छ भनेर हामीले राजनीतिक राधाकृष्ण मैनालीलाई सोधेका छौं।
1: एमालेको आवश्यकता भने आफ्नो ठाउँमा होला त राष्ट्रिय स्थितिले भन्ने हो भने यो प्रक्रिया राष्ट्रपति भइसकेका मान्छेलाई एउटा पार्टीको अध्यक्षको मातहतमा राखेर कार्यकर्ता दायित्व पुर्याउने कुरो राष्ट्रिय व्यक्तित्वको हिसाबले राष्ट्रको एउटा अहमताको हिसाबले ठिक होइन। अब जहाँसम्म मलाई लाग्छ एमालेको संकटको रूपले भन्ने हो भने विद्याको विज्ञापन पनि छैन, किन अब ओली जनमानसमा धमिलो भए, अँध्यारो भए, कालो भए, भ्रष्टाचारीको रूपमा चिनिया छ। अब एमालेलाई उठाउने हो भने अब ओलीले अहिले सेकेन्ड म्यान बनाएर राखेर होइन, त्यो ओली विद्यालाई नै चाहिँ पार्टी प्रमुख बनाएर लगे भने एमालेको आवश्यकतालाई टार्ने अत्याङ्क सङ्गठनलाई टार्ने एउटा उपाय होला। त्यसले एमालेको कुरो टार्यो भने राष्ट्रिय छविको कुरो चाहिँ जुन नहुनु पर्थ्यो चाहिँ राष्ट्रपति भइसकेका मान्छे जुनियर कुनै पोजिसनमा बसेर अथवा भोलि औद्योगिक प्रतिष्ठानको अध्यक्ष बन्ने जस्तो कुरो त्यहाँ राष्ट्रपति भएको मान्छे भयो भने त्यो त अनहुने कुरो हो। त्यस मलाई लाग्छ यसको दुईटा पाटा भए, एउटा पाटो राष्ट्रिय छविको पाटो भने गलत हो, त्यसो गर्नु हुँदैन थियो। अब जहाँसम्म पार्टीको आवश्यकताको कुरो त्यो आफ्नो ठाउँमा छ।
5: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ। आज बिहानबाट मतदानको कार्यतालिका रहे पनि विभिन्न कारणले मतदान हुन नसकेपछि 15 महाधिवेशन एक दिन लम्बिएको हो। भोलि बिहान 7 बजेबाट शुरू हुने निर्वाचन समिति संयोजक प्रेम बहादुर खड्काले बताउनुभयो, धेरै क्लस्टर उम्मेद्वारको सूची लामो भएकाले मतपत्र छाप्न ढिलाइ र उक्त मतपत्रमा सही गर्न नभ्याएपछि मतदानको मिति सारिएको छ।
2: अब आज चाहिँ हामीले निर्वाचनको डेट टोक्यौं, टोक्दाखेरि हामीले चाहिँ बिहान 10 बजेबाट सुरु गर्छौं भन्यौं। अब यो प्राविधिक कुराहरू धेरै कुरा हुन्छन् यसमा। म अहिले चाहिँ संयोजक छु, मैले चाहिँ 297 एउटा मतपत्रमा मैले सही गर्नुपर्छ। त्यसै गरी चाहिँ र मैले चाहिँ नभ्याउने भन्नाले अर्को मान्छे चाहिन्छ भने वरिष्ठ अधिवक्ताहरू 32 स्ट्यान्ड राखेको छु मैले, उहाँ 32 बिहानदेखि बसिनुहोस्। अब मतपत्रमा मैले चाहिँ सही छु, त्यहाँ डिजिटल सही भएको हुनाले अब उहाँहरूको सही चाहिँ ह्यान्ड राइटिङ अहिले पनि सही गरिरहनुभएको छ। त्यो सही मलाई जहाँसम्म लाग्छ 11 बजेसम्म लाग्छ होला बेलुका, त्यहाँदेखि भोलि बिहान 10 बजे भएर दिउँसैको टाइममा मतदान सम्पन्न भयो भने त्यो सहिलो हुन्छ भनेर 7 बजेको मिति तोकेका छौं।
5: बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले विपदबाट भएको क्षतिको व्यवस्थापन तथा राहत पुनर्स्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न अन्य स्रोतबाट बजेट कटौती गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार विपद प्रभावित क्षेत्रको पुननिर्माणका लागि आवश्यक बजेट प्रदेशका विभिन्न मन्त्रालयहरूका प्रस्तावित बजेटहरूबाट केही रकम कटौती गरी विपद व्यवस्थापनमा लैजाने निर्णय गरिएको छ। भोटे कोशी त्रिशुली तथा स्थानीय खोलाहरूमा आएको बाढ़ीले क्षति पुर्याएका संरचना पुननिर्माण अन्तर्गत नुवाकोट र रसुवामा गरी 5 झुलुङ्गे पुल प्रदेश सरकारले निर्माण गर्ने निर्णय भएको छ। वीरगंज स्थित नेशनल मेडिकल कलेजको आवश्यक चिकित्सकहरूलाई अस्पताल तथा होस्टेल खाली गर्न उर्दी जारी गरेको विषयमा सरकारले माफी मागेको छ। आज शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित छलफलमा प्रथम वर्षका चिकित्सकहरूलाई 12 घण्टाभित्र होस्टेल र क्वार्टर खाली गरी कलेजको सम्पत्ति बुझाउने निर्देशन दिएको विषयमा सरकारको तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाले माफी माग्नु भएको हो।
7: यत्रो पानी पर्दाको बेलामा है मौसम चाहिँ तपाईँलाई आतंकमा चाहिँ एक हिसाबले चाहिँ अनुकूल नहुँदा प्रतिकूल अवस्थामा पनि यसरी चाहिँ छोड्नको लागि चाहिँ बाध्य बनाउँछ जेसुकै यस्तै पर्ने हजुरहरू त डक्टर हुनुहुन्छ है तर एउटा क्रिमिनल एक्सनमा लागेको मान व्यक्तिलाई पनि यसरी छोडिने चाहिँ हुँदैन डेमोक्रेटिक प्र्याक्टिस हजुर यो चाहिँ कुनै पनि लजिक कुनै पनि राष्ट्र त्यहाँ चाहिँ उपयुक्त हुँदैन भन्ने कुरामा दुई मत छैन।
5: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकहरूलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागका उपमहानिर्देशक विपिन भण्डारीले आज एक विज्ञप्ति जारी गर्दै श्रम ऐन 2074 दफा 37 व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। उक्त दफामा प्रचलित धर्म संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको छ। कानूनले तोकिएको उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा कामदारले आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी गर्न समेत सूचनामा उल्लेख गरिएको छ। हवाई भाडा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले आज सम्बन्धित आन्तरिक वायु सेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको हो। चाडपर्वमा महँगो बनाएको भन्दै गुनासो भरेपछि क्यानले छलफल गरेको हो। गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। कोशी कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी क्षेत्रमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको मौसम जल तथा मौसम विभागले जनाएको छ। अन्य प्रदेशका पहाड़ी तथा हिमाली क्षेत्रमा पनि हल्का मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। तराई क्षेत्रमा आंशिक बदली रही केही स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना हुने मौसम विभागले जानकारी दिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज अध्यावधि गरेको वरियता अनुसार नेपाल एक स्थान खस्किएर 178 स्थानमा पुगेको हो। नेपालले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय खेल गत मार्च 31 थियो, जति बेला नेपाल लाओसँग खेलेर पराजित भएको थियो। त्यो राखेपबाट एन्फा निलम्बनमा परेको 6 दिनपछिको खेल थियो। त्यता नेपाली फुटबल अन्तर्राष्ट्रिय गतिविधिमा अघि बढ़न सकेको छैन। गत जून 24 भने नेपाल फिफाकै निलम्बनमा परेको थियो। दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत 138 स्थानमा यथावत रहेको छ।
0: बाढ़ीले क्षति पुर्याएको घरमा सर्दा के कुरामा ध्यान दिने?
8: घर देख्दा राम्रो देखिन्छ। प्राविधिकलाई जानकारी गर्ने, उहाँहरूले के भन्नुहुन्छ, उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो।
0: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली सड़क सँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदहरूको प्राथमिकता लगायतका सामग्री बाँकी नै छन्। आइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: शीतल जाऊ बाहर पसल में के खाएर आई हाल अलि फिर ढिलो होला नि
11: रमिला सुन न मत अब पैकेट राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
10: ओहो तिमी त घरको खाने भएछौ नि
12: के को सरसल्लाह हो दुईजनाको
11: होइन कि सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
12: सही भन्यो शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ
10: ए हो र राम सर म पनि अब बजारिया बनी बना खान छोड्न सक्छु होला र
12: अवश्य सक्छौ यसका लागि घरमा पाइने फलफूल तरकारी दाल अन्डा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि
13: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं पोसिलो खाजालाई प्रोत्साहन गरौं विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ इन्टरनेशनल नेपाल र अकुराब सीआईएन
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट
14: देवीघाट बजारमा रामजी प्रसाद गजवेलको घर बाहिरबाट आँखाले हेर्दा दुरूस्त देखिन्छ लुदो हटाउने अनि त्यो घरमा सर्नु अघिको योजना चाहिँ के छ त
8: देख्न चाहिँ घर खडा पिल्लर पनि खडा छ बिम पनि भाँचिया छैन अरू कोठाहरूको फुटायो सरसामान लयो सुन चाँदी ताम्बो पित्तल धेरै लयो बासो भन्नु भएको छैन कोठाहरू फुटेको छ त्यहाँ सुत्ने पलङहरू जम्मै त्यहीँ छोपिएको छ ढुङ्गा माटो सारा त्यहीँ छ हेरिरहेको छ गइरहन्छु म हेर्नलाई चाहिँ घर देख्दा राम्रो देखिन्छ प्राविधिकलाई जानकारी गर्ने उहाँहरूले के भन्नुहुन्छ उहाँहरूले बस्नुहुन्छ भन्नुभयो नि हामी बस्ने हो प्रशासनले आएर हेरेर नगरपालिकाले हेरेर के भन्छन् त्यही अनुसार मान्ने भनेर पैसा छ मान्ने
14: घरको पिलर र बिम राम्रै देखे पनि प्राविधिक अनि इन्जिनियरलाई देखाएर मात्रै बारीले बिगारेको संरचना फेरि बनाउने कुरा बताउँदै हुनुहुन्थ्यो नुवाकोट देवीघाटका रामजी प्रसाद गजुरेल अचेल मौसम फेरबदल भइरहेको छ यस्तो बेला रुगाखोकी ज्वरोबाट बस्न डाक्टरहरूले सुझाव दिएका छन्
15: बाढी प्रभावित क्षेत्रमा चाहिँ धेरै जसो रुगाखोकीको ज्वरोहरू लिएर धेरै बिरामीहरू हस्पिटलहरू आइरहनु भएको छ है अब यसरी रुगाखोकीको ज्वरो हुँदाखेरि चाहिँ आफूले हाँच्योहरू गर्दाखेरि अलिक मुख छोपेर हाँच्योहरू गर्ने अनि हाँच्योहरू गरिसकेपछि राम्रोसँग हातहरू धोयो भने पनि ज्वरोहरू रुगाखोकी चाहिँ सर्नबाट अलिक रोकिन सक्छ अनि अर्को भनेको चाहिँ तपाईँहरूलाई ज्वरोहरू आइरहेको छ भने आफ्नै घरमा आराम गरेर बसेर बाहिरतिर नजाँदाखेरि पनि त्यसबाट अरूलाई नसर्नलाई चाहिँ एकदम धेरै सहयोग गर्छ त्यसले मजाले पानीहरू खाएर आराम गर्दाखेरि पनि हुन्छ होइन तर धेरै ज्वरो आउँदाखेरि चाहिँ एकचोटि स्वास्थ्य केन्द्रमै आएर जसाएर भाइरल ज्वरोलाई अरू कुनै समस्याहरू पनि हुन सक्छ है त्यो हो कि होइन भनेर पुष्टि गरेर टाइममै औषधि खानुभयो भने त्यसले धेरै सहयोग गर्छ
14: पानी उमालेर मात्रै खाने बासी खाना नखाने रुगाखोकी ज्वरो आएको बेला सकेसम्म घरमै बस्ने बाहिर निस्किनु परे मास्क लगाउन चाहिँ नछुटाउने डाक्टर आस्था कार्की नेपाल नेपालबाट मनसून बाहिरिने क्रममा छ। यो बेला देशका विभिन्न भागमा पानी पर्न सक्छ। टाढाको यात्रा गर्दा र खेतीबाली भित्राउँदा मौसमको जानकारी लिन मौसमविदहरूको सुझाव छ। तपाईले 1155 फोन गरेर मौसमको जानकारी लिन सक्नुहुन्छ। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै। अर्को अंकमा फेरि भेटौंला।
16: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सड़कसँगै जनताको जीविकोपार्जन र आमदानी बढ़ाउन सांसदको भूमिका।
17: अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रैमास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो।
16: हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्र दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
14: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
14: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
14: बाल विवाह रोकौं, छोरा छोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र UNRC, सामुदायिक रेडियो उदयपुर र CIN।
19: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
16: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
14: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म नील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग कुराकानीका लागि भाँसथरबाट निर्वाचित सांसद नरेन्द्र कुमार केरुङ हुनुहुन्छ। हार्दिक स्वागत छ।
20: धन्यवाद लीलजी।
14: के भन्नुभएको छ भाँसथरको नागरिकले, ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्ने छ, गर्दै हुनुहुन्छ।
20: मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेका थिएँ, कुलो पैनी बाटा घाटा होइन, यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो। यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ, अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्का सर भन्ने हुनुहुन्छ, खड्का थापा सर, उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो। यो पढ्दैन भने बोकेर त हिँडे, तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन। भन्नुको अर्थ पाँचथर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो। सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ, तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो।
14: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो,
20: मैले एउटा पनि आश्वासन दिनु परेन।
14: तपाईँले नदिया कि जनताले
20: होइन, जनताले नै माग गर्नु भएन। तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्न के अरे हुने ठाउँमा गर्नुहोस्, तर यो नै गर्नुस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौ भनेर भन्नुभएको छ।
3: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा
20: त सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ। सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिटो पाउने होइन, देश परदेश जानेहरूलाई पनि सजिलो हुने, त्यसको अतिरिक्त हाम्रा उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउनमा पनि सजिलो हुने जस्ता जनजीविकासँग जोडिएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो। हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालो पत्र गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँचतर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन, आर्थिक आमदानी चाहिँ जोहो गर्न सक्नुहुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएका, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ होइन, हामी जुन जहाँ हाम्रा पाँच सय दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँका यापत समस्या छ। त्यसैले कृषिलाई चाहिँ अलिक बढ़ी नै प्रोत्साहित गर्नुपर्छ।
3: जस्तो पाँचतर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर
20: नगदे
3: बालीहरू
20: र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन
3: के छ पाँच थरको त्यहाँ गयो भने तल फिदिङदेखि माथि डाँडासम्म त्यो डाँडा काँडा हेर्ने मात्रै हो कि सांस्कृतिक हिसाबले त पर्यटकीय हिसाबले अझ यसलाई धार्मिक रूपमा पनि जोड्यो भने अझ सम्मिश्रण बन्ने होला। तपाईँले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक पर्यटन क्षेत्रमा चाहिँ के नयाँ हुन्छ अब
20: डिमाण्ड बेस होइन र त्यसको चाहिँ आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो कृषि र सड़क यातायातको विषयवस्तु। विद्युतीकरण हाम्रोमा समस्या होइन, हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो। अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रै मास चल्ने बाटाघाटो बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो। जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू पाँचथर जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हब नै हो, किनभने महागुरु फाल्गु नन्दको तपोभूमि पनि त्यही छ, तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ, अनि उहाँको समाधि स्थल पनि त्यही छ, त्यो भनेको चाहिँ सिलौटी भन्छ, अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन, पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ तीनपल्ट पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेसन राम्रो थाहा छ। फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो।
3: तपाईँलाई एउटा सांसदको रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला, सर्वजनकारी भूमिका निर्वाह गर्नुपर्ने होला। 5 ती पर्यटकीय क्षेत्रमा यो काम चाहिँ हुनेवाला छ, त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ भने
20: होइन, सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ, सड़क सुविधाले पहुँच पुर्याइदिने। दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने।
3: अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन, अरू सांसद जस्तो होइन, नरेन्द्र पेरुङ फरक ढंगबाट सोचिराखेको छ गरिराखेको छ भने
20: अवश्य
3: यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढंगबाट अरू केही छ।
20: पाँच थर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ, इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढ़ेको जिल्ला हो र ताप्लेजुङ माता पाथीभराको होइन दर्शन गर्ने सिलसिलामा अनि त कञ्चनजंघा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ नै अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फड्को मारेको अवस्था छ।
3: भन्नाले
20: पनि अब मुख्य त पाथीभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजंघा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल दिएको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्बु पोखरी छ होइन, हुन त पाँचथर ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भन्छ, तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँलाई चाहिँ तीन सिमाना हुन्छ, त्यो मेरो गाउँमा पर्दछ।
3: लब्रेकुटी भन्दा मुनिको एउटा तालको बारेमा त तपाईँले भन्दै भन्नुभयो,
20: भन्न खोज्दै थिएँ सातो टार पनि एउटा चाहिँ नि अनुपम किसिमको चाहिँ नि सुन्दरता बोकेको एउटा क्षेत्र हो जहाँबाट चाहिँ नि पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको
6: चाहिँ
20: पाइन्छ छाया होइन फेवा तालको आँगनमा लैले माछा पुछेर छाया भने जस्तै साधु तारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मास्तिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मास्तिर पर्दछ सुके पोखरीबाट अनि तपाईँको पर गोरुवाला भन्ज्याङ भन्छ इलाम र पाँचरको सीमामा पर्छ त्यो पहिलेको एउटा व्यापारिक नाका थियो जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो त्यो समयको व्यापार केन्द्र थियो त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि तिम्बु पोखरी जाने बाटो अथवा तिम्बु पोखरी जाने यात्रालाई चाहिँ हामीले सहज बनाउन सक्यौं भने पाँच थर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ.
21: हेलो संसदको विस्तृत रूप भोलि बिहान छ बजेको साझा खबरपछि 6:30 बजेमा तपाईँले सुन्न सक्नुहुनेछ. केही नेपाल ऐन संशोधन सहित 3 अध्यादेश राष्ट्रपति कार्यालयमा दर्ता भएको छ. नेकपा एमाले आगामी मक्सिरको पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ. नेकपा एमालेको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएको छ. कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि मात्रै मतदान हुने भएको छ. बागमती प्रदेश सरकारले बाढ़ी प्रभावित क्षेत्रको पुननिर्माणका लागि बजेट कटौती गर्ने निर्णय गरेको छ. हवाई भाड़ा दरको सस्तो दरमा टिकट बिक्री वितरण गर्न वायु सेवा कम्पनीहरू सहमत भएका छन्. गण्डकी प्रदेशको पहाड़ी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ. र नेपाली फुटबल टोली फिफा वरियतामा एक स्थान खस्किएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद. भोलि असोज 23 गते बिहान 6 बजेको साझा खबरमा
22: स्टुडियो टाइम
23: इट्स 8 PM रातको 8 बजे
24: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुण्ड नगरपालिका 5 सोलु खुम्बु.
25: सड़क अवरोध र आपूर्ति प्रणालीमा आएको समस्यालाई आधार बनाएर कृत्रिम अभाव सृजना गर्ने अस्वाभाविक मूल्य बढ़ाउने वा उपभोक्तालाई ठगी गर्ने प्रवृत्तिलाई भने कसरी नियन्त्रण गर्ने भन्ने चुनौती पनि सरकार सामु छ. बजार अनुगमनका नाममा खुद्रा पसलमा मात्रै पुगेर मूल्य जाँच गर्ने कि उत्पादक आयातकर्ता वितरक थोक व्यापारी र खुद्रा व्यापारी समूहको सम्पूर्ण आपूर्ति श्रृंखलाको अध्ययन गर्ने भन्ने बहस पनि आवश्यक छ. आज हामी कार्यक्रम बदलिदो नेपालमा चाडपर्वको समयमा चाहिने अत्यावश्यक खाद्य सामग्री यसको बजार माग मूल्य र साना व्यवसायका समस्याका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं. कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य.
26: स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा.
27: धन्यवाद छ.
26: चाडपर्वको मुखमा छौं. समग्र बजारको गतिविधि विशेष गरी आम उपभोक्तासँग प्रत्यक्ष सरकार राख्ने यो खुद्रा व्यापारका विषयमा कुराकानी गर्छौं. दशैं तिहार जस्तो चाडपर्व नजिकै गर्दा बजारको अवस्थालाई कसरी लिनु भएको छ?
27: दशैं तिहार आउँदैछ होइन, यही बेला फेरि विपदका घटनाहरू पनि घटे. यस्तो घटना नघट्दाखेरि पनि दशैं तिहार आउन थाल्यो भनेपछि यो खाद्यान्नको चाहिँ मूल्य वृद्धि हुने चलन छ होइन. खास गरेर यस्तो बेला डिमाण्ड बढ़ी हुन्छ, डिमाण्ड बढ़ी भएपछि सप्लायरहरूले चाहिँ अलि मौकाको फाइदा उठाउने जस्तो गरेर भाउ बढ़ाइदिने चलन छ. अहिले पनि त्यस्तै भइरहेको छ होइन. चामलको मूल्य वृद्धि भयो, तेलको मूल्य वृद्धि भयो, चिनीकै मूल्य वृद्धि भयो होइन. त्यस्तै अरू दालहरूको गेडागुडीहरूको पनि मूल्य वृद्धि भएको छ. यो त एकदम देखिने सबैले तत्कालै अनुभव गर्न सक्ने कुराहरू भयो. तर त्यो बाहेकका अन्य कुराहरू जो हामी उपभोग गर्छौं ती सबै समयमा पनि मूल्य वृद्धि भएको छ. तर त्यता त्यति चासो दिएको छैन. दैनिक अनुभव गर्नुपर्ने भएर यी खाद्यान्नहरूमा चाहिँ बढी मानिसहरूले चाहिँ के भयो कि तत्काल थाहा पाइहाल्ने कुरा भयो. यसपालि पनि विगतमा जस्तै अत्यावश्यक वस्तुहरूमा चाहिँ केही मूल्य वृद्धिहरू चाहिँ भएकै छ.
26: पछिल्लो समय यो चिनीको विषय धेरै विवादित भयो, बजारमा चाहिँ अचाकली मूल्य वृद्धि भयो भन्ने थियो. यो कारण के हो? आपूर्तिको सन्दर्भलाई लिएर हो अथवा चाहिँ बजारमा त्यस्तो कुनै शंकास्पद कालोबजारीको पनि कुराहरू कतिपय ठाउँमा उठे है?
27: यो सबैले थाहा भएकै कुरा हो कि यो दशैं तिहार छठको समयमा भनेको अनि चिनीको उपभोग चाहिँ बढ्छ. अनि त्यो कुरा त हामी उपभोक्ताहरूलाई त थाहा छ एकजना रिटेलरलाई थाहा छ भने त्यो उत्पादकहरूलाई इम्पोर्टरहरूलाई थाहा नहुने त कुरै भएन होइन अनि उनीहरूले यसैको लागि चाहिँ मौकाको फाइदा उठाउने काम गर्छ कि हो वर्षभरिमा अलिक कमाउने टाइम नै यही जस्तो चाहिँ हिसाबले चाहिँ लिने चाहिँ गर्दछ ठुला व्यवसायहरूले होइन यहाँ चाहिँ मेरो आफ्नै अनुभवको कुरा गर्ने हो भने बजारमा खास गरेर मैले कसरी निर्धारण हुन्छ भन्दाखेरि हामी सानोमा कलेज पढ्दाखेरि पनि होइन पढ्ने भनेको त प्राइस भनेको डिमान्ड र सप्लाईको बीचमा होइन जहाँ बिन्दु मिट हुन्छ त्यहाँको प्राइस हुन्छ भन्छ तर यहाँको सवालमा चाहिँ अहिले त्यस्तो होइन कि त्यो जुन बेला डिमान्ड चाहिँ बढी हुन्छ सप्लाई नभएको चाहिँ होइन होइन सप्लाई चाहिँ पर्याप्त छ तर चाहिँ अब सर्टेज भन्नेहरू चाहिँ हल्ला फैलाइदिन्छ होइन अनि त्यो हल्ला हल्लाकै भरमा अब उपभोक्ताहरूलाई पनि अब दसैँ तिहार जस्तो बेलामा चिनी नपाउला भन्ने डर हुन्छ अनि उनीहरूले महँगो भए पनि चिनी किन्ने गर्दछ त्यसैको फाइदा चाहिँ ठुला व्यवसायहरूले चाहिँ पाइरहेको चाहिँ छ
26: डिमान्ड सप्लाईको आधारमा बजारको मूल्य निर्धारण हुन्छ भनिन्छ तर त्यो डिमान्ड सप्लाईको आधारमा हो भने समग्र रूपमा एउटै हुनुपर्ने मूल्य तर तलमाथि पर्दाखेरि चाहिँ अलिकति उपभोक्ताले मार पर्ने कुरा त्यो रहे स्वाभाविक खुद्रा व्यवसायीले अहिले भोगिरहेको सबैभन्दा ठूलो समस्या भनेर केलाई बुझ्ने विपदको कुरा त एउटा छँदैन चाहिँ यहाँले कोट्याइहाल्नुभयो हामी विपदमा पनि आउँछौँ विस्तृतमा भटेकुसी बाढीबाट प्रभावित व्यवसायहरूको कुरालाई जोडेर समग्रमा अरू विषयहरू के छ व्यवसायहरूमा अहिले व्यावसायिक रूपमा अलिकति चलायमान भएन बजार भन्ने खालको पनि गुनासो आउँछ
27: अब निश्चित रूपमा जो साना छन् होइन उनीहरू समस्या बढी भोग्ने भनेको स्वाभाविकै भयो होइन जो बलिया छन् बलियाको लागि त जस्तो सुकै सरकार आए पनि जस्तो सुकै वातावरणमा पनि उनीहरू त मजाले अगाडि बढिहाल्छ होइन उनीहरू सक्षम छन् सबै गर्छन् तर साना व्यवसायीहरूलाई चाहिँ अहिले निकै समस्याहरू चाहिँ छन् समस्या कस्तो भन्दाखेरि बजारमा ठूला ठूला होइन जायन्ट रिटेलर भन्छ नि त होइन भाटभटिनी जस्तो बिग मार्टहरू जस्तो होइन धेरै अरू पनि मार्टहरू ठुल्ठूलो खोलिया छन् होइन जसको धेरै धेरैवटा आउटलेट छन् अब ती ठूला ठूला रिटेलरहरूसँग एउटा सानो एउटा रोलिङ सटरमा पसल राख्ने पसले कम्पिटिसन गर्नुपर्ने स्थिति बन्यो त्यो त एकदम पलमानसँग एकजना बच्चा फाइट गर्ने जस्तो अब त्यो कतिको व्यवहारिक हुन्छ होइन त्यस्तो परिस्थिति चाहिँ मार्केटमा छ अब यस्तो बेला गभर्मेन्टले सबभन्दा फोकस गर्नुपर्ने होइन संरक्षण गर्नु भनेको त सानो रिटेलर हो नि त यदि ती साना रिटेलरहरू जसको लागि सरकारले केही एक पैसा लगानी गरेका छैन केही गरेका छैन होइन उनीहरूलाई रोजगारी पनि दिनु परेका छैन सरकारले ती साना व्यवसायहरूले आफ्नै घर खेत तितो राखेर भए पनि उनीहरूले काम गरेर आफ्नो परिवार पालेर बसेका छन् कमाएकोमा केही कर पनि तिरेछन् होइन भन्दाखेरि यस्तो व्यवसायीहरूलाई चाहिँ होइन त्यहाँ ठूला व्यवसायीहरूसँग कम्पिटिसन गर्नु पर्दाखेरि त बिस्तारै बिस्तारै बजारबाट चाहिँ ती साना व्यवसायीहरू त विस्थापित भएर गयो नि त अब यो कारणलाई चाहिँ सरकारले ध्यान दिएर होइन त्यो कारणले गर्दाखेरि चाहिँ साना व्यवसायहरूले सबभन्दा ठूलो समस्या भनेको यही हो अनि अर्को समस्या चाहिँ के त भन्दाखेरि एकजना कन्ज्युमरले पनि के बुझेन भन्दाखेरि भात बटनीमा किने पनि त्यही प्राइस हो एउटा सानो रिटेलर कहाँ किने पनि त्यही प्राइस हो अहिले यो किन पनि भन्दाखेरि अहिले सबै प्रडक्टहरूबाट एमआरपी प्रिन्ट गरेका हुन्छन् एमआरपी भन्दा महँगोमा त कसैले पनि बेच्दैन होइन कतिपय समयमा मैले पनि कहिलेकाहीँ चाहिँ बिग मार्ट वा भात बटनीमा यसो पस्छु म त्यहाँ के गरिरहेको छ त यिनीहरूले भनेर जाँदाखेरि कति सामान त हाम्रो पसलमा भन्दा पनि महँगो त त्यहाँ भात बटनीमा बिग मार्टमा भइरहेको छ नि त त्यही सामान होइन अब त्यो कुरा चाहिँ कन्ज्युमरहरूले पनि बुझेको छैन र खास गरेर अलिकति आर्थिक रूपले सम्पन्न मानिसहरू भयो भने प्रेस्टिजको लागि पनि उनीहरू चाहिँ त्यस्तो ठाउँमा किन्न जाने गर्छ जुन कुरा आफ्नै टोल छेउमै पाइरहेको हुन्छ तर चाहिँ उनीहरू भात बटनीमा जाँदाखेरि आफ्नो चाहिँ होइन स्ट्यान्डर्ड बढेको चाहिँ अनुभव गर्दो रहेछ अनि के हो त भन्दाखेरि क्यास तिरेर किन्नु पर्यो भने बिग मार्ट भात बटनी जाने अनि जो आर्थिक रूपले अलिक कमजोर छन् होइन महिनाको तलब नआएकन पैसा तिर्न सक्दैन त्यस्ता त्यस्ता खालका ग्राहकहरू कहाँ जाने भन्दाखेरि त्यही खुद्रा पसलमा जाने
26: त्यो पनि छिमेकतिर
27: है भन्दाखेरि त त्यो पनि चाहिँ गाह्रो भयो कतिपय त्यसरी क्रेडिटमा लाने मानिसहरू होइन समस्या भएर क्रेडिटमा लान्छन् र उनीहरू पनि फेरि चाहिँ होइन गाह्रो भयो भने त्यहाँबाट चाहिँ फेरि सरिदिन्छन् होइन डेरा सर्छन् के गर्छन् त्यो पैसा पनि गुम्यो त्यस्तो समस्या पनि धेरै छन् होइन अब गभर्मेन्टले अब ट्याक्सका कुराहरू गर्छन् होइन तर ट्याक्सेसनको सिस्टम बारे कहिले कसैलाई चाहिँ बुझाउने काम सरकार आफैले कहिले गरेका छैन. एकजना व्यवसायी भनौँ न एकजना सानो होइन आर्थिक रूपले चाहिँ अब कमजोर खालकै मानिसहरूले चाहिँ खुद्रा पसल राख्ने हो नि त होइन. अब उसले एउटा पसल खोल्दाखेरि उसले के गर्नुपर्छ पनि थाहा हुँदैन कि होइन, कहाँ कहाँ दर्ता गर्नुपर्छ के गर्नुपर्छ थाहा भइराखेको हुँदैन. तर उनीहरूलाई चाहिँ सिकाइदिने चाहिँ कुनै सरकारी निकाय चाहिँ छैन. तर के भने उनीहरूबाट केही अनि कमजोरी भयो यताउति भयो भने कारवाही गर्नलाई चाहिँ फेरि यो त्यस्त सरकारी निकायहरू चाहिँ छन् होइन. अब कसैलाई चाहिँ सक्षम बनाउनलाई चाहिँ कुनै निकाय छैन सरकारको. तर कमजोर उनीहरू चाहिँ उनीहरूबाट केही मिस्टेक भयो भने उनीहरूलाई कारवाही गर्नलाई भने कहिले वाणिज्यले कारवाही गर्छ, महानगरपालिकाले कारवाही गर्छ होइन, सिडिओ कार्यालयले कारवाही गर्छ, आन्तरिक राजस्व विभागले कारवाही गर्छ, कति कति त्यस्तो त होइन. यस्तो खालको भएको कारणले गर्दाखेरि पनि अहिले आएर चाहिँ धेरै साना व्यवसायहरू विस्थापित भएर गएको चाहिँ मैले चाहिँ पाएको छु. यो बीचमा फेरि अब कतिपय चाहिँ अब विदेशमा रोजगारीमा गएका मानिसहरू फर्किए, उनीहरू यतै रोजगारी गर्छ भनेर आउँदाखेरि उनीहरूले पनि अब मोडर्न ट्रेड भनेर चाहिँ अब मार्टहरू खोल्न थालेको पनि हामीले देख्छौँ. अब टोल टोलमै त्यस्तो आउन थालेपछि भने चाहिँ त्यहाँ चाहिँ साना रिटेलरले मर्ग पर्ने स्वाभाविक भयो. र यही बीचमा फेरि अर्को एउटा समस्या पनि फेरि के आएको छ भन्दाखेरि ठुलो लगानी गर्ने होइन व्यवसायहरू पनि टोल टोलमा जो होलसेल गर्छन् उनीहरूले चाहिँ खुद्रा सामान पनि उनीहरूले नै आफ्नै पसलमा पनि बिक्री गरिदिने गर्दो रहेछ होइन. अब यहाँ होलसेल भनेपछि वा डिलर भनेपछि यिनीहरूले त त्यही अनुसार मात्रै बिक्री गर्नु पर्थ्यो, आफ्नो नर्म्सभित्र बसेर गर्नु पर्थ्यो. एक प्याकेट बिस्कुट चाहिँ भनौँ न एकजना रिटेलरले किन्दा

0: यो कुराले गर्दाखेरि पत्रकारहरूलाई पनि थाहा हुँदैन रहेछ, अनि पत्रकारहरू आएर पनि मलाई सोधिरहन्छ नि अब एउटै सामान होइन एउटै टोलमा पनि दुईवटा पसलमा दुईवटा भाउ छ किन भन्छ होइन, त्यो भनेको स्वाभाविक भएन र फेरि अर्को एउटा कुरा के त भन्दाखेरि हरेक वस्तुमा अब एमआरपी प्रिन्ट भएर आउँछन् त्यही अनुसार होलसेलरले हामीले सामान दिन्छ। अब यो हप्तामा आएको सामान कुनै चिज 100 रुपियाँमा आएको छ भने नेक्स्ट विकमा आउँदाखेरि त्यही भाउ वा अर्को महिनामा आउँदाखेरि त्यही सामान चाहिँ 110 भएर आइदिन्छ। अनि के हुन्छ भन्दाखेरि जसँग चाहिँ पुरानो स्टक बाँकी हुन्छ उसले 100 रुपियाँमै बेच्या हुन्छ होइन, अब नयाँ सामान उठाएर ल्याउनेले उसले 110 बेच्नुपर्ने हुन्छ। अनि कन्ज्युमरलाई लाग्छ नि त्यसको पसलमा किन्दाखेरि त्यही सामान 100 पायो अर्को पसलमा आउँदाखेरि 110 पऱ्यो भन्छ, तर किन पऱ्यो त्यो सबै कन्ज्युमरलाई थाहा हुँदैन, इभन पत्रकारहरूलाई त थाहा छैन होइन, उनीहरूले कति लेख्छन् होइन बजारमा चाहिँ जथाभावी मूल्य राख्यो भन्छ नि, तर त्यसमा एमआरपी नै त्यसरी भएर आइसकेका हुन्छ नि त होइन। त्यही कारणले गर्दाखेरि कन्ज्युमरमा पनि अलिक अनुभव पनि पर्ने होइन, त्यो भएर पनि रिटेलरलाई चाहिँ अलिक नराम्रो दृष्टिकोणले हेर्ने बानी बस्यो नि त।
1: नियमनकारी निकायले पनि यस्ता विषयहरू जस्तो मूल्यका कुराहरूमा उपभोक्तालाई बुझाउने कुराहरूमा राज्य कति सक्षम छ?
0: अब गर्नुपर्ने हामीले त बरोबर कुरा उठाउँछौँ, यसपालि पनि मैले कुरा उठाएँ वाणिज्यको दिदीसँग होइन, उहाँले चाहिँ ल अब रिटेलरहरूलाई पनि ट्रेनिङ गर्ने खालका कामको लागि हामी पनि बजेट छुट्याउँछौँ, हामी पनि केही कार्यक्रम राख्छौँ भनेर भन्नुभयो, भनेको अर्को हप्तामै उहाँ सरुवा हुनुभयो, अब त्यो हुने नहुने थाहा छैन होइन। तर कन्ज्युमर एवेरनेसको लागि भनेर पनि उहाँले त होइन बजेट त छुट्याएको हुँदो रहेछ, कति धेरैवटा चाहिँ उपभोक्ताबारी संस्थाहरू पनि छन् उनीहरूबाट पनि कार्यक्रम त हुन्छन् भन्छन्, तर त्यो चाहिँ त्यति देखिने गरेर चाहिँ भइरहेको चाहिँ पाउँदिन, अब सीमित मानिसहरूको बिचमा मात्रै त्यसो कार्यक्रम भयो कि भन्ने चाहिँ हामीलाई लाग्छ होइन। त्यो एक्चुली साँच्चै ग्रासरुट लेभलमै गएर उपभोक्ताहरू कहाँ पुग्ने गरेर त्यसो खालको चाहिँ प्रचार प्रसारका कामहरू गरिदिएको भए, यस्तै कुरा पनि बुझाउने काम गरिदिएको भए त कन्ज्युमरहरूमा त्यो अवेरनेस डेभलप हुन्थ्यो नि त, र त्यस्तै रिटेलरहरूमा पनि होइन एउटा पसल खोल्नलाई के आवश्यक छ, कहाँ कहाँ दर्ता गर्नुपर्छ होइन, कति इन्कम गर्यो भने कति कर तिर्नुपर्छ, यो जम्मै कुराको जानकारी दिने कोही निकाय त छैन नि त हामी कहाँ होइन। त्यो हुँदाखेरि चाहिँ यस्तो खालको ट्रेनिङहरू गर्न पाएको भए उनीहरूले पनि ढोकासँग व्यापार व्यवसाय गर्न सक्थ्यो, होइन भने त किन कहिले के कारणले चाहिँ उनीहरूलाई कारवाही हुन्छ भन्ने कुराले थाहै हुँदैन होइन। अनि अर्को एउटा फेरि अर्को एउटा ठुलो समस्या के छ भन्दाखेरि बिल बिजकको कुरा होइन, आजकल त धेरै कुरा उठ्छ नि त, झन् यसपालि त सरकारले होइन पुरस्कारै घोषणा गरिदिएको छ, त्यो कारणले गर्दाखेरि प्रत्येक रिटेलर कहाँ चाहिँ कन्ज्युमरले बिल माग्छ। अब त्यो बिल लिने दिने अब कानुनमा त लेखिया छ होइन, त्यो लिने राम्रो कुरा पनि हो, तर हाम्रो जस्तो ठाउँमा त्यो कतिको व्यवहारिक हुन्छ त्यो कुरालाई चाहिँ ध्यान दिएको चाहिँ पाएन। अब एउटा मास्क चाहियो भन्छ 5 रुपियाँ जाने मास्क, अब त्यसको पनि बिल चाहिँ दिने कि नदिने त हामीले, त्यो बिल एउटाकै 5 रुपियाँभन्दा बढी पर्छ नि त होइन। पानी एक बोतल किन्छ 20 रुपियाँको, त्यसमा चाहिँ अब क्युआरबाट पेमेन्ट गरिदिन्छ, अब क्युआरबाट पेमेन्ट भएको सबैको बिल बन्नै पर्छ भन्छ, यसले के हो त भन्दाखेरि एकजना रिटेलरलाई धेरै नै बोझ भयो, यति धेरै बिल काट्नु परिहाल्छ कि अहिले होइन, सबै कायल भएका छन् होइन, कमसेकम पनि ल यति अमाउन्ट भन्दा माथिको चाहिँ कम्पलसरी बिल काट्नु भनिदिएको भए अलि राहत हुन्थ्यो। अब खाद्यान्नको खुद्रा पसलहरूमा तपाईँ हामी सबैलाई थाहा छ बिहान कति भिड हुन्छ होला होइन, तुरुन्तै चिनी चाहियो होइन, त्यहाँ पानी तटाएर आएको छ, दुध चाहिँ स्टोभमा बालेर आएको छ, मलाई चिनी तुरुन्त चाहियो भनेर कति कराउँछ होइन, चिनी दिने कि बिल काटेर बस्ने होइन, पसलबाट खाद्यान्नको पसलहरू बिहान एकचोटि भिड हुन्छ नि, अब त्यस्तो बेलामा पनि बिल काटेन भनेर भोलि कारवाही गर्न थाल्यो भने त त्यो त व्यवहारिक हुँदैन भनेको होइन। यो धेरै त्यस्ता समस्या छन्, कुनै पनि ऐन नियमहरू लागू गर्दाखेरि त्यो ऐन पालना गर्नुपर्ने त्यो नियम पालना गर्नुपर्ने वर्ग को हो, उनीहरूसँग बसेर छलफल गरेर ऐन नियमहरू बनाइदिएको भए होइन सिस्टम बनाइदिएको भए त्यो चाहिँ व्यवहारिक हुन्थ्यो होइन। अब त्यो बनेको ऐन कार्यान्वयन गर्नुपर्ने पालना गर्नुपर्ने रिटेलरहरू तर ऐन बनाइदिन्छ उपभोक्ताले वा कुनै प्रशासकले बनाइदिन्छ कोही लिडरले बनाइदिन्छ जसलाई त्यो व्यापार व्यवसायको विषयमा केही थाहै छैन होइन,
1: बजारको अवस्थै बुझ्दैन,
0: अनि यसले गर्दाखेरि ऐन पनि सही ढङ्गबाट लागू हुन सकेन र त्यो ऐनको

0: कारणले गर्दाखेरि व्यवसायहरू पनि दराई दराई काम गर्नु पर्यो अनि ठूला ठूला व्यवसाय होइन जसलाई चाहिँ जसले झन् बढी चाहिँ बदमाशी गरेको हुन सक्छ यताउति हुन सक्छ अहिले चाहिँ जर्मना तोकिया गरी छ भन्दाखेरि म्याक्सिममै 3 लाख छ अब करोडौंको करोडौंको कारोबार गर्नेहरूलाई होइन अरबौंको कारोबार गर्नेहरूलाई त्यो 3 लाख जर्मना भएको के मतलबको कुरा हो र होइन अनि एकजना रिटेलर जसको लगानी चाहिँ 1-2 लाख लगानी गरेर काम गरे हुन्छ अनि उसलाई चाहिँ भोलि 3 लाख जर्माना गरिदियो भने के अन्त पसल ससलै छोडेर निस्कनुपर्ने चित्त आउँछ भन्दाखेरि यो जुन उपभोक्ता ऐन बनिया छ त्यो ऐन आफैमा पनि व्यवहारिक छैन त्यो त जसले बदमाशी जति गर्छ त्यो अनुरूपको जरिमाना हुनु पर्थ्यो वा कारवाही हुनु पर्थ्यो नि त भन्छ नि बिगो बमोजिमको सजाय भन्छ नि त लास्ट टाइमै हामीले आफैले देख्यौं 9 करोड चान्सुनको चाहिँ एक्सपायर भएको सामानमा चाहिँ डेट मेटेर अर्को डेट प्रिन्ट गरिराखेकै बेलामा समाथ्यो तर उनीहरूलाई जरिमाना कति गरे त भन्दाखेरि 3 लाख जरिमाना अनि 9 करोडको सामान चाहिँ अखाद्य वस्तुलाई डेट मेटेर नयाँ डेट राखेर प्रिन्ट गरेर फेरि कन्ज्युमरलाई बेच्ने व्यापारीलाई 3 लाख जरिमाना भनेको उसको लागि त के त केही मतलबकै कुराहरू भएन नि त त्यसो त 10 रुपियाँ जरिमाना गरेर पनि तिर्छ नि त उनीहरूले 9 करोडलाई क्यास गर्न पाएको भए त तर के हो भन्दाखेरि एउटा खुद्रा पसलमा एक्सपायर सामान देख्यो भने उसलाई 3 लाख जरिमाना पसलै सिल गरिदिने होइन त्यसो गरिदिँदाखेरि चाहिँ कतिपय व्यवसायहरू त डिप्रेसनमा गएर मृत्यु सुधा भएको चाहिँ हामीसँग रेकर्ड छ होइन त्यो सही भएन भने के त्यो अब ऐनमा चाहिँ त्यस्तो अधिकार छ भन्दैमा त्यो अधिकारलाई प्रयोग गर्नेहरूले पनि सदुपयोग गरेन कि ऐनको दुरुपयोग गरेको जस्तो देखियो नि त त्यस्तो पनि समस्या छ त्यही कारण एकजना रिटेलर जसलाई चाहिँ सबभन्दा सरकारको चाहिँ साथको चाहिँ जरुरी छ नि सरकार भनेको त कमजोरको लागि हो नि त बलियाको लागि त उनीहरू त जहिले पनि बलियै छन् नि त होइन भन्दाखेरि सरकार चाहिँ सधैँ जे ऐन नियम बनाउनु परे पनि जे गर्नु परे पनि बजेट बनाउनु परे पनि उद्योग बाँच्छन् च्याम्बर होइन सिएनआईसँग सल्लाह गरेर गर्छन् तर साँच्चै उसले सल्लाह गर्नु पर्ने त साना व्यवसायहरू हो नि त होइन यहाँ त लाखौं चाहिँ रिटेलरहरू छन् नि त लाखौं रिटेलरहरूको चाहिँ फेवरमा सरकारले काम गर्ने कि सीमित अब 1000-2000 को संख्यामा भएका ठूला व्यवसायहरूको लागि काम गर्ने हो त्यो त एकदमै सरकारले ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ होइन भने चाहिँ के भन्छ अब रिटेलरहरू बिस्तारै होइन कमजोर हुँदै जान्छन्
1: एमआरपी भन्ने कुरा अलिकति शिक्षित मान्छेले बुझ्ने कुरा हेर्ने कुरा त्यसको मिति उत्पादन मिति म्याथ सकिने मिति तर ज्येष्ठ नागरिकहरू सामान्य स्तरको मान्छेले निरक्षर मान्छेले पनि त्यो व्यवसाय सञ्चालन गरिहाल्छ उहाँहरूलाई त्यो सामान एक्सपायर भयो भएन अथवा त्यो अवस्था के हो भन्ने बुझ्नु पनि त समस्या होला यो पनि एउटा छ त्यसमा चाहिँ त्यो कुरा सरकारले विचारै नगरी नियमन मात्रै गर्ने कारवाही गर्ने कुराहरू पनि एउटा चुनौती छ
0: कन्ज्युमरले त्यो थाहा हुने नहुने एक ठाउँमा छ होइन बुढाबुढीहरू किन आउँछ जस्तै पढ्नै जाने हुँदैनन् होइन त्यसमा चाहिँ एमआरपी कति छ थाहा हुने कुरा पनि भएन त्यसको चाहिँ उत्पादन मिति कहिले एक्सपायर मिति कहिले भन्ने थाहा नहुने त्यो स्वाभाविक छ अहिले आएर अलिअलि मान्छेलाई थाहा हुन थालिहाल्छ हामी कहाँ किन्न आउँदाखेरि बुढाबुढी मानिसहरू पनि यसको म्याद बाँकी छ कि छैन हेरिदिनुहोस् भनेर हामीसँग भन्ने गर्छ र हामीले म्याच बाँकी छ भने यति छ भनेर भनिदिन्छौँ होइन
1: बेच्नेको पनि कुरा
0: बेच्ने अब यो खरिद गर्ने जुन व्यवसायहरू छ नि कतिपय व्यवसायहरू होइन गाउँघरबाट बल्ल सहरमा आएर चाहिँ काम गरेका हुन्छन् होइन उनीहरू आफैले थाहा छैन उनीहरूले सप्लायरबाट लिएको सामान त म्याद भएको आयो कि आएरै थाहा हुँदैन सामान कुरोको ल्याएर राखिदिएपछि त्यो चाहिँ होइन नयाँ आएको भन्ने हिसाबले चाहिँ होइन उनीहरू चाहिँ सोध्छन् र यसले गर्दाखेरि कहिलेकाहीँ त्यो रिटेलरहरू जसले सामान किन्छन् उनीहरू आफै पनि समस्यामा परेको चाहिँ धेरै पाएको छ होइन म आफै पनि व्यवसाय गरेर बस्दाखेरि मेरै पसलमा पनि सामान आउँदाखेरि त्यस्तो म्यादै गुज्रिसकेको सामान पनि यहाँ पनि आएको छ सप्लायरबाट आएकै म्याद गुज्रेको सामान आएको चाहिँ त्यस्तो चाहिँ घटना छ र खास गरेर सहर बजारमा जहाँ अलिकति मानिसहरू चाहिँ सचेत छन् त्यहाँ त डेट भएकै सामान पठाउँछन् तर गाउँघरतिर जान थाल्यो भने त जो जो एक्सपायर भएका सामान छन् त्यो त गाउँतिर चाहिँ पठाउने चलन चाहिँ चलिसकेका छ होइन एकचोटि उद्योग वाणिज्य सङ्घकै एकजना उपाध्यक्षले मलाई भनिएको थियो जिल्ला जिल्लामा भ्रमण गर्ने सवालमा जाँदाखेरि त्यहाँ चाहिँ एकजना बसले कहाँ गयौँ त्यहाँ उनीहरूलाई चाहिँ चिया खानलाई चाहिँ होइन रिक्वेस्ट गर्यो चियासँगै बिस्कुट ल्याइदियो बिस्कुट हेर्दाखेरि त एक्सपायर हिजो मात्रै आएको भन्थ्यो तर चाहिँ एक्सपायर सामान पर्यो भन्छ नि त भन्दाखेरि सप्लायरले नै एक्सपायर सामान पनि रिटेलरलाई चाहिँ दिने गर्दो रहेछ भन्ने कुरा भयो नि त त्यसकारण यी कुराहरू रिटेलरहरूलाई पनि होइन हामीले चाहिँ ट्रेनिङ दिने खालको कामहरू भइदिएको भए यो घटना घट्दै रहेछ नि त होइन. मैले आफैले वाणिज्यको डिजीलाई भने तपाईँले सोच्नुपर्ने कुरा यो हो नि त, एकजना रिटेलर सचेत भइदिएको भए उसको ग्राहकहरू सबैलाई सही सामान पुग्थ्यो नि त. एकजना ग्राहक सचेत भयो भने उसको परिवारले राम्रो हुन्छ. तर एकजना रिटेलर सचेत भयो भने त सयौं ग्राहकहरूलाई राम्रो हुन्छ नि त. भन्दाखेरि फोकस कहाँ गर्ने त सरकारले, रिटेलरलाई गर्नु राम्रो हुन्थ्यो नि त होइन. यतातिर तपाईँले ध्यान दिनुपर्छ भनेर मैले भनिहाल्छु छु, तर खै कहाँसम्म हुने हो थाहा छैन होइन. हामीलाई लागेको सही कुरा भनेर चाहिँ हामीले सरकारलाई त सुझाव दियौं, त्यो सुझाव लागू गरेको भए सरकारलाई पनि राम्रो हुन्थ्यो र उपभोक्ताहरूले पनि राम्रो हुन्थ्यो नि त.
1: मूल्यकै सन्दर्भमा यो खुद्रा व्यवसायहरूले अझ खेप्नुपर्ने विषय पनि जोड्न चाहे मैले अलिकति, जस्तो होलसेल व्यवसायहरूले प्रत्यक्ष उपभोक्तासँग सरकार उहाँहरूको हुँदैन सामान कमै मात्रामा, त्यो मार्टहरू ठुल्ठूलो यहाँले भने जस्तै सुपर मार्केटहरूमा कुनै ठाउँमा जोडिए पनि त्यही होलसेलबाट ल्याएर यदि कसैले रिटेलमा सामान बेचिरहेको छ भने सानो व्यवसायले चाहिँ मूल्य वृद्धि चाहिँ तपाईँहरूले बढाउनु भन्ने खालको अझ खेप्नुपर्ने अवस्था देखिन्छ.
0: निश्चित रूपमा यो कुरा मैले सधैँ भनिगर्छु होइन, एकजना खुद्रा व्यापारी भनेको उपभोक्ताहरूसँग होइन नजिकमा बसेर काम गर्नुपर्ने भयो. कुनै पनि सामानको मूल्य वृद्धि भयो भन्ने कुरा एकजना उपभोक्ताहरू खुद्रा पसलमा किन्न गएपछि मात्रै थाहा हुन्छ. तर यथार्थमा के हुन्छ भन्दाखेरि खुद्रा पसलमा मूल्य वृद्धि हुनुभन्दा हप्ता दिन, दस दिन, पन्ध्र दिन अगाडि नै थोकमा मूल्य वृद्धि भइसकेको हुन्छ. तर खुद्रा पसलसँग चाहिँ आफूसँग भएको पुरानो स्टकको सामान उसले पुरानै रेटमा बिक्री गरेको हुन्छ होइन. त्यो हुँदाखेरि एकजना रिटेलरले चाहिँ महँगोमा किनिसकेपछि मात्रै उपभोक्ताले पनि महँगोमा चाहिँ पाउने भयो होइन. त्यो कुरा रिटेलरलाई कन्ज्युमरलाई त थाहा हुँदैन. यसले गर्दाखेरि के भयो त भन्दाखेरि बजार मूल्य वृद्धि भयो कि दोष पाउने को त भन्दाखेरि खुद्रा व्यवसाय भयो होइन. अनि अहिले भनौँ न अहिले पनि ठुलो एक्जाम्पल भनेको त अहिले बजारमा चिनीको सर्टेज भयो भनेर चिनीको मूल्य वृद्धि गर्दै धेरै. अब एकजना खुद्रा व्यवसायले आफूले किन्ने नै 130-135-40 किन्नु पर्यो, 140 किन्नु पर्यो. त्यो भन्दाखेरि 140 किन्नेले 150 बेच्नु पर्यो, 130 किन्नेले 140 बेच्ने भयो. अनि हामीले यी कुरा चाहिँ सरकारले दबाब दिएपछि सरकारले चाहिँ र रिटेलर्स एसोसिएसनले तपाईँ खुद्रा व्यापार सङ्घबाट हामीले सपोर्ट गर्नु पर्यो, तपाईँहरूलाई चाहिँ हामी चाहिँ 105 चिनी उपलब्ध गराउँछौँ, तपाईँहरूले 110 बेच्नु पर्यो भने ल हामीले भने ओके भने. किन भन्दाखेरि उपभोक्ताहरूसँग नजिकमा बसेर काम गर्नुपर्ने भएपछि उपभोक्तालाई राम्रो हुने काम गर्न त हामी सधैँ तयार छौँ नि त. अब 105 हामी चिनी किनेर 110 बेच्दाखेरि हामीलाई केही नाफा हुँदैन. 105 त आफ्नो परेकै छ होइन, त्यसमा झोला राख्थ्यो, यताउति गर्दाखेरि त 110 त हामीले परिसकेका हुन्छ. तै पनि उपभोक्ताहरूको हितका लागि भनेर हामीले 110 बेच्यौँ. तर यसो गरिरहँदाखेरि पनि ती ठुला व्यवसायहरूले साना व्यवसायहरूलाई ल हामी चाहिँ होइन सहज ढङ्गबाट चिनी उपलब्ध गराउँछौँ, तपाईँहरूको पसल पसल पनि पुर्याइदिन्छौँ होइन, ल हामी ब्याग बिल पनि दिन्छौँ, हामी चाहिँ तपाईँलाई 130 दिन्छौँ, 135 दिन्छौँ भनेर भनिरहेको हुन्छ. अब खुद्रा व्यापारसँग चिनी लिएर हामीले चाहिँ 110 बेच्नुपर्छ भन्दाखेरि केही नाफा नपाउने भयो. अनि त्यो ठुला व्यवसायहरूले उक्साएर नाफा लिन मिल्ने गरेर भनेर उनीहरूले गरिदिँदाखेरि कतिपय रिटेलरहरू पनि अनि 110 चिनी नबिजिकन अहिले पनि 130-140 चिनी त बिग्रिरहेको छ होइन. कतिपयको आफ्नै कस्ट बढी परेको छ नि त. त्यही कारणले गर्दाखेरि बजारमा यस्तो स्थिति हुन्छ अनि कन्ज्युमरले खालि रिटेलरलाई मात्रै आरोप लगाउने गर्छ होइन. अहिले भर्खरै मेरै पसलको पनि त घटना भएको थियो नि त होइन, 125 किनेकै चिनी त्यहाँ बाँकी छ. अब त्यो चाहिँ 110 बेच्नु भनेको त किलोमा 15 घाटा खाएर बेच्ने भयो नि त होइन.
1: ग्राहकको लागि त एउटै चिनी थियो,
0: ग्राहकलाई चिनी एउटै हो. यो खालको परिस्थिति चाहिँ मार्केटमा छ. तर अहिलेसम्मको हाम्रो अनुभवमा के भनिएको छ भन्दाखेरि रिटेलरहरू यति धेरै छन्, उनीहरू आफै आफै बिच कम्पिटिसन छ, त्यही कारणले गर्दाखेरि कुनै पनि रिटेलरले मोनोपोली गरेर बढी पैसा लिएर बेच्ने वातावरण चाहिँ बन्नै सक्दैन अहिले. तर ठुला सप्लायरहरू भनेको सीमित हुन्छन्, उनीहरूमा पनि फेरि उनीहरूले कार्टेलिङ गरिदिन्छन्. त्यो भनेको जस्तो कि अब क्युटेल उद्योग सङ्घ भन्छन्, क्युटेलमा जति पनि कामहरू हुन्छ अब 8-10 कम्पनी मिलेपछि त मूल्य बढाए पनि भयो, घटाए पनि भयो, जेबर पनि भयो, सर्टेज छ भनिदिए पनि भयो होइन, जहिले पनि जे पनि गर्न सक्ने भयो. दाल चामल उद्योग सङ्घ हुन्छन्, उनीहरू मिलेर होइन सर्टेज क्रिएट गरिदिन्छन्, सबै गरिदिन्छन्. यो जम्मै कुरा त सरकारले थाहा हुनु पर्ने भने के सर्वसाधारण मान्छेलाई थाहा हुँदैन जो सरकार होइन मन्त्रालय छन् त्यही हेर्ने मन्त्रालयहरू छन् होइन भन्दाखेरि उनीहरूले यो विषयमा बढी जानकारी राख्नुपर्छ तर त्यस्तो परिस्थिति मैले चाहिँ देखिरहेको छैन अनि सरकारमा पनि छिनछिनमा कर्मचारी फेरिरहने होइन विगतमा भन्ने हो भने त मन्त्री नै छिनछिनमा फेरेर बस्ने भन्दाखेरि कसैले मार्केट के छ भनेर बुझ्नै पाएको हुँदैन मन्त्री फेरिसकेका हुन्छ सरकार फेरिसकेका हुन्छ कर्मचारीहरू सरभरिसकेका हुन्छ यसले गर्दाखेरि पनि अब बजारलाई सही ढंगबाट सरकारले चाहिँ ध्यान पुर्याउन सकिरहेको चाहिँ मैले चाहिँ देखिरहेको छैन।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामी कार्यक्रममा नजिकै गरेको चाडपर्व बजारमा अत्यावश्यक सामग्रीको मूल्यमा आएको वृद्धि खुद्रा व्यापारको अवस्था लगायतका विषयमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np प्रकाशन गरिएको छ। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: ঘা করা কষ্ট মেজাজ জানো রেডিও নেটওয়ার্ক
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा आम उपभोक्तासँग प्रत्यक्ष जोडिएको दैनिक उपभोग्य वस्तुमा हुने गरेको मूल्य असमानता, व्यवसायका समस्या, चाडपर्वको समयमा व्यापारको अवस्था, साना व्यवसायका लागि राज्यले गर्नुपर्ने काम लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य।
2: विगतका सरकारहरू, पुराना दलहरूबाट बन्ने सरकारहरू अस्थिर बने, निजी क्षेत्रलाई बुझ्न सकेन, आफैमा पनि उहाँहरूको कमजोरी भयो भनेर यो आमूल राजनीतिक परिवर्तन सहित अघिल्लो वर्ष भदौ 23-24 घटना पछाडि नयाँ खालको वातावरण बन्यो। अहिले सरकारको 6 महिना पनि पूरा भयो। अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सरकारबाट ठूलो अपेक्षा थियो। यसलाई कसरी लिन्छ? यहाँले सरकारको मूल्याङ्कन कसरी गर्ने यो बीचमा व्यवसायसँग गरेको सम्बन्धको हिसाब?
3: होइन, जति पनि हामीले समाचारमा हेर्छौँ, होइन, समाचार सुन्छौँ, पढ्छौँ, त्यहाँ त हरेक पटक व्यवसायहरूकै पक्षमा सरकारले बोलिरहेको चाहिँ मैले चाहिँ देख्छु, होइन। तर कुन लेभलको व्यवसाय भन्दाखेरि उद्योग वाणिज्य सङ्घ, च्याम्बर, सिएनआईका ठुला ठुला व्यवसायहरूको हकमा त्यस्तो कुरा गरिरहेको पाउँछौँ। तर सरकारले यो रिटेलरहरूसँग त भेट्ने कहिले चाहिँ होइन प्रयास गरेकै छैन। हामी आफैले प्रयास गर्दाखेरि पनि उहाँहरूले समय दिइराख्नु भएको चाहिँ छैन। भन्दाखेरि अब कुन तहको व्यापारीहरूको पक्षमा सरकारले काम गर्नु खोजेको छ भनेर चाहिँ अब हामीले बुझ्न सकेका चाहिँ छैन, होइन। अब यसरी भइरहँदाखेरि पनि फेरि ठुला व्यवसायहरूले फेरि गुनासो त गरिरहेकै छ फेरि, होइन, सरकारले चाहिँ व्यवसायहरूको पक्षमा काम गरेको छैन भनेर बोलिरहेको छ, होइन। भन्दाखेरि अब के हो, हामीले चाहिँ बुझ्न सकिरहेको चाहिँ छैन। अब हाम्रो हिसाबले साना व्यवसायहरूलाई सरकारले अलिकति होइन सपोर्ट गर्नु पर्थ्यो भन्ने चाहिँ लाग्छ हामीलाई। हामीसँग बोलाएर हामीसँग कुरा गर्नु पर्थ्यो। हामीले भेट्न चाहँदाखेरि पनि सरकारले समय नदिनु भनेको त उनीहरूले महत्त्व नदिएको जस्तो देखियो। साँच्चै यदि यो रिटेलहरू जम्मै खत्तम भएको भए के हुन्थ्यो त? तोडतोडमा सबै भएको भए पहिले हामीले सुन्थ्यौँ नि, रुसमा चाहिँ कहीँ मान्छे लाइन बसेको देख्यो भने त्यहाँ के बेचेको थाहै हुँदैन, त्यहाँ गएर लाइन पनि पहिले बसिहाल भन्छ। किन भन्दाखेरि आउटलेट थोरै छ, त्यहाँ जे बेचेको भए पनि किनिहाल्नुपर्छ हुन्छ नि त। अनि भोलि चाहिँ साना व्यवसाय जब खत्तम भएर जाने भयो भने अनि बात भटिने बिग मार्केट मात्रै सबै कन्ज्युमरलाई सब दिन सक्छ त। अनि त्यो बेला उनीहरूले मोनोपोली प्राइस राखेर पनि नकिनिकन साध्य हुन्छ त, उनीहरूको त मोनोपोली हुन्छ, होइन। त्यो कुरालाई त सरकारले ध्यान दिनुपर्छ भनेको, जति पनि आउटलेटहरू साना साना खुलिया छन् त्यो भनेको त जति डिस्ट्रिब्युसन सेन्टर धेरै हुन्छ कन्ज्युमरलाई त त्यति नै सजिलो हुने हो नि त। अहिले तपाईँले भनौँ न, अब खाद्य संस्थानले होइन ठाउँ ठाउँमा चाहिँ भनेर दसैँ तिहार लक्षित भनेर आउटलेट खोलिया छ। अब त्यहाँ गएर चिनी किन्न गयो भने अब 100 रुपियाँमै चिनी दिन्छ होला, होइन, 1 किलोमा ल हामीले बेचेको भन्दा 10 रुपियाँ सस्तो पायो अरे। अब खाद्य संस्थानमा किन्नलाई स्वयम्भूको मान्छे त्यहाँसम्म किन्न जान सक्छ त? 5 किलो चिनी किन्दाखेरि 50 रुपियाँ सस्तो हुन्छ होला, अनि त्यहाँ आउजाउ गर्नलाई नै उसको चाहिँ 50 रुपियाँभन्दा बढी त जान्छ नि त, ट्रान्सपोर्टेसन हुँदैन।
1: यो बिचमै सरकारले यो ग्यास वितरणमै अन्यता सृजना गर्यो, एक दिनमै फिर्ता लिने अवस्था आयो, उदाहरण नै चाहिन्छ।
3: त्यही कारण चाहिँ के त भन्दाखेरि यो रिटेलरहरूसँग जुन भयो त्यसमा काम गरेर बसेको रिटेलरहरूसँग बजारको विषयमा जति आइडिया छ नि, अनुभव छ, त्यो कुनै कर्मचारीसँग पनि छैन, कोही नेताहरूसँग पनि छैन, होइन। भन्दाखेरि त्यो वर्गसँग बसेर सरसल्लाह गरेर मार्केटमा चाहिँ आपूर्तिका व्यवस्थाहरू गरेको भए, यताउति गरेको भए आनन्द त सरकारलाई नै हुन्थ्यो नि त, होइन। आफूले मन्त्रालय छ जसको काम त बजारमा हरेक चिज होइन सस्तोमा सहज ढङ्गबाट उपलब्ध गराउने उसको जिम्मेवारी हो नि त। तर आपूर्ति मन्त्रालयको नाम कहिले सुन्छौँ भनेर जहिले समस्या हुन्छ नि त बजारमा भयो भने त्यही बेला मात्रै अनि हामीले चाहिँ आपूर्ति मन्त्रालय भन्नुपर्ने परिस्थिति आउँछ नि त, होइन। उसले समयमै त्यो जम्मै कुरालाई ध्यान दिएको भए यस्तो हुँदैन थियो, होइन। ग्यासकै सिलसिलामा पनि त्यस्तै भएको, सरकार पहिल्यै चनाखो भइदिएको भए ग्यासको प्रब्लम त्यस्तो हुँदैन थियो। यदि ग्यासको प्रब्लम आइहाल्यो भने पनि सरकारले त मेहनत गर्न सक्थ्यो कि त्यो। म आफै पनि ग्यासकै प्रब्लम हुँदाखेरि म पनि मिटिङमा बसेका थिएँ, होइन, ग्यास नै पर्याप्त मात्रामा छ खाली बिहारीमा मात्रै भएन, किनभने यही बाढी पहिरोले गर्दाखेरि यता कति ठाउँमा पुल गयो, कति ठाउँमा बाटो गयो, त्यो हुँदाखेरि चाहिँ ठुलो बुलेटबाट सामान ल्याउन सकेन, भ्यालीभित्रलाई चाहिने चाहिँ होइन, त्यो हुँदाखेरि अनि अन्य बाटो प्रयोग गर्नु पर्यो, त्यहाँ ट्रान्सपोर्टेसनमा धेरै पैसा लाग्यो, त्यही कारण चाहिँ महँगोमा बिक्री गर्नु पर्यो भन्दाखेरि त्यो महँगोमा बिक्री गरेको कारणले गर्दाखेरि कारवाही गर्छौ भनेर हिँड्यो होइन, विभागमा एकजना मन्त्रीले रिजाइन पनि गर्नुपर्ने स्थिति आयो, त्यो साँच्चै यथार्थ बुझेको भए त्यो प्रब्लम हुँदैन थियो वा त्यो प्रब्लम भइहाल्यो अरे, प्रब्लम भयो कसरी त्यो प्रब्लमलाई सल्टाउने भनेर एकचोटि राम्रोसँग बसेर सरसल्लाह गरेको भए त्यो बेला गर्न नसक्ने कुरा थिएन कि त्यो, खालि एकले अर्कालाई डोस मात्रै दिएर समस्या समाधान त भएन नि त होइन, अहिलेसम्म पनि ग्यासको समस्या त छ, पहिले भन्दा सहज त भयो तैपनि भन्दा साथ पाउने परिस्थिति अहिले पनि बनिरहेको छैन होइन, यो कुरामा पनि मैले धेरै भनेको थिएँ सरकारले पनि भनेको थिएँ, जुन कुरा चाहिँ बाहिर चाहिँ हल्ला बढी भयो होइन, चाहिने भन्दा बढी हल्ला भएपछि जोसँग दुई तिनवटा सिलिन्डर छ उनीहरूले पनि फेरि अर्को सिलिन्डर चाहिँ थप्न थाल्यो जसलाई आवश्यकै थिएन होइन, हुँदाखेरि चाहिँ जोसँग एउटा मात्रै सिलिन्डर छ उनीहरू त मर्ग पर्यो नि त, उसको ग्यास सिद्धिकै सिद्धियो नि होइन, हुँदाखेरि प्रायोरिटी कसलाई दिने के गर्ने, त्यो त त्यो जो जो आउटलेट छन् उनीहरूलाई थाहा छ कि मेरो पसल अहिले ग्यास छ भने कुन परिवारले कति महिनामा एकचोटि ग्यास लिन्छ मलाई थाहा हुन्छ नि त, सरकारले थाहा हुने कुरा भएन नि त होइन, मैले त आफ्नो चाहिँ ग्राहकहरूलाई रोक्न सक्थ्यो नि त, तपाईँलाई हतार छैन होइन, तपाईँले अस्ति मात्रै ग्यास लगेको तपाईँको हात 2 माइल आइपुग्छ होइन, त्यही भएर चाहिँ म चाहिँ जसलाई आएको छ उसलाई पनि दिन्छु भन्न सक्थ्यो नि त, तर के गर्यो ग्यास छैन भने आएर सरकारले त्यो जो जो आउटलेट छन् उनीहरूलाई बिक्री गर्न दिएन होइन, अनि कम्पनीले बिक्री गर्ने होइन बिक्री गर्ने भने उनीहरूलाई के थाहा छ कसको घरमा कतिवटा सिलिन्डर छ भनेर होइन, जो टोल टोलमा आउटलेट खोलेर बसेको छ उसलाई त आफ्नो ग्राहकहरू सबै कहाँ कति कति सिलिन्डर छ उसलाई थाहा हुन्छ बरु, भन्दाखेरि उसले कन्ट्रोल गर्न सक्थ्यो कि, उनीहरूलाई कन्फिडेन्समा लिएर सरकारले काम गरेको भए यति असहज हुने थिएन, यो कुरा मैले किन पनि भनेखेरि मैले अनुभव गरिरहेको छु, भुइँचालो आयो 72 सालको भुइँचालो आउँदाखेरि कल्पना गर्नुहोस् त कत्रो डरलाग्दो भुइँचालो थियो त्यो होइन, र त्यो भुइँचालो भनेको पहिले पहिले जस्तो एकचोटि भुइँचालो आयो गयो त होइन नि त, हप्ता दिनभन्दा बढीसम्म त दिनदिनै भुइँचालो आएको आइथ्यो, त्यस्तो बेला जुन बेला भुइँचालो त्यसको राति नै जहाँ मान्छेहरू घरबाट निस्केर घुलघुलमा बसिआएको थियो चौरचौरमा त्यहाँ एक बोतल पानीको चाहिँ 50 रुपियाँ वाइ चौचो एक प्याकेटको 100 रुपियाँ भनेर चाहिँ त्यो हातमा भुकी भुकी होइन बेच्नआउने मान्छेले त्यस्तो दियो भनेर चाहिँ कुरा उठ्यो, त्यो उठेपछि मैले भोलिपल्टै बिहानै खुद्रा व्यापार सङ्घमा चाहिँ मैले बैठक राखेँ, यो बेला हामीले पसल खोलिदिनुपर्छ भनेर मैले प्रस्ताव राखेँ, सबै मान्छे डरायो होइन, यस्तो भुइँचालो आएको आइछ, कतिजना मान्छेले भुइँचालोमा पसल भित्रै पुरेर मरेको पनि छ, भन्दाखेरि मैले चाहिँ पसल खोल्नलाई भने भनेर मान्छेहरू मसँग रिसाएको पनि थियो, तर मैले उनीहरूलाई रिक्वेस्ट गरेँ सम्झाएँ बुझाएँ होइन, यस्तो बेला हामीले उपभोक्ताहरूलाई चाहिँ होइन साथ दिनुपर्छ, भुइँचालो गरेर कति तहस नहस भएको छ, कति बर्बार भएको छ, कति मान्छे मरेको छ, भोलि हामीले पसल खोल्दैन भने त खाना नपाएर पनि मान्छे मर्छ, त्यही कारण हामीले पसल खोलिदिनुपर्छ, बरु हामी पसलभित्र बस्दैनौँ, पसल बाहिर बसिराख्छौँ, भुइँचालो गइहाल्यो भने हामी बाँड्न सकिहाल्छ होइन, कोही सामान किन्न आयो भने कुरोको भित्र पसल सामान दिएर पठाइदियो, हामी पसलभित्र चाहिँ नबसौँ, अब हामी सतर्क भएरै बस्यो भने भुइँचालो गइहाले पनि हामी बस्न सक्छौँ होइन, भुइँचालो जाँदाखेरि भनौँ न मर्ने भनेको त थाहै नपाउने बेलामा आउँछ, हामी सतर्क भइसकेका हुँदैनौँ, त्यो भएर नमर्ने हो भनेर मैले धेरै रिक्वेस्ट गरेपछि सबैले पसल खोल्यो, र सबैलाई मैले आह्वान गरेको थिएँ कसैले पनि एक पैसा पनि बढीमा नबेच्ने होइन, जतिमा पहिले बेचेको त्यही रेटमा बेच्ने हो हामी सबैले भनेरै आह्वान गरिदिएँ नि, त्यही कारण सबैलाई थाहा छ, सबै पत्रकारलाई थाहा छ, सबै कन्ज्युमरलाई थाहा छ, सरकारलाई थाहा छ होइन, कि त्यो भुइँचालो त्यत्रो हुँदाखेरि कहीँ पनि मूल्यवृद्धि भएन होइन, तपाईँ आफै पनि अनुभव गर्नुभयो होला त्यो बेला, हामीले गर्न चाह्यो भने गर्न सक्दो रहेछ भने कि सरकारले त सहयोग लिनुपर्ने हामीसँग हो नि त होइन, त्यो गरेको भए त जहिले पनि बजार राम्रो बनाउन सक्थ्यौँ नि हामीले, र भुइँचालको त्यो एउटा इक्जाम्पल हो भने कोभिडको समयमा कुरा गर्नुहोस् त, मान्छेहरू आफ्नो छिमेकीसँग बोल्न डराउने टाइम होइन, यसो कोही घरबाट निस्कँदै नहुने, त्यस्तो समयमा हामी खुद्रा व्यवसायहरूले खाद्यान्नको खुद्रा व्यवसायहरूले पसल खोल्थ्यौँ, त्यो बेला पनि हामीले नै सरकारलाई चाहिँ दबाब दिएर खोल्न लगायौँ हामीले, किन भन्दाखेरि सरकारले त घोषणा गरिदियो है कोही घरबाट निस्कनु पाउँदैन पसल सब बन्द गर्नुपर्छ भन्दियो नि त तर त्यसरी पसल बन्द गर्दाखेरि जनतालाई कति दुःख हुन्छ भन्ने कुरा सरकारले थाहा हुनुपर्छ कि पर्दैन होइन त्यो बेला पनि मैले नै सरकारले दबाब दिएँ होइन कोविडको समयमा पसल खोल्नुपर्छ यता कोविड भएर मान्छे मर्या मरिछ अनि खानु नपाएर पनि मान्छे मर्ने त अनि भोलि खानै पाएन भने त मान्छेहरूले पसलै तोडफोड गर्नु गयो भने त्यसको जिम्मा कसरी दिने त लुटपाट त हुन्छ नि त संसारभरि त्यस्तो घटना गर्दाखेरि हामी टेलिभिजनमै न्युज हेर्छौँ होइन त्यो त ठुल्ठुलो सुपर मार्केटले लुटेर लगेको हामीले देख्छौँ नि त त्यो घटना हुन नदिनुको लागि ल हामी पसल खोलिदिन्छौँ भनेर चाहिँ हामीले भन्यौँ त्यो बेला पनि मैले त्यही आह्वान गरेँ त्यो बेला त मार्केटमा स्थिति के थियो त बाहिरबाट केही सामान आउने स्थिति छ त कोविडको समय कति लम्बिया थियो तर कुनै सामान यहाँ सर्टेज हुन दियौँ त हामीले दिएन नि त मजाले सबैले सामान दुई घन्टा मात्रै पसल खोलाइखेरि पनि सबैले चाहिने सामान त पाएको थियो भन्दाखेरि यति काम गर्न सक्ने रिटेलरहरूलाई सरकारले किन वास्ता नगरे होला भनेर म आफै छक्क पर्छु कि विगतमा त ठिक छ व्यापारीहरूकै होइन प्रभावी सरकार चल्छ भन्छ भनेदेखि चन्दाली सरकार बन्छ भन्छ सबै भन्छ अहिले त त्यस्तो होइन होला भन्ने लाग्छ नि त होइन अब त्यस्तो हो भने त यो आएको सरकारले त बुझ्नु पर्थ्यो कमसे कम एक साँच्चै जनताको लागि काम गर्ने हो भने त रिटेलरहरू उनीहरूको लागि त एउटा राम्रो होइन सपोर्ट हुन सक्छ जनताको लागि राम्रो काम गर्ने सवालमा रिटेलरले धेरै ठुलो चाहिँ कोअपरेट गर्न सक्छ भनेर त उनीहरूले बुझ्नु पर्थ्यो होइन तर मलाई आफैलाई हाँसो हुन्छ कि हो हामीले भेट्ने प्रयास गर्यौँ अर्थमन्त्रीलाई भेट्ने प्रयास गर्यौँ उहाँले अहिलेसम्म समय दिएको छैन होइन उहाँहरूको मन्त्री मण्डल बनेको पनि कति भइसक्यो बजेटको अगाडि भेट्न खोजेका थियौँ हामीले उहाँहरूले समय दिनु भएन अहिलेसम्म पनि समय दिनु भएन उहाँहरूले मात्रै मेरो फोन नम्बर लिनुभयो तपाईँले फोन गरेर ल्याउँछ भन्नुभयो तर अहिलेसम्म फोन गरेर ल्याएन भनेको मतलब त उनीहरूले चाहिँ खासै महत्त्व नदिएको जस्तो लाग्यो नि त तर यसले के हुन्छ भन्दाखेरि हामीलाई त के हुन्छ हामी सामान्य रूपमा काम गरेर बसेका छौँ काम गरेर बस्छौँ होला तर भोलि त्यस्तो सङ्कट आयो भने त अनि के त हो त्यो ठुला व्यवसायले गर्छ नि त्यो आखिर गर्नुपर्ने सानो व्यवसाय नै होइन त्यो कुरालाई चाहिँ सरकारले चाहिँ एकदमै मनन गर्नुपर्छ जस्तो मलाई लाग्छ होइन होइन भने चाहिँ अब यस्तै भइरह्यो भने त्यो साना व्यवसायहरू बिस्तारै विस्थापित भएर जान्छन् उनीहरूको ठाउँ सबै ठुला ठुला व्यापारीले लिन्छन् अनि साना व्यवसायहरू वैदेशिक रोजगारीमा जानुपर्ने स्थिति आउँछन् होइन यो भनेको सरकारको लागि राम्रो हो या नराम्रो हो अब त्यसको समयले पनि गर्छ अब सरकार आफैले पनि भोग्छ नि त
4: आज हामीसँग कार्यक्रम बदलिँदो नेपालमा नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यजी हुनुहुन्छ अलिकति यो बाढीबाट पीड़ित व्यवसायहरूको पनि प्रसंग जोडौं त्यहाँ ठूलोदेखि सानोसम्मको अझ सानो व्यवसायसम्मको त बढी पीड़ित हुन सक्छ थोरै सामान राखेर पनि व्यवसाय गरिराख्या त्यहाँ के थियो भदौ दशको भोटेपछि बाढीबाट त्यो क्षेत्रमा कति प्रभावित भयो खुद्रा व्यवसाय संघसँगको तपाईँहरूसँगको अहिलेसम्म प्रारम्भिक तथ्याङ्कले के देखाउँछ
3: अब त्यहाँको स्थितिको विषयमा हाम्रा साथीहरू पनि त्यहाँ गएर आएका छन् होइन त्यहाँका साथीभाइहरूसँग बुझेका छन् जो बचेका छन् उनीहरूसँग भेटघाट भएको छ होइन उनीहरू पनि फोनमा कुराकानीहरू भएको छ होइन एकदमै त्यहाँको कुरा सुन्दाखेरि एकदमै पीड़ा हुने हामीलाई नै होइन असह्य खालका घटनाहरू घटेको रहेछ होइन अब त्यसको लागि दोष कसलाई दिने थाहा छैन हामीलाई होइन प्राकृतिक प्रकोप भन्छौँ तर प्राकृतिक प्रकोप हुनुको पछाडि पनि धेरै कारणहरू त हुन्छन् त्यो विषयमा त अब प्रधानमन्त्री आफैले पनि युएनमा गएर पनि कुरा उठाएको छ होइन हामी सबैलाई पनि त्यो थाहा छ होइन अब त्यहाँ चाहिँ जुन त्यो बाढी पहिरोबाट चाहिँ क्षति भयो होइन कति अब जीवन नै होइन खतम भयो परिवार परिवारै सखाप भयो सबै भयो यो सबै भइसकेपछि अनि त्यहाँ चाहिँ अब राहतको लागि भनेर होइन प्रधानमन्त्री आठ कोषमा सबैले चन्दा दिने कुराहरू भयो त्यो अनुसार भयो पनि त्यहाँबाट पनि उनीहरूले आफ्नो ढङ्गबाट सहयोग गरिराखेकै होला होइन अब त्यो तत्कालको लागि अब खान होइन लाउन बस्नलाई त अहिले तत्कालै सरकारले चाहिँ सहयोग पुर्याइरहेको छ त्यसबाट सामान्य हुन्छ तर अब केही दिनपछि के हुन्छ त भन्दाखेरि जो कृषक हुन् उनीहरू फेरि खेतीपाती गर्छन् उनीहरूको रोजगारी चल्यो सिध्यो जो कर्मचारी छन् होइन उनीहरू त फेरि जागिरमा जान्छन् उनीहरूको त रोजीरोटी त पाक्ने भयो तर जो व्यापारी छन् नि उसको त खेत पनि गयो व्यापारमा लगानी गरेको पनि गयो सबै गयो नि त अब उनीहरूले के गर्ने त उनीहरूसँग अब लगानी गर्न पैसा पनि छैन
5: धितो समेत गइराखेको
3: अनि कतिले त ऋण तिर्नुपर्छ त्यो के गर्ने होला होइन यो त एकदम ठुलो समस्याको रूपमा रहेको छ खास गरेर अन्यलाई भन्दा पनि व्यापारी व्यवसायहरूलाई नै त्यहाँ ठुलो मर्का परेको देखिन्छ जो धेरै ठुला व्यवसायहरू छन् जसको काठमाडौँमा घर छन् ठाउँ ठाउँमा घर छन् यता पनि व्यापार छ उता पनि व्यापार छ होइन उनीहरूको लागि परिवार जन होइन बित्यो त्यो दुःखद कुरा हो उनीहरूको पनि व्यापारमा नोक्सान भयो त्यो पनि दुःखद कुरा हो तर उनीहरू चाहिँ के भन्दाखेरि फेरि पनि उठ्न सक्ने स्थिति होला तर साना व्यवसायहरू जसको सबै गयो नि त उनीहरू त बर्बादै भयो नि त भन्दाखेरि जुन अब सरकारले चाहिँ सबैलाई एउटै डालोमा राखेर जसरी चाहिँ अब राहत दिन्छन् त्यो राहतले चाहिँ यी व्यवसायहरूलाई चाहिँ खासै चाहिँ उनीहरूको मर्का तर्म दृष्टिर जसरी अरूले चाहिँ फेरि चाहिँ होइन आफ्नो रोजीरोटी कमाउने बाटोहरू छ त्यस्तै चाहिँ यी साना व्यवसायले पनि रोजीरोटी कमाएर खाने वातावरण चाहिँ बनाइदिन चाहिँ सरकारले पर्छ भन्छु म त्यो खत्तम भएकाहरूलाई फेरि रोजगार गर्नलाई चाहिने होइन अब ऋणको व्यवस्था गर्ने हो वा चाहिँ अनुदान दिने हो होइन अनुदानै पनि दिनु पर्यो नि त धेरै विदेशबाट सहयोग आएको छ सबै आएको छ होइन ती कुराहरूलाई लिएर सरकारले चाहिँ त्यस्ता साना व्यवसायहरूलाई कमसेकम आफ्नो एउटा व्यवसाय इस्टाब्लिस गरेर परन्तुसम्म उनीहरूले होइन कमाएर खान सक्ने व्यवस्था गरिदिनु पाएको भए त्यसले चाहिँ व्यवसायहरूले पनि ल सरकारले त होइन राम्रै गर्यो भन्ने स्थिति चाहिँ भन्न सक्छ जस्तो लाग्छ मैले त सरकारलाई एकदमै होइन आग्रह गर्न चाहन्छु वा मैले चाहिँ के भन्ने अब रिक्वेस्ट गर्न चाहन्छु कि यस्तो विषयमा चाहिँ तथ्याङ्क लिएर होइन जो चाहिँ बर्बादै भएका छन् फेरि उठ्न सक्ने उनीहरूसँग केही बाटो नै छैन भने उनीहरूलाई चाहिँ अनुदानकै रूपमा पनि एउटा सानो पसल खोलेर फेरि काम गर्न सक्ने वातावरण चाहिँ बनाइदिनुपर्छ र जो चाहिँ होइन बर्बादै भएका छैनन् तर पनि धेरै नोक्सान भएका छन् भने उनीहरूलाई पनि अब सरकारले कमसे कम ब्याज दरमा होइन सोलिड दरमा ब्याजमा चाहिँ उनीहरूलाई चाहिँ ऋण उपलब्ध गराइदिने होइन लङ टर्म लोनहरू दिइदिने यस्तो गरेर गरिदिनु पायो भने भोलि उनीहरू आफै मिहिनेत गरेर कमाएर होइन बस्छन् त्यतातिर पनि सरकारले ध्यान दिनुपर्छ भनेर म चाहिँ भन्न चाहन्छु
5: पवित्र बजारचार्यजी अहिले हामी दशैं तिहारको मुखमा छौँ अघि पनि अलिकति प्रसङ्ग हामी सुरुमा कोट्यायौं बजार विगतको जस्तो अलिकति चलायमान नहुने व्यवसायहरूको सबैभन्दा बढी चाहिँ रोजीरोटीको समय भनिन्छ यो दशैं तिहारलाई वर्षभरिको अरू समयमा नहुँदा पनि यसपटक चाहिँ अलिकति व्यस्तता बढ्ने बजारतिर चहलपहल बढ्ने दैनिक उपभोग्य सामग्री लत्ता कपडादेखि लिएर सबै चिजको तर यो मुख्य बजार क्षेत्रहरूमा पनि अलिकति त्यस्तो देखिँदैन विगत एक दुई वर्षदेखि यता यो चाहिँ समस्या के हो खास हामी के प्रताडित भएको अवस्था हो निजी क्षेत्र
3: एकदमै सही भन्नुभयो तपाईँले कोविडभन्दा अगाडि पनि बजार त अलिकति फरक भइसकेका थियो पहिले भनौँ न अलिक मिठो खाने होइन भनेकै दसैँ तिहारमा हुन्थ्यो पहिले त्यही कारण पनि त्यो बेला धेरै बिक्रीहरू हुन्थ्यो पसलहरू पनि सीमित मात्रामा हुन्थ्यो होइन धेरैको चाहिँ व्यापार व्यवसाय राम्रो हुन्थ्यो पछि बिस्तारै चेन्ज हुँदै के हो त भन्दाखेरि मासु खाने भनेको त दिनदिनै खाने भयो बरु भेजिटेबल महँगो भयो मासु सस्तो भयो भन्छ नि त होइन अब भेजिटेबल खाने कहिलेकाहीँ मासु खाने चाहिँ दैनिक जस्तो हुन थाल्यो नि त त्यही कारण दसैँमा मात्रै आएर मासु खानुपर्छ भन्ने चाहिँ भएन त्यस्तै पहिले लुगा किन्ने भन्दा साथै दसैँमा मात्रै किन्थ्यो नि त नयाँ लुगा भनेको अरू बेला त किन्दैन थियो तर परिस्थिति चेन्ज भएर अहिले जहिले चाहियो त्यो बेला लुगा किन्ने चलन चल्यो नि त दसैँमै किन्नुपर्छ भनेर भएन होइन त्यो हुँदाखेरि पनि दसैँ आयो भन्नेमा चाहिँ अब पहिले जस्तै चाहिँ लुगाफाटाहरूको व्यापार व्यवसाय धेरै हुने भन्ने चाहिँ स्थिति पनि बनेन अनि खाद्यान्न पनि दसैँमा धेरै बिक्री हुन्छ भन्ने परिस्थिति पनि बनेन अनि अर्को कुरा के भयो त भन्दाखेरि ठुला व्यापारीहरू ठुला ठुला होइन जो धनाले छन् पैसाले पैसा तान्छ भन्छ नि उनीहरूको चाहिँ इन्कम बढ्दै गयो अब मिडल क्लासका मानिसहरूको चाहिँ इन्कम चाहिँ घट्दै गयो यसले गर्दाखेरि के हो भन्दाखेरि अब दसैँ तिहारहरू आउन थाल्यो भने त के हुन थाल्यो त भन्दाखेरि विदेश भ्रमणका कुराहरू बढ्न थाल्यो होइन अब थोडा तनाव्यहरू त अरू बेला फुर्सद छैन, दसैँ तिहार आयो भने ल धेरै दिन व्यापार बन्द हुन्छ ल। ठुला आर्थिक रूपले सम्पन्न मानिसहरू चाहिँ अब विदेश भ्रमण गर्ने भयो होइन, अहिले विज्ञापन दसैँ अगाडिको विज्ञापन हेऱ्यो भने पनि थाहा हुन्छ होइन, थाइल्यान्ड टुर हप्ता दिनको यति होइन, टोकियो टुर, फ्रान्स भ्रमण, युरोप भ्रमणकै कुरा हुन्छ, त्यसैबाट पनि हामीले थाहा हुन्छ कि अहिले चाहिँ मार्केट चाहिँ कतातिर चाहिँ गइराखेको छ भनेर होइन। अनि यही दसैँ तिहार आयो भने मोटरसाइकल र गाडीको पनि व्यापार व्यवसाय बढ्छ, खाद्यान्न बढ्दैन भन्ने खेल त यो कति हेर्दाखेरि कति सामान्य कुरा जस्तो छ, कतिले बुझिरहेको छैन कि त्यो यहाँ धनीहरू धेरै धनी भएर गए होइन, मोज गर्नलाई चाहिँ पैसा हुनेहरू चाहिँ धेरै भए, तर अत्यावश्यक वस्तु पनि किन नसक्ने मानिसहरू चाहिँ अझ उनीहरू त धेरै भयो नि त भन्दाखेरि यो कुरालाई चाहिँ सरकारले बुझ्नुपर्छ, गरिबहरू धेरै बढेर गए होइन, धनीहरू सीमित धनीहरू चाहिँ फेरि धेरै धनी भएर चाहिँ गए होइन, उनीहरू सहयोग गर्ने कुरा भनेको व्यापार विदेश भ्रमण होइन, नयाँ नयाँ गाडी किन्ने जसको आफ्नो पहिले गाडी छ त्यो गाडी चाहिँ सस्तोमा बेचेर नयाँ गाडी किन्ने, पुरानो मोटरसाइकल बेचेर नयाँ मोटरसाइकल किन्ने होइन, त्यत्रो फेसन बढ्यो, फेसनको लागि खर्च गर्नेहरू चाहिँ वृद्धि हुँदै गयो, अत्यावश्यक उपभोग गर्न सक्ने मान्छेहरू घट्दै गयो होइन, बाध्यताले दसैँ मनाउनु पर्ने स्थिति आयो, दसैँ चाहिँ रमाउने होइन कि दसैँ चाहिँ आएको होइन, दशा आयो भन्छ नि त, त्यस्तो परिस्थिति पनि धेरै भएको छ। यही हो कि खास गरेर विगतका सरकारहरूदेखि जनता असन्तुष्ट रहने कारण पनि त्यस्तै हो होइन, धेरै संख्यामा मानिसहरू चाहिँ गरिब हुँदै गए, थोरै संख्यामा मान्छेहरू धेरै धनी भए, अनि सरकारको फोकस पनि सबै चुनाव त्यही धनी हर्षनी मात्रै हुन्छ, त्यो गर्दाखेरि परिवर्तन आवश्यक भयो नि त, त्यो भएको काम पनि त्यही होला होइन।
5: विपन्न वर्ग पनि झन् अहिले खर्च गर्ने अवस्थामा अझै कम छ, यसको प्रभाव पनि अलिकति रहला,
3: विपन्नहरूको त स्थिति त छ नै खतमै भयो नि त, दयनीय नै भयो नि त होइन, उनीहरू त अब बाध्यता बस दसैँ मनाउला त्यो आफ्नै ठाउँमा होला, तर त्यति दसैँ मनाउँदाखेरि कति फेरि ऋणमा पर्ने होइन, छोराछोरीको हालत बच्चाहरूको हालत के हुने होइन, डरलाग्दो स्थिति चाहिँ छ।
5: उपभोक्ता ऐनको कुरा गर्नुभएको थियो, अब अहिलेको चाहिँ अन्यल के हो बजारमा यो खुद्रा व्यवसायहरूका लागि उपभोक्ता ऐन चाहिँ कहाँ प्रतिकूल बनाएको छ र सरकारले यसमा ध्यान दिनुपर्ने कुराहरू के हो, खास के भयो भने चाहिँ त्यो व्यावहारिक बन्छ।
3: अब उपभोक्ता ऐनमा जे कुरा लेखेका छन् त्यो कुरा भनेको युरोपियन स्ट्यान्डर्डका कुराहरू लेखेका छन् होइन, र त्यहाँ विदेशमा डलर कमाउने मानिसहरूले युरो कमाउने मानिसहरूले होइन गर्न सक्ने खालको उनीहरूले लिने सुविधा खालका कुराहरू चाहिँ हाम्रो उपभोक्ता ऐनमा बन्यो, तर हाम्रो बजार त त्यस्तो त छैन। यदि त्यो स्ट्यान्डर्डमा हामीले खाद्यान्नहरूलाई प्याकेजिङ गरेर हरेक गरेर बिक्री गर्ने हो भने मलाई लाग्छ यहाँको साना उपभोक्ताहरूले होइन मध्यम वर्गका मानिसहरूले किनेर खान सक्ने स्थिति चाहिँ बन्दैन। अहिले पनि हामी देखेका छौँ होइन खाद्यान्नहरू चाहिँ अब प्याकेजिङ गरेर बेच्नुपर्छ भन्छ, खुद्रा व्यवसायीहरूले आफैले चाहिँ आफ्नो कसमा दिएको सामान प्याकेजिङ गरेर बिक्री गर्दाखेरि उनीहरूले कारवाही गर्छ होइन, गर्न पाउँदैन, यदि कुनै प्याकेजिङ गर्नु हो भने प्याकेजिङ गर्ने चाहिँ होइन कम्पनी दर्ता गर्नुपर्छ भन्छ, तर नगरिकन तपाईँहरूले चाहिँ बेच्यो भने कारवाही हुन्छ भन्छ होइन, तर प्याकेजिङ गर्ने एउटा तह बनाइदियो कि सरकार आफैले, अनि प्याकेजिङ हुँदा साथै प्रत्येक सामानको मूल्य चाहिँ 15-20%, 25% पनि वृद्धि भएको चाहिँ छ, किन भन्दाखेरि एउटा तह बढाएको छ, उसले पनि आफूलाई नाफा त राख्ने भयो होइन, त्यहाँ उसले काम गर्नेले पैसा दिनु पर्यो, सबै गर्नु पर्यो, यसले गर्दाखेरि बजार मूल्य वृद्ध भयो नि त, त्यो कुरालाई चाहिँ ध्यान दिन नसकेको हो कि होइन, यो कुरालाई त एकदमै सिरियसली लिनु पर्थ्यो, त्यो चाहिँ गरेको चाहिँ पाएन मैले होइन। अब त्यस्तै जरिमानाकै कुरा गरेँ, एकजना सानो व्यवसाय जसलाई चाहिँ होइन व्यापार व्यवसायको विषयमा कसैले तालिम दिएको छैन, केही गरिया छैन, उसले गल्ती केही गरिहाल्यो भने उसलाई चाहिँ सजाय चाहिँ होइन 3,00,000 जरिमाना गर्ने भन्ने कुरा छ होइन, तर ठुला व्यवसायले जे जस्तो बदमासी गरे पनि होइन करोडौंको अरबौंको उसले बदमासी गरे पनि उसले पनि जरिमाना त्यही 3,00,000 पर्यो पैसा त, अनि त्यो ठुला बदमासी गर्नेहरूलाई त नियन्त्रण गर्न सक्छ त, त्यो नियन्त्रण हुँदै हुँदैन नि त होइन, 3,00,000 फालेर उसले करोड कमाउन सक्छ भने त गरिरहन्छ गरिरहन्छ त्यसले त भन्दाखेरि यो कुरा पनि उपभोक्ता ऐन चाहिँ ठिक छैन जस्तो लाग्छ। उपभोक्ता ऐन बनेको चाहिँ उपभोक्ताले बनाएको ऐन बनिदिएको कारणले गर्दाखेरि के हो भन्दाखेरि उपभोक्ताले तत्काल जुन पक्षसँग कारोबार गर्छ अहिले हामीले कुरा गर्यौँ नि त, कुनै महँगो भयो भने खुद्रा पसलेलाई दोष दिन्छ भने जस्तै त्यो ऐन पनि खुद्रा पसलेलाई लक्षित खालको ऐन बने कि थियो तीन लाखसम्म जर्माना भने पनि तीन लाख जर्माना गरे भने एकदम खुद्रा व्यवसाय त फटक्कै ढल्छ अनि त्यो डराएर गर्दैन भन्ने खालको कुरा भयो तर करोडको चाहिँ बदमासी गर्नेलाई त त्यो तीन लाखको जर्मानाले त नसुनी भयो नि त होइन भन्दाखेरि उनीहरूले जति पनि बदमासी गरिरहने भयो त त्यही कारण त्यो ऐन चाहिँ त्यहीँदेखि पनि मिलिरहेको छैन भन्ने हामीलाई लाग्छ होइन प्याकेजिङकै कुरा गरी एकजना रिटेलरले आफूसँग भएको सामान आफैले प्याक गरेर बिक्री गरिदिएको भए त्यसमा चाहिँ प्राइस धेरै फरक हुँदैन त्यो प्लास्टिक झोला पिउनलाई चाहिँ अब जसरी पहिले ब्यान गरिएको थियो नि एकचोटि भुइँचालो अगाडि ब्यान गरिसकेको थियो त्यही भएर सबै कन्ज्युमरहरूले पनि आफ्नै झोला लिएर किन्न आउने बानी त भइसकेको थियो तर भुइँचालो जान साथ फेरि प्लास्टिक खुलम खुला चाहिँ प्रयोग गरिदियो त्यसले गर्दाखेरि के भएको छ भने एकजना रिटेलरले वर्षको त उसको त धेरै होइन हजारौँ रुपियाँ होइन सानो एकजना रिटेलरले पनि वर्षको चाहिँ दस पन्ध्र हजारको प्लास्टिक झोला चाहिँ उसले प्रयोग गर्नुपर्छ होला र त्यो प्लास्टिक झोला कस्तो हुँदाखेरि कहिले चाहिँ नष्ट नहुने होइन हुँदाखेरि त जति प्रयोग गर्यो त्यत्तिकै उसको चाहिँ होइन नेपाल त चाहिँ फोहोर बन्दै गयो नि त है पैसा तिरेर होइन सफा गर्नुपर्ने ठाउँमा पैसा तिरेर हामी देशलाई फोहोर बनाउँदैछौँ नि त
4: आम व्यवसायहरूलाई प्रतिनिधिमूलक संस्थाको प्रमुख भएको हिसाबले पनि देशभरिका खुद्रा व्यवसायहरूलाई चाहिँ बजार चाहिँ कसरी चलाउने दशैंमा उपभोक्तालाई पनि मर्का नपर्ने गरी उहाँहरूले पनि व्यवसाय सञ्चालन गर्ने हिसाबमा अलिकति सुझाव चाहिँ
3: आफै पनि एउटा उपभोक्तावादी संस्थामा कसार संस्थामा कसार डिसिप्लिनै काम गरेको मान्छे म होइन त्यो भएर पनि मेरो त सधैँ नै उपभोक्ताहरूको हितमा काम गर्नुपर्छ भन्ने पक्षमा छु म आफैले पनि मेरो पसल खोल्दाखेरि पसलको नामै राइट मार्ट भनेर राखेँ राइट मात्रै काम गर्ने रङ नगर्ने भनेर होइन त्यही कुरा म सबैलाई सुझाव दिन चाहन्छु होइन उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर व्यापार व्यवसाय गरौँ अब कन्ज्युमर इज गड भनेर चाहिँ हामीले पढ्या हुन्छौँ होइन त्यो हो भने हाम्रो उपभोक्ताहरूलाई जे गरिदिँदाखेरि उनीहरूलाई राम्रो हुन्छ भने उपभोक्ताहरू पनि हामीसँग नजिक हुन्छन् त्यो कुरालाई ध्यानमा राखेर यो दशैं तिहारमा आफूले सक्दो किसिमले होइन सुपथ मूल्यमा सहज ढंगबाट खाद्यान्नको चाहिँ आपूर्ति गर्ने काममा भूमिका खेल्ने म आग्रह गर्न चाहन्छु ताकि कुनै पनि उपभोक्ताले न फना रिटेलरले त दशैं तिहारमा चाहिँ होइन मन परिगर्यो न हबडी खायो भन्ने खालको चाहिँ कुरा चाहिँ सुन्न नपरोस् होइन हामी खुद्रा व्यवसायीहरू भनेको उपभोक्ताको पक्षमा काम गर्ने व्यवसाय हो भनेर चाहिँ देखाउने अवसर भनेको यही समय हो त्यो अवसरलाई सदुपयोग गर्नुहोस्
4: हस् यहाँलाई धेरै धन्यवाद समयको कुराकानीको लागि
3: मेरो तर्फबाट पनि उज्यालो एफएमलाई धेरै धेरै धन्यवाद छ सानो व्यवसायहरूको कुरा जनतामा आज पुर्याउने सम्मानित निकायमा पुग्ने खालको वातावरण तपाईँको माध्यमबाट हुनेछ भनेर मैले विश्वास लिएको छु तपाईँहरूलाई पनि धन्यवाद छ
4: उहाँ हुनुहुन्थ्यो नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलिँदै नेपालको समय सकिएको छ अर्को हप्ता अर्को आर्थिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउने नै छौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि बिदा हुन्छु नमस्कार

तल्लो इन्कुबुला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक, मापे दुधकोशी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर आठमा इन्कु खोला हाइड्रो पावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे। प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ ब्याङ्क सञ्चालन कार्यक्रम, कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग, कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर ब्रायल प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन ₹100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन ₹200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजुको शीर्षक 14229 कार्यालय कोड नम्बर 31201091 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह
तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वतः रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट ₹5,00,000 वा सो भन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038520131 र 98695875776 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश तोर्चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भने रहेछ के हो के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन।

0: अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
1: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगी वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1, ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: एभ्रेस्टेड न्यूट्रियल रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट न्यूट्रियल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट न्यूट्रियल रेसको आधिकारिक वेबसाइट एभरेस्ट न्यूट्रियल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युवेशलाई सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई सम्पर्क नम्बर 98,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापे दुतोसी गाउँपालिका गाउँ

0: भेट कांड मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 20 में आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराएको छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आत्मीयता यी यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: बत्तीको तार है ख्याल गरौं।
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
3: सूचना।
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
4: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: खतरा समाचार आइसक्यो।
1: बाप्रे, अब चाहिँ के हुने हो?
2: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाथिन यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिट नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मानव दोष विखल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
4: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।